तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।

0: बिहारी राय तत्कालीन ओडा सदस्य एवं कार्यवाहक अध्यक्ष तुफैल अख्तर ठकुराई जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत शर कुमार पोखरेल विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको हो। मधेस प्रदेशका सामुदायिक विद्यालयहरूमा शिक्षाको गुणस्तरमा अपेक्षित सुधार हुन सकिरहेको छैन। गुणस्तर खस्किनुमा शिक्षक र विद्यार्थीको अनुपात नमिल्नु, विषयगत शिक्षकको अभाव हुनु, भौतिक संरचनाहरू पर्याप्त नहुनु लगायतका कारणहरूलाई मुख्य रूपमा औल्याइएको छ। जनकपुरबाट संवाददाता अजय कुमार झाको रिपोर्ट।
1: सरकारले सामुदायिक विद्यालयका शिक्षकहरूलाई राम्रो सेवा सुविधा प्रदान गरे पनि मधेसको शिक्षाको गुणस्तर खस्किरहेको छ। मधेसका विद्यालयहरूमा शिक्षक विद्यार्थी अनुपात नमिलेको, मिले पनि शिक्षकले इमानदारी पूर्वक पढाउने नगरेको र केही शिक्षकले राम्रो पढाए पनि अभिभावक र विद्यार्थी सचेत नभएका कारणले शिक्षाको गुणस्तर खस्दै गएको छ। धनुषाका कपिलेश्वरका समाजसेवी रामबाबु यादव:
2: शिक्षाको स्तर सुधार गर्नलाई सर्वप्रथम यहाँको स्थानीय र अभिभावकको भूमिका हो मेन, र शिक्षकको पनि त्यतिकै भूमिका हुन्छ। हाम्रो विद्यालयमा त्यसको धेरै कमी महसुस हामीले गरिरहेछ। 20 वर्ष अगाडिदेखि यो स्कुलको शिक्षा उन्नतिको लागि म विरोध गरिरहेछु एक्लै, तर न यहाँको प्रतिनिधिले कुनै मतलब राखिरहेछ, न यहाँको समाजसेवीले।
1: सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तर खस्कनुका विषयमा जनकपुर धामका एक सामुदायिक विद्यालयका शिक्षिका जगतारण कुमारी यादव:
3: शिक्षाको गुणस्तर बढाउनको लागि शिक्षक मात्र होइन, अभिभावक, प्रधानाध्यापक, शिक्षा प्रमुख सबैको यसमा अहम भूमिका छ।
1: मधेश प्रदेशका जिल्लाहरूमा विज्ञान, गणित, अंग्रेजी, नेपाली विषयको सिकाइ उपलब्धि निकै कमजोर रहेको पाठ्यक्रम विकास केन्द्र सानो ठिमीले जनाएको छ। शिक्षाको गुणस्तर सुधारमा जनप्रतिनिधिको अहम भूमिका रहन्छ। जनकपुर धाम वडा नम्बर 16 वडा अध्यक्ष रामचन्द्र पजियार:
4: तराईतिरको हाम्रो शिक्षा धेरै गुणस्तरहीन भइसकेको छ, त्यसको लागि सरकारी जति स्कुलहरू छ त्यसमा टिचरहरूको बहाली या नियुक्ति गर्नलाई विषयगत टिचरहरू दिनु पर्यो। बोर्डिङ स्कुलमा पढाउने गरेका छन् जुन ठुला बडा व्यक्तिहरूले, त्यो सरकारी स्कुलमा पढाउने वातावरण बनाउनु पर्यो।
1: शिक्षाको गुणस्तर सुधारका विषयमा जनकपुर धाम उपमहानगरपालिकाका प्रमुख मनोज कुमार शाह:
5: धेरै यहाँ 50 विद्यालय मध्ये थोरै विद्यालयहरू राम्रा पनि छन्। ग्रामीण भएका विद्यालयहरूको गुणस्तर सुधार्नु पर्ने आवश्यक छ। विषयगत शिक्षक ल्याएर यसका भौतिक संरचनादेखि लिएर पाठ्यक्रमदेखि पाठ्यपुस्तक सबै सुधार गर्नका लागि क्वालिटी एजुकेसनका लागि
1: शिक्षामा तिनै तहको फरक फरक अधिकार दिएका कारणले समस्या देखिएको छ। कुनै एक पक्षलाई बढी जिम्मेवारीका साथ अधिकार दिएको खण्डमा खस्केको शिक्षाको स्तरमा सुधार गर्न सकिन्छ। अजय कुमार झा, रेडियो नेपाल, जनकपुर धाम।
6: नारायणी अस्पतालको सूचना:
7: नारायणी अस्पताल परिसर बिरगंजमा यही मिति 2083 जेठ 12 गतेदेखि

0: एक महिनासम्म हरेक हप्ताको सोमबारदेखि शुक्रबारसम्म बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म नसर्ने रोग पहिचान अभियान तथा निशुल्क एनसिडी स्क्रिनिङ क्याम्प सञ्चालन हुँदैछ। नसर्ने रोगका सुरुवाती चरणमा धेरैजसो अवस्थामा कुनै पनि लक्षण देखिँदैन। उच्च रक्तचाप, मधुमेह, मुटु रोग तथा मोटोपना जस्ता नसर्ने रोगहरू बढिरहेका हुन सक्छन्। समयमा नै जाँच गर्नु सबैभन्दा ठुलो सुरक्षा हो। त्यसैले नारायणी अस्पतालद्वारा आयोजित निशुल्क एनसिडी स्क्रिनिङ क्याम्पमा सहभागी बनौ। यस अवसरमा रक्तचाप, सुगर तथा तौल जाँच र स्वास्थ्य परामर्श समेत दिइन्छ।
1: समयमै जाँच गरौं, गम्भीर रोगबाट बचौ। नारायणी अस्पताल, वीरगंज, पर्सा।
2: अब बाँकी समाचार। नेपालमा पछिल्ला वर्षहरूमा ब्रेन ट्युमरको बिरामीको संख्या बढ्दै गएको छ। विश्व ब्रेन ट्युमर दिवसको अवसरमा हिजो सार्वजनिक गरिएको तथ्याङ्क अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको संख्यामा वृद्धि भएको हो। नेपालभरका 20 भन्दा बढी न्युरो केन्द्रबाट भएको अध्ययनका आधारमा तथ्याङ्क सार्वजनिक गरिएको हो। शल्यक्रिया गरिएका ब्रेन ट्युमरका बिरामी मध्ये पुरुष बढिरहेको तथ्याङ्कमा उल्लेख रहेको छ। विशेष अदालतले सम्पत्ति शुद्धिकरण सम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई 8 पटक म्याद थप गरेको छ। न्यायाधीशहरू नारायण प्रसाद पौडेल र उमेश कोइरालाको इजलासले हिजो थप 3 दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालनमा ल्याउने गरी सरकारी तयारी भइरहेको छ। नागढुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालका अनुसार आवश्यक तयारी गरेर आगामी साउनको 3रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी गरिएको छ। हाल सुरुङ मार्ग भएर आवत जावत गर्ने सवारी साधनसँग शुल्क उठाउने कम्पनीसँग सम्झौता भई तालिम सहित प्राविधिक काम भइरहेको उहाँले जानकारी दिनुभयो। 24 घण्टा सुरुङ सञ्चालनका लागि 150 जना कर्मचारी भर्ना गरिएको छ। ती कर्मचारीलाई सिफ्टका आधारमा परिचालन गरिने तयारी गरिएको छ। अब अन्तर्राष्ट्रिय समाचार। इरान र इजरायल बीच हालका लागि एक अर्कामाथि आक्रमण रोकिए पनि क्षेत्रीय तनाव भने कायमै रहेको छ। तेहरानले इजरायलले आक्रमण गतिविधि जारी राखी पुनः सैन्य कारवाही सुरु गर्ने चेतावनी दिएको छ। इरान बाहेकका अन्य मोर्चामा इजरायलले आक्रमण गरेमा त्यसको प्रतिकार गर्ने चेतावनी समेत दिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई सावधानी अपनाउन आग्रह गर्दै निरन्तरको आक्रमणले अमेरिकाको मध्यस्थतामा भएको युद्ध विराम सङ्कटमा पर्न सक्ने बताउनु भएको छ। इरानका प्रमुख वार्ताकार तथा संसदका सभामुख मोहम्मद बाघेर गालिबाफले युद्ध विराम कागजमा मात्र सीमित रहेको दावी गर्दै इजरायलबाट बारम्बार उल्लङ्घन भइरहेको आरोप समेत लगाउनु भएको छ। अब आर्थिक समाचार भुवन आचार्यबाट।
3: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
4: ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री विराज भक्त श्रेष्ठले विद्युत महसुल बकेउता असुलीलाई आफ्नो दैनिक कार्यसूचीमा राखेर अघि बढाउन नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिनुभएको छ। नेपाल विद्युत प्राधिकरण सञ्चालक समिति र प्राधिकरणका उप कार्यकारी निर्देशकहरूको छुट्टा छुट्टै बैठकमा मन्त्री श्रेष्ठले महसुल बकेउता लामो समयदेखि अल्झिरहेको र रकम समेत ठूलो रहेको हुँदा त्यसलाई छिटो फर्स्युट गर्न निर्देशन दिनुभएको हो। प्राधिकरण सञ्चालक समितिको बैठकले प्रशासकीय पुनरावलोकन समिति गठन गरिसकेको र सो समितिले अब विद्युत महसुल जरिवाना लगायतका विवाद समिति मार्फत पुनरावलोकन गर्न सकिने पनि मन्त्री श्रेष्ठले बताउनुभयो। डेडिकेटेड फिडर र ट्रंक लाइनका साथै इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र, सड़क बत्ती लगायतका सबै क्षेत्रको बकेउता असुली गर्नुपर्ने मन्त्री श्रेष्ठको भनाइरहेको छ। महालेखा परीक्षकको हालै प्रकाशित पछिल्लो प्रतिवेदनमा विद्युत महसुल बकेउता 50 अर्ब 1 करोड रुपियाँ बराबर रहेको देखाइएको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले आर्थिक वर्ष 2083-84 को बजेटले अर्थतन्त्र सुधारका लागि सही पैसा समातेको बताउनु भएको छ। बजेट माथिको नीति सम्वाद कार्यक्रममा अध्यक्ष श्रेष्ठले आगामी आर्थिक वर्षको बजेटको सफलता कार्यान्वयनमा निर्भर हुने बताउनु भयो। उहाँले निजी क्षेत्रले बजेटलाई समर्थन वा विरोधको दृष्टिकोणबाट नभई लगानीको वातावरणमा सुधार, उत्पादन वृद्धि र रोजगारी सृजनाको आधारमा मूल्याङ्कन गर्ने पनि बताउनु भयो। अध्यक्ष श्रेष्ठले बजेटले अन्त शुल्क हटाएको भने पनि विभिन्न शीर्षकमा शुल्क कायम राखिएकोले करको वास्तविक भार नघटेको तर्क थियो। नेपालको पहिलो व्यावसायिक सुरुङ मार्ग नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आगामी साउनदेखि सञ्चालन गर्ने गरी आवश्यक तयारी अघि बढाइएको छ। नागडुङ्गा सिस्ने खोला सुरुङ मार्ग आयोजनाका प्रमुख सौजन्य नेपालले आवश्यक तयारी गरेर आगामी साउनको तेस्रो सातासम्म सुरुङ मार्ग सञ्चालनमा ल्याउने तयारी भएको बताउनु भयो।
2: अब खेल समाचार रमेश टमाटाबाट।
5: एसियाली खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट छनौट खेलमा नेपालले हङकङलाई पराजित गर्दै प्रतियोगिताको उपाधि जितेको छ। सिङ्गापुर स्थित सिङ्गापुर राष्ट्रिय क्रिकेट मैदानमा सोमबार भएको फाइनल खेलमा नेपालले हङकङमाथि 19 रनको जित निकाल्दै प्रतियोगिताको उपाधि जितेको हो। वर्षाले प्रभावित बनेको खेलमा नेपालले हङकङलाई डकवर्थ लुइस पद्धतिमा 19 रनले हरायो। हङकङले दिएको 189 रनको विजयी लक्ष्य पछ्याएको नेपाल 11.3 ओभरमा 2 विकेट गुमाएर 114 रनको योगफल बनाएको थियो। त्यसपछि वर्षा भएपछि नेपाल र हङकङ बीचको खेल रोकिएको थियो। वर्षाका कारण खेल पुनः सुरु हुन नसकेपछि नेपालले डकवर्थ लुइस पद्धतिमा नेपालले प्रतियोगिताको उपाधिमाथि जित हासिल गरेको हो। नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक 65 रनको योगदान दिए। उनले 40 बलमा 8 चौका र 3 छक्काको सहयोगमा सर्वाधिक 65 रन बनाएका हुन्। यस्तै अर्का ओपनर आसिफ शेख शून्यमा नै आउट भए। रोहित पौडेलले 24 बलमा 35 रन जोडे। त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्ति पाएको हङकङले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 188 रनको योगफल बनाएको थियो। बलिङतर्फ नेपालका लागि शेयर मल्लले 4 विकेट लिए। यसै गरी करण केसीले 2 विकेट लिए भने सन्दीप लामिछानेले 1 विकेट लिए। नेपालले सेमी फाइनल खेलमा ओमानलाई पराजित गर्दै प्रतियोगिताको फाइनलमा पुगेको हो। यता हङकङले भने मलेसियालाई पाखा लगाउँदै फाइनलमा पुगेको थियो। यी दुवै राष्ट्र आगामी सेप्टेम्बरमा जापानमा आयोजना हुने एसियन गेमका लागि छनौट भइसकेका छन्। अन्डर 19 महिला राष्ट्रिय क्रिकेट अन्तर्गत घरेलु टोली कर्णाली प्रदेशले लगातार दोस्रो हार बेहोर्दा मधेसले भने लगातार दोस्रो जित निकालेको छ। सुदूरपश्चिम प्रदेशले अहिलेसम्म खेलेका 3 खेल जितेर उपाधि दावेदारीलाई बलियो बनाएको छ। सोमबार कालुङचोक मैदानमा कर्णाली विरुद्धको खेलमा मधेस 9 विकेटको फराकिलो अन्तरले विजयी भयो। आफ्नो पहिलो खेलमा कोशीमाथि जित निकालेको मधेसले लगातार दोस्रो जितसँगै महत्वपूर्ण 4 अङ्क प्राप्त गरेको छ। पहिले ब्याटिङ गरेको कर्णालीले 4 विकेटको क्षतिमा 103 रनको लक्ष्य दिएको थियो। मधेसले यो लक्ष्य 9.1 ओभरमा 1 विकेट गुमाएर पूरा गरेको थियो। बङ्गलादेशमा आयोजना हुने तय भएको साफ च्याम्पियनसिप 2026 निर्धारित समयमै नहुने भएको छ। यसअघि प्रतियोगिता 21 सेप्टेम्बरदेखि 6 अक्टोबरसम्म सञ्चालन गर्ने योजना बनाइएको थियो, तर यो प्रतियोगितापछि सारिएको छ। भारतीय फुटबल टोलीले फिफा एसियन कप 2026 सहभागी हुने निमन्त्रणा स्वीकार गरेपछि प्रतियोगिताको मिति परिवर्तन गरिएको हो। दुवै प्रतियोगिता एउटै अन्तर्राष्ट्रिय खेल तालिकाभित्र पर्ने भएकाले साफले नयाँ मिति तय गर्ने निर्णय गरेको छ।
2: अब मौसम सम्बन्धी जानकारी। आज कोशी मधेस बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको तराई भूभाग कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली तथा पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ। बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 30.3 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 19.8 डिग्री सेल्सियस, आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 29 देखि 31 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:02 भयो भने सूर्यास्त भरे साँझ 7:05 हुनेछ। अन्तमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेको आह्वानमा बसेको सर्वदलीय बैठकमा संसदको गतिरोध अन्त्य गर्ने विषयमा छलफल। प्रतिपक्षी दलहरूको अवरोधका कारण प्रतिनिधि सभाको हिजोको बैठक पनि स्थगित, आज बैठक बस्दै। राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदेश अधिवेशन आजदेखि सुरु हुँदै। नागडुङ्गा सुरुङ मार्ग आगामी साउन महिनादेखि सञ्चालनमा ल्याउने तयारी। र इजरायलले इरान बाहेकका अन्य मोर्चामा युद्ध जारी राखे, इजरायलमाथि आक्रमण गर्ने इरानको चेतावनी। रेडियो नेपालबाट बिहान 7 बजेको समाचार सकियो। समाचारको अर्को बुलेटिन 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।
6: फोर्जी एलटीई मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 मेगाहर्ज र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको सञ्चार।
7: सार्वजनिक सेवा प्रसारण रेडियो नेपाल,
8: नेपालको समावेशी आवाज।

0: नमस्कार। सार्वजनिक सेवा प्रसारण रेडियो नेपालमा हरेक मंगलबार यही समयमा करिब 15 मिनट प्रस्तुत हुने हाम्रो सभ्यता कार्यक्रममा रत्नावली शर्मा र नवीन दाहाल हार्दिक स्वागत गर्दछौँ।
1: नेपालको धार्मिक तथा सांस्कृतिक सभ्यता वैदिक दर्शन आध्यात्मिक चिन्तन र विविध साधना परम्पराले समृद्ध रहेको छ। यही समृद्ध परम्पराको एक महत्वपूर्ण पक्ष हो तन्त्र साधना। वैदिक परम्परासँगै विकसित भएको तन्त्र साधना मानव चेतना शक्ति प्रकृति र आत्मिक उन्नतिसँग सम्बन्धित गहन आध्यात्मिक अभ्यासका रूपमा परिचित छ।
0: प्राचीन ऋषिमुनि योगी तथा सिद्ध पुरुषहरूले ध्यान मन्त्र यज्ञ योग र साधना मार्फत मानव जीवनलाई अनुशासित सकारात्मक र आध्यात्मिक मार्गतर्फ उन्मुख गराउने प्रयास गरेका थिए। तन्त्र परम्परा पनि यही आध्यात्मिक यात्राको एक विशेष आयामका रूपमा विकसित भएको पाइन्छ।
1: वैदिक परम्परामा वेद उपनिषद यज्ञ तथा ध्यान मार्फत सत्य धर्म र आत्मज्ञानको खोज गरिन्छ भने तन्त्र साधनाले शक्ति जागरण चेतनाको विस्तार र प्रकृतिसँगको गहिरो सम्बन्धलाई विशेष महत्व दिन्छ।
0: यसर्थ केही कार्यक्रमदेखि नेपालको तन्त्र साधनाको परम्परा प्रयोग र यसका रहस्यका सन्दर्भमा चर्चा गर्ने क्रममा हामी छौँ। यसका लागि विज्ञ व्यक्तित्वका रूपमा नेपाली तन्त्र परम्परा वैदिक दर्शन अध्यात्म तथा संस्कृतिको गहिरो अध्ययन र अनुसन्धानमा समर्पित विशिष्ट व्यक्तित्व तन्त्र विज्ञ प्राध्यापक डाक्टर विद्यानाथ उपाध्यायसँग आज पनि जिज्ञासा चर्चामा छौँ।
1: शास्त्र जादु टुना अथवा यो धामी लगायत प्राचीन कर्महरू छन् होइन, त्यो र तन्त्र शास्त्रसँग के सम्बन्ध छ?
2: त्यो त हेर्नु जहाँ पनि छ, किनभने यो अदृष्टमा आधारित छ। धर्म भने अदृष्ट आधारित, देवता कसैले देखेको छैन। विष्णु चार हातले भएर बसेको शङ्कर जगापनले कसैले देखेको छ? देखेको छैन। बाघमाथि बसेको भगवती कसैले देखेको छ? छैन। उसबाट शक्ति प्राप्त, त्यो त के भने मानिसले आफ्नो मनबाट मर्यादा अनुसार उनलाई पालन गरेर त्यसमा भएको भित्र तपाईँ हामीले नै आफैले आफ्नो दया भने देखेको छ, करुणा भने देखेको छ, ममता भने देखेको छ, होइन? हाम्रो भित्रै छ नि। के गर्यो भने आँखा आँसबाट आँसु सरेर आउँछ, दया लागेर आउँछ, किन करुणा भएर आउँछ, किन क्रूरता आउँछ? देखेको छैन नि त। त नदेखेको कुरा अदृष्ट भयो, अदृष्टमा आधारित भएको हुनाले फाइदा उठाउने मान्छेले आफ्नो स्वार्थलाई फाइदा उठाउँछ है, अनि त्यहाँ जादुगरे जस्तो गरेर देखाउँछन्। तन्त्रलाई एउटा अन्धविश्वास हो भन्छन् कसैले कसैले, त अन्धविश्वास भन्ने मान्छेले अन्धविश्वास प्रमाणित गर्न पनि सक्दैनन्, होइन? भगवान् पर्छ माने भने देवता, मानेन भने के हो? पशुपतिनाथलाई मान्यो भने भगवान् शिव, मान्यो भने त्यो एउटा कलाकारले बनाएको एउटा मूर्ति हो भने, मान्यो भने चाहिँ गुह्येश्वरी गुह्यकाली, मानेन भने एउटा धातुले बनाएको कलश त हो नि, घडा जस्तो छ। त्यस कारण त्यो मान्यतामा आधारित छ, अदृष्टमा आधारित छ। अदृष्ट भएपछि त्यो मान्छेहरूले फाइदा उठाउने मान्छेले फाइदा उठाउँछन्। अब छारपुकी विद्या भन्छन् यसलाई, धेरै जसो अन्धविश्वास मान्छेहरूले छारपुकी विद्या भन्छ। छारपुकी विद्या छार्यो पेट दुख्यो भनेर गयो भने औषधि खुवाउनु त कहाँ छ, मनीको गर्छ भन्छ, यो खराब यस्तो दलदिने पेटमा दलदिने निको भयो भनिदियो नि, अब काकताली अनुसार निको भएको पनि हुनसक्छ। तर त्यो कुरा चाहिँ होइन क्या, त्यो हाम्रो त तन्त्रमा मन्त्र छ, त्यसले त्यो ठिक कुरा हो, त्यो मन्त्रले मा शक्ति पनि छ, त्यसले गर्छ पनि, तर त्यसलाई आफ्नो टेन्सबाट मोडेर नजान्ने मान्छेहरूले पनि, संस्कृत नजान्ने मन्त्र नजान्ने विधि नजान्ने मान्छेहरूले पनि त्यसलाई प्रयोग गरेर एउटा चाहिँ आफ्नो दुरु सोझो गर्ने कामहरू चाहिँ गरेका छन्। ढ्याङ ढ्याङ गरेर त्यो झाँक्री विद्यालय म अर्कालाई नराम्रो भन्दिनँ, तर के भन्दा झाँक्री विद्यालयमा ढ्याङ गरेर हामी कहाँ देउता बस्ने भन्थे पहिले एउटा तर यस्तो भएको छ यस्तो भएको छ होइन, पछि गएर के तर पेट दुखेको छ तर त्यो टाउको दुखेको छ तेरै घरमा बस्ने फलानु मान्छेले लगाइदियो अब तँलाई भन्थे, सावधान हुनु भन्थे, अरे आफ्नो बहिनीतिर पनि शङ्का गयो, सासूतिर पनि शङ्का गयो, उता आमातिर पनि शङ्का गयो, हेर्नुहोस् कि लडाइदिने क्या पचपचमा, त्यस्ता पनि धेरै छन्। त्यस कारण त्यो कुरामा चाहिँ विश्वास गर्नु हुँदैन। शास्त्र जसमा तस्मा शास्त्रम प्रमाणम दे कार्य कार्य व्यवस्थित हो, कुन काम गर्नुहुन्छ कुन काम गर्नु हुँदैन भन्ने कुरामा शास्त्र प्रमाण हुन्छ। शास्त्र नजान्ने मान्छेले चाहिँ शास्त्र पढेको गुरु प्रमाण हुन्छ, सन्तहरूको प्रमाण हुन्छ, त्यो योग्य सन्तको छ, योग्य गुरुको छ, तिनलाई खोजेर आफ्नो परम्परा अनुसार चलेको गुरुको त्यो अनुसार शास्त्र लिएर तदनुसार शास्त्र गरे हुन्छ। नत्र कसै कसैले त अब धेरै जसो त कस्तो छ भने झाँक्री गरेर फु फु फु गरेर फोन त जहिले पनि जानेछ र निको हुन्छ भनिदियो, खै निकै हुन्छ र त्यसमा त्यस्तो परिस्थितिमा त्यस्तो फाइदा उठाउने मान्छे धेरै छन्। त्यहाँ वेदमा पनि छन् त्यस्तै, कति यज्ञ आगादी गर्छन् राम्रोसँग गरे हुँदैन, उहाँहरू चाहिँ त्यसलाई स्वर्ग काम हो तपाईँ सबै स्वर्गमा पुगेको छ थाहा छ तपाईँलाई, स्वर्गमा कसरी कहाँ पुग्छ कसरी थाहा पुग्छ, कसरी देखेको छैन है, शास्त्रमा लेखेको अनुसार विश्वास गरेर त हो नि, होइन? त्यसै तन्त्रमा पनि त्यस्तै त हो नि, शक्ति तर के भने तन्त्रमा गरेको मान्छेले शक्ति प्राप्त साधनाबाट अनेक सिद्धि प्राप्त गरेर थाहा छ। हाम्रै पुर्खाले लम्बकर्णले उनलाई फेरि चाहिँ के भने औँसीमा तन्मा देखाइदिएको थिए। औँसीमा तेरो गुरुले के गर्न सक्छ देख भन्दा तिनीको गुरुलाई रिस गर्ने मान्छेहरू अनि जे पनि गर्न सक्छ भन्दाखेरि त उहाँले चाहिँ औँसी थियो आज के भन्दाखेरि पूर्णिमा भन्ने औँसीलाई पूर्णिमा भन्ने कस के पनि जान्दो रहेछ है बुढाले भनेर त्यहाँ हेला गरे। उहाँले हातमा थाली लिनुभएको थियो सर्र फालिदिनु भएको ट ट ट जुन लाग्यो होइन अनि त्यहाँ सबैले जान्ने रहेछन् होइन। धेरै कथा छ मैले यो तन्त्र यसो लम्बकर्ण भट्टको तन्त्र गाथा यसो गाथा भनेर एउटा लेख पनि लेखेको छु ठुलो त्यो छापिएको पनि छ हगि। त्यस कारण मैले त अब तन्त्रमा अब हाम्रो कुल परम्परा अनुसार अध्ययन गरेका छौँ लेखे किताबहरू पनि लेखेको छु मैले त्यो अनुसारको तन्त्र चाहिँ राम्रो विधा हो होइन। त्यसमा बीज मन्त्र प्रयोग छ त्यसको असर पनि हुन्छ सिद्ध पनि हुन्छ हाम्रै पुर्खा सिद्ध भएको छन् कति तान्त्रिकहरू छन् नेपालमा है नेपालमा दिव्य देव पन्त थिए त्यस्तै कसै ठुलो ठुलो मान्छेहरू थिए निलदेवहरू थिए धेरै तन्त्र तान्त्रिक मान्छेहरू थिए तन्त्रको शिक्षा लिन्थ्यो केही पनि नभए कहिले तन्त्र लिन्थ्यो। तपाईँसँग केही शक्ति छैन तपाईँ कहाँ कोही आउँछ त्यस कारण के भने त्यो शक्ति थियो तर त्यसको फाइदा चाहिँ बाहिर मान्छे नजान्ने मान्छेहरूले वास्तव नगर्ने मान्छेहरूले त्यस्ताले चाहिँ त्यो फाइदा लिएको
1: हो। यो तन्त्र शास्त्रको जुन अध्ययनका लागि चाहिँ के चाहिँ गर्नुपर्छ यो अध्ययन विस्तार गर्नका लागि अथवा तन्त्र शास्त्रप्रति आकर्षित गर्नका लागि चाहिँ के चाहिँ गर्नुपर्छ?
2: तन्त्रमा आकर्षित गर्नको लागि कस्तो छ भने जो तन्त्र जान्दछ जो तन्त्र विद्या अहिले हामीले त्यसमा त्यसमा काम गरिरहेको छ त्यो कस्तो छ भने मैले अब तन्त्रको विषयमा धेरै प्रवचन गरिसकेँ त्यसमा सिद्धि हुन्छ राम्रो हुन्छ त्यो ठिक होइन फाइदा बेकारमा फाइदा उठाइछ मान्छेले त्यो होइन त्यो अनुसारको सबैले आफ्नो आफ्नो कुल परम्परा अनुसार दीक्षा लिने गर्नुपर्छ आफ्नो कुल परम्परा कस्तो छ हेर्नुपर्छ तर सद्गुरुसँग दीक्षा लिनुपर्छ।
1: राज्यले के गर्नुपर्छ अथवा तन्त्र अध्ययन गरेका
2: त्यो मलाई समस्या भयो। म चाहिँ संस्कृत विश्वविद्यालयको पहिलो रेक्टर भएँ रेक्टर भएर 43 सहरमा जाँदाखेरि त्यहाँ चाहिँ संस्कृत विश्वविद्यालयमा यो पढाइन्छ भनेर लेखेको थियो विधाहरू त्यसमा तन्त्र शास्त्रै थिएन बौद्ध दर्शन पनि थिएन। त्यस कारण मैले के गरेँ भनेदेखि चाहिँ तन्त्रशास्त्र नेपालमा त्यतिका चलेको छ अब त्यस्तो प्रमुख विद्याको रूपमा चलेको छ समाजमा चलेको छ नेवारहरूले त झन् रक्षा गरेका छन् त्यसको मन्त्र चाहिँ जान्दैनन् उनीहरू धेरै ज्ञान चाहिँ थिएन तर के भने रिचुअल्स चाहिँ जुन चाहिँ कर्मकाण्ड चाहिँ उनीहरूलाई असाध्य आउँछ असाध्य जान्दथे उनीहरूको त भोजमा मृत्युमा यस्तोमा सब तन्त्रको प्रयोग हुन्छ तान्त्रिक चिजहरूको प्रयोग हुन्छ है त्यसरी चाहिँ चलन छ। त्यसरी क्या दीक्षा लिने पद्धति अहिले पनि छ हाम्रो घरमा दीक्षा अहिलेसम्म मैले त्यहाँ दीक्षा लिएको छु लम्बकर्णको पालोदेखिको दीक्षा चलिरहेको छ हामी कहाँ कहाँ श्रीमती छोराहरू सबैले लिन्छन् ज्येष्ठ पुत्र आइभई विद्यात्मा सिद्ध विद्यार्थी असिद्ध विद्या हुन्छ असिद्ध विद्यामा चाहिँ कसरी सिद्ध नगरेको छ भने जुरा र नाम राशि लिनुपर्छ सिद्ध विद्या छ भने बाबुबाजु कसैले चाहिँ सिद्धि प्राप्त गरेका छ भनेदेखि त्यो चाहिँ ज्येष्ठ बाउले नै दीक्षा छोरालाई दिने छोराले छोरालाई दिने यस्तो चलन आइरहेको छ होइन चलन छ। त्यस कारण के भने त्यो दीक्षा परम्परा चाहिँ आजकल के भन्छन् मान्छे दुई चारजना वेद मात्र जान्ने वेद मात्र गर्ने मान्छेहरूले चाहिँ यो तन्त्र भनेको वेद भ्रष्ट भएको मान्छेहरू मात्र लिने हो न त लिने होइन भनेर भन्छन् तर के त्यो कुरा होइन। नेपालमा तन्त्र विद्याको ठुलो विकास छ पशुपतिनाथमा पशुपतिनाथको शिरमा पूजा हुन्छ संस्कृत विद्याको भन्नुहोस् कि स्त्रीको कत्रो महत्त्व रहेछ है अब शिवजीको पनि शिवलिङ्गको शिरमा राखेको छ भगवान्ले श्री विद्यालय श्री यन्त्रलाई लेखेर पूजा गर्छन् श्री यन्त्रको ठुलो महत्त्व छ श्रीको ठुलो महत्त्व छ त्यसलाई विकास गर्नुको लागि दीक्षा लिने परम्पराहरू हुनुपर्छ वैदिकहरूले वेद नै सबै कुरा ठिक हो भन्छन् त्यो होइन।
1: सम्पूर्ण नेपालमा तन्त्र शास्त्रलाई विस्तार गर्न
2: अब राज्यमा एउटा यस्तो अहिले समय आयो त्यो समयलाई चाहिँ अब सबै त संस्कृतमा लेखेको छ संस्कृत विद्या चाहिँ पढाउनै छोडिदिए संस्कृत पढ्न पनि छोडे पढाउन पनि छोडिदिए एउटा अन्धविश्वासमा आधारित भएको यो शिक्षा हो के पनि होइन भन्ने यो विकास गर्नको लागि चाहिँ के गर्नुपर्छ भनेदेखि त्यो जान्ने मान्छेले पनि आफ्नो तन्त्रमा भएका कुराहरू अलि सजिलो सरल पारेर अलिकति सबैलाई चाहिँ बोधगम्य हुने गरेर प्रवचनहरू गर्नु पर्यो ठाउँ ठाउँमा अहिले त विभिन्न विधानहरू छन् अहिले साधनहरू छन् सामग्रीहरू छन् टेलिभिजन छ जस्तो तपाईँले रेडियोबाटै गर्नुभयो त्यसोबाट छ टेलिभिजनहरूबाट छ र हाम्रो मोबाइलहरू छन् अरू साधनबाट पनि आफ्नो विद्यालय विकसित गर्नु पर्यो राज्यले पनि गरेका छन् त दसैँमा हेर्नुहोस् सारा हनुमानढोका कम्पूको तौरमा ठाउँ ठाउँमा राज्यको स्तरमा विकास भइरहेछ देशभरि देवताको मन्दिरहरू छन् त्यहाँको पूजा उपासनाहरू हुन्छन् गरिरहेछ अझ बढ्ता त्यसलाई चाहिँ ज्ञानको पक्ष अलि बढ्ता बनाउनु पर्यो। विश्वविद्यालय बनाएपछि मैले मान्छे पढ्न पठाएँ धेरै तल जाँदाखेरि चाहिँ के हुन्छ भने त्यसको तह नजान्ने मान्छेहरूले दुरुपयोग हुन्छ अहिले एउटा तन्त्र चर्चा परिवार भन्ने चाहिँ हामी खोलेछौँ। त्यो तन्त्र दत्त परिवारले शनिबार शनिबार तन्त्रको क्लास लिन्छ, त्यसमा सचिवहरू जस्ता मान्छे, प्रोफेसरहरू जस्ता मान्छे पनि त्यहाँ भाग लिन्छन्, त्यो सिकिराखेका छन्। र त्यहाँ त्यसले ग्रन्थ प्रकाशन गर्छ, त्यसमा 250 जतिवटा त प्रोफेसर भइसक्यो त्यहाँ। तन्त्रका विभिन्न विधा, बौद्ध तन्त्र, झाँक्री झाँक्रीहरूको, हिन्दू तन्त्रहरूको, यो सबैलाई समेटेर उसले चाहिँ एउटा त्यहाँ चाहिँ प्रवचन गराउने, हरेक मङ्गलबारको दिन 8 बजे बेलुका चाहिँ तन्त्रको प्रवचन गराउँछ। त्यसमा चाहिँ सारा विद्वानहरू, तन्त्र सम्बन्धी भएकोलाई, जात्रा पात र तन्त्रसँग सम्बन्धी भएको मान्छेहरूकोले एक एकजनालाई आएर आफ्नो आफ्नो कुराहरू त्यहाँ बताउँछन्। तिनीहरूले त्यसलाई किताबको रूपमा प्रकाशित गर्छन्। त्योहरू आफ्नो तहबाट जनसहभागिता सहभागिताको किसिमबाट, जनसक्रियताको किसिमबाट त्यसलाई चाहिँ अगाडि त बढाएका छन् है। तर अब राज्यले पनि त्यसै किसिमबाट विश्वविद्यालयको तहमा त बढाएको छ, अरू तल पनि बढाउनलाई चाहिँ त्यहाँ समस्या अलिकति भइरहेको छ। के भने संस्कृत पाठ्यक्रममा छैन, अब उनीहरूलाई यो अन्धविश्वास हो, संस्कृत पढ्नु पर्दैन भन्ने छन्। तर संस्कृत नपढिकन चाहिँ त्यसको मर्म बुझ्न सकिँदैन। हेर्नु, त्यो तल चाहिँ अलिकति विकसित हुन गाह्रो छ, तर जलस्तरमा चाहिँ धेरै अगाडि बढेको छ।
1: तान्त्रिक सम्पदा छ, यो ऐतिहासिक गौरवलाई नयाँ पुस्ताले कसरी बुझ्ने र यसलाई कसरी जोगाउने?
2: नयाँ पुस्ताले बुझ्दालाई त हाम्रो परम्परा हो, हाम्रो मान्यता हो, हाम्रो मर्यादा हो, यो चाहिँ देवी। अब बुझेको छैन पनि कसरी भन्ने? तपाईँ दक्षिणकालीमा हेर्नु, त्यत्रो मान्छे जान्छन्, त्यसरी उपासना गर्छन्। त्यो के छ अरे? त्यहाँ एउटा मूर्ति पूजा गर्नु छ अरे, त्यहाँ भागल गर्छन्, पूजा गर्छन्, अनेक किसिमको उपासना गर्छन्। दुर्गाकालीमा हेर्नु त्यस्तै छन्, दुर्गाका हेर्नु त्यस्तै छन्, बाह्रमा हेर्नुहोस् त्यो गढीमाईका त्यस्तै गरी पूजा हुन्छ, उपासना हुन्छ। अरू अब पशुपति जानु छ, खै भिड हुन्छ, त्यस्तो भिड हुन्छ। जनआस्था कम छ भने होइन, जनआस्था छ, तर उनीहरूले ज्ञान खण्ड चाहिँ बुझेको छैन, त्यसको चाहिँ त्यसको मूल रहस्य बुझेको छैन। प्रभु मलाई रक्षा गर्नुहोस्, मेरो शक्ति प्राप्त होस्, प्रभु म यो काम गर्नुहोस् गर्न पाऊँ, यसो गर्न पाऊँ भन्ने चाहिँ त्यो दृष्टिकोणले मात्रै भगवान्को आराधना गरेका छन्। र त्यो ज्ञान, त्यसको ज्ञान खण्ड, त्यसको योग खण्ड छ, ज्ञान खण्ड छ, त्यसलाई चाहिँ उनीहरूले बुझ्न सकेका छन्। त्यो ज्ञान खण्ड विकास गर्नुको लागि शिक्षामै त्यसलाई समावेश गर्नुपर्छ।
1: तन्त्र शास्त्रमा भाकल गर्ने, बलि चढाउने त्यस्तो प्रथा परम्परा छ कि के छ?
2: भाकल गर्ने पनि परम्परा छ, बलि चढाउने पनि परम्परा छ। बलि भनौँ न, कसैले अहिले बलि दिनुहुन्न, बलि दिएर बगा काटेर दिएर भगवती खुसी हुनुहुन्छ र भन्छ। अब हामी कुनै बलि दिँदैनौँ, त बलि दिन्छौँ हामी। कसरी दिन्छौँ? सात्विक बलि दिन्छौँ, खिरको बलि दिन्छौँ, फलफुलको बलि दिन्छौँ। बलि भने देवतालाई खानदिने चित्त हो नि, राङ्गो भनेर चाहिँ एउटा महिषासुर भनेर कुविन्डो काट्ने चलन छ, त्यो जीव त होइन, त्यसलाई चाहिँ एउटा प्रतीक मानेर गर्थ्यौँ। म गर्दिनँ, हिंसा गर्दिनँ, परमेश्वरलाई जब खुसी गराउँछु, म आफ्नो काम क्रोध लो मोह मदमात्सर्यहरू पशुलाई बलिदिन्छु, मेरो अज्ञानलाई बलिदिन्छु भनेर भावात्मक रूपमा सात्विक बलिदिन थाले भने त्यो त सर्वोत्कृष्ट हो, ज्ञानको लागि, मोक्षको लागि अगाडि बढाउने, त्यो त राम्रो कुरा हो। संकल्प प्रवान कामान त्यक्त्वा सर्वान अशेषत मनसेवी इन्द्रिय ग्रामम विनियम्य समन्त है सनै सनै उपरमेत बुद्ध्या धृतिगृहितया आत्मसंस्तम्भन कृत्व न किञ्चित विचिन्तयेत भनेर त्यहाँ कामनालाई छोड्नु, स्वार्थलाई छोड्नु भनेको छ है। त्यो कुराहरू त हामीले मानेर, अब शास्त्रले भनेको कुरा मानेर हामीले संसार सबैको कल्याण होस्, राम्रो होस् भनेर माग्नुहोस्, भाग ठिक छ परमेश्वरले, मेरो स्वार्थ होस्, मेरो शत्रु मरोस्, मेरो धन सम्पत्ति होस्, अर्काको मलाई पाऊँ, यो मलाई मलाई मलाई जेल गाडी गर्छ, यसको चाहिँ मुखै हेर्न नपरोस्, यस्तो चाहिँ भाकल चाहिँ गर्नु हुँदैन। त्यो गर्यो भने उनलाई उसले पनि त उपन्त सन्तान हो, सन्तान हो प्रभुको होइन। त्यस कारण त्यस्तो भाकल चाहिँ राम्रो हुन्न, त्यो पुरा पनि हुँदैन त्यस्तो।
1: अब गुरु अन्तिममा हजुरलाई भन्न मन लागेका केही कुराहरू?
2: तन्त्र विद्या भन्ने चिज हाम्रो परम्परागत कुराहरू वेद सम्मत नै छ, यो अर्कालाई दुःख दिन हुँदैन, आफ्नो उन्नति गरेर छोड्छ। दीक्षा नलिएको मान्छे त पुजै स्वीकार गर्दैन भने छ है, दीक्षा नलिएको मान्छे मर्यो नि गति बोक्दैन भने छ हाम्रो त त्यस्तो छ। त्यस कारण के भने अब आचारमा बस्नुपर्छ, आचार चाहिँ सम्ममा बस्नुपर्छ। तन्त्रको एउटा आचार छ, सिद्धान्त आचार, दक्षिणाचार, वामाचार, कौलाचार, यस्ता आचारहरू छन्। अब हामीले काम गर्ने तर त्यो अनुसारको यसरी गरेर बस्छ, जीवन निर्वाह गर भन्ने कुरामा चाहिँ हामीले वास्तव नगर्यो भने काम बन्दैन। त्यसैले आचारमा बस्नुपर्छ, अर्कालाई दुःख दिएर त्यस्तोमा प्रयोग गर्ने चाहिँ विद्या होइन। हामीले तपाईँको

नेपाली सभ्यतामा तन्त्र साधना र परम्पराका सम्बन्धमा जिज्ञासा चर्चा गर्यौं। हाम्रो जिज्ञासा चर्चाका क्रममा आफ्नो विज्ञता सहित महत्वपूर्ण समय प्रदान गरिदिनु भएकोमा विज्ञ व्यक्तित्व, नेपाली तन्त्र परम्परा, वैदिक दर्शन, अध्यात्म तथा संस्कृतिको गहिरो अध्ययन र अनुसन्धानमा समर्पित विशिष्ट व्यक्तित्व तन्त्र विज्ञ प्राध्यापक विद्यानाथ उपाध्यायलाई धेरै धेरै धन्यवाद व्यक्त गर्दै यहाँहरू सबैलाई आगामी कार्यक्रम सुन्नका लागि अनुरोध सहित आजको प्रस्तुति हाम्रो सभ्यताबाट रत्नावली शर्मा र नवीन दाहाल बिदा हुन्छौ। नमस्कार।

0: नेपाल अब पालो हाम्रा चेलीहरुको साफ महिला च्याम्पियनसिपको हरेक गोल हरेक रोमाञ्चक पल अब सिधै तपाईहरुको मोबाइलमा मात्र डिगो एपमा आज नै एप स्टोर वा प्ले स्टोरबाट डिगो एप डाउनलोड गर्नुहोस् र नेपाली महिला फुटबललाई साथ दिनुहोस् समय छ जोश छ अब समर्थन गर्ने पालो तपाईको डिगो राष्ट्रको खेल तपाईको हातमा आज नै डाउनलोड गर्नुहोस्
1: कृषकहरू जम्मा सूचीकरण गर्न भनेर पालिकाको कृषि शाखा गइसके हामी जानु पर्दैन भने
2: केही थाहा छैन फुर्सद पनि छैन किन चाहियो सबैले कृषक भनेर चिनेकै छन्
3: त्यसो होइन नि बा सूचीकरणले कृषकको औपचारिक पहिचान मिल्छ सरकारलाई कृषिका योजना निर्माण गर्न र कृषकले सेवा सुविधा प्राप्त गर्न पनि सहज हुन्छ
2: कुरा त ठिकै हो के साँच्चै सूचीकरण गरेपछि हाम्रो पहिचान मिल्छ र सेवा सुविधा लिन यो चाहिने नै हो त
3: हो नि कृषि कार्यक्रममा कृषकको पहुँच पुर्याउन पनि यो सूचीकरण अति जरुरी छ अनि यसले कृषकको पहिचान सहित परिचय पत्र पनि दिन्छ सरकारले
2: ए सूचीकरण त गर्नै पर्ने हो
3: नागरिकता जमिनको लाल पुर्जा र फोटो पनि चाहिन्छ ल बा तपाईँ पालिकाको कृषि शाखा पुग्दै गर्नुहोस् तला गरी दिदी पनि जान्छु भन्नुभएछ म उहाँलाई लिएर आउँछु है
4: कृषक सूचीकरण अभियानमा सहभागी बनौ कृषकको पहिचान स्थापित गरौ
5: हामी रेडियो नेपालबाट बोलिरहेका छौँ अब सुनाउँछौँ भक्तराज आचार्य र फतेमान राज भण्डारीको स्वरमा रहेको यो स्वदेश गान दैवकी राज न्यौपानेको रचना अनि सङ्गीत हो भक्तराज आचार्यकै

स्वदेशगान सुनाउने क्रममा अब सुनाउँछौ प्रेमध्वज प्रधान र साथीहरूको सुर भीम खरेलको रचना अनि संगीत हो भूपेन्द्र रायमाझीको।

स्वदेश गानहरू सुनाउने क्रममा अबका लागि अन्तिम स्वदेश गान सुनाउँछौँ। यम्बराल र सपना श्रीको स्वर, उन्नति बोहराको रचना अनि सङ्गीत हो सम्भुजित बाँसकोटाको। यसपछि सूचना र सन्देश सुन्नुहुनेछ भने ठिक 8 बजी बिहान अङ्ग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। रेडियो नेपाल सुन्दै रहनुहोला।

0: विदेशमा बस्दा फजुल खर्च र गैर कानुनी काम नगरौ, जेल सजाय वा दण्ड जरिवाना पनि हुन सक्छ।
1: सिकेको सीप र पुँजीलाई उद्यममा लगानी गरौ, तपाईँको परिश्रम सुरक्षित भएमा वैदेशिक रोजगारी सफल हुनेछ।
0: वैदेशिक रोजगार बोर्डको सचिवालय।
2: पैदल यात्रीले सदैव बाटो

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 8 बज्यो।
3: ¿Esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: कार्यक्रम देश परदेशमा तपाईँलाई स्वागत छ। म महेश गेवाली। देश विदेशको रोजगारी र व्यवसाय, रोजगारीका क्षेत्र र सम्भावना तथा श्रमिकका समस्या र व्यवस्थापनका पाटाबारे छलफल गर्ने यो कार्यक्रम हरेक मङ्गलबार बिहान 8 बजे उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz साथै देशभरका विभिन्न एफएम रेडियो स्टेसन, उज्यालो अनलाइन र फेसबुक लाइभबाट एकसाथ प्रसारण हुन्छ। यो कार्यक्रमको पुनः प्रसारण आज बेलुकी 8 बजे सुन्न सकिन्छ। नेपालको श्रम बजारमा रोजगारीमा रहेका धेरै श्रमिक अझै पनि अनौपचारिक क्षेत्रमा निर्भर छन्। श्रम सर्वेक्षण 2075 अनुसार देशका 84.6% श्रमिक अनौपचारिक क्षेत्रमा आबद्ध छन्। तर सामाजिक सुरक्षा, श्रम अधिकार, न्यूनतम पारिश्रमिक र रोजगारीको स्थायित्वको सुनिश्चितता छैन। कृषि, निर्माण, व्यापार तथा यातायात जस्ता क्षेत्रमा लाखौँ श्रमिक दैनिक जीविकोपार्जनका लागि खटिए पनि उनीहरू अझै औपचारिक श्रम प्रणाली र सामाजिक सुरक्षा संरचनाभन्दा बाहिर छन्। दुर्घटना, बिमा वा वृद्धावस्था जस्ता अवस्थामा उनीहरू अझ जोखिममा पर्ने गरेका छन्। अनौपचारिक श्रमको उच्च दरले श्रमिकको जीवनस्तर मात्र होइन, देशको उत्पादकत्व, आर्थिक वृद्धि र समावेशी विकासमा समेत प्रभाव पारिरहेको छ। राज्यले योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरे पनि अनौपचारिक क्षेत्रका श्रमिकको सहभागिता अपेक्षाकृत न्यून छ। आजको देश परदेशमा हामी अनौपचारिक श्रम क्षेत्रको अवस्था, श्रमिकले भोगिरहेका चुनौती, सामाजिक सुरक्षा, श्रम अधिकार, सिप विकास, सरकारी नीति तथा सम्भावित समाधानका विषयमा केन्द्रित रहेर अनौपचारिक श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गर्दैछौँ।
7: धन्यवाद।
8: हामीले पटक पटक यो नेपालमा पनि श्रम बजारको अवस्था कस्तो छ भन्ने कुरामा धेरै कुराकानी गरिरहेका छौँ र विभिन्न माध्यमहरूमा पनि त्यसको कुराहरू पटक पटक उठाइन्छ पनि। विशेष गरी आजको विषयमा चाहिँ हामी अनौपचारिक क्षेत्रका श्रमिकहरूको बारेमा मात्रै केन्द्रित रहन्छौँ र विशेष गरी नेपालमा चाहिँ श्रम बजारको झन्डै 84%भन्दा बढी चाहिँ हिस्सा अनौपचारिक क्षेत्रका श्रमिकहरूले ओगटेको भनेर तथ्याङ्कहरू पाइन्छ। यदि धेरै अनौपचारिक क्षेत्रहरूको भनौँ न श्रमिकहरू हुनुहुँदो रहेछ, यति धेरै सङ्ख्या उहाँहरूको हुनुको कारण चाहिँ के होला?
7: यो चाहिँ कस्तो हो भने सबभन्दा ठुलो कुरा कमाएर खानु पर्यो, होइन, खानको लागि कमाउनु पर्यो, कमाउनको लागि बाटो चाहियो, बाटोको लागि रोजगार चाहियो, रोजगारलाई औपचारिक रोजगार सबै ठाउँमा खुल्ला छैन, सजिलो छैन। र त्यसमाथि फेरि हाम्रो देश कृषि प्रधान देश हो अनि यहाँ चाहिँ बढी हामी सबै हाम्रो चाहिँ रोजगारहरूको रूपमा हेर्दाखेरि सबै चाहिँ श्रमिकहरू श्रम चाहिँ कृषिमा गर्छन्। त्यो कारणले गर्दाखेरि यहाँ चाहिँ त्यो क्षेत्र नै के त अनौपचारिक छ, होइन, त्यहाँ चाहिँ बढी हाम्रो चाहिँ सबैजना श्रमहरू चाहिँ त्यहाँ चाहिँ श्रमिकहरू त्यहाँ चाहिँ डिपेन्ड छन्। त्यसले गर्दाखेरि लगभग अहिले कति 59-60% चाहिँ हाम्रो चाहिँ कृषिमा डिपेन्ड छौँ भन्छौँ हामी, होइन, त्यसमा डिपेन्ड भएको हुनाले एउटा तिम्रो त्यो पनि क्षेत्र चाहिँ अझै पनि हाम्रो देशमा अनौपचारिक छ। हुन त नेपाल एउटा चाहिँ कृषि प्रधान देश भनेर चाहिँ हामी फुल लगाउँछौँ, तर त्यहाँ चाहिँ अझै पनि अनौपचारिक क्षेत्र भनेर चाहिँ हामी अझै पनि सुन्नु पर्दाखेरि दुःख लाग्ने कुरा नै छ। अर्को कुरा अब माइग्रेसनको पनि एउटा इस्यु छ कि त्यो पनि चाहिँ अनौपचारिकमा चाहिँ बढी त्यहाँको मानिसहरू पनि इन्भल्भ हुन्छ। जस्तै एउटा गाउँबाट सहर आउँदाखेरि कहाँ जाने त, सिधै उसले त औपचारिक जागिर पाउँदैन, उसले के गर्छ भने होटेल रेस्टुरेन्ट यातायातमा काम गर्छन् अनि सजिलोसँग आउने एउटा बाटो भनेको त्यो पनि भयो एउटा। त्यसले गर्दा पनि मानिसहरू चाहिँ बढी चाहिँ अनौपचारिक क्षेत्रमा चाहिँ काम गर्छन् भने अर्को कुरा हाम्रो चाहिँ यो अनि अर्को लगानी कम गरेर चाहिँ काम गर्ने कुरा भनेको यो सानोतिनो दोकान छ नि, किराना दोकानहरू, प्रपातमा खोले दोकानहरू, सजिलो दोकानहरू, त्यहाँ चाहिँ लगानी कम गऱ्यो भने कमाइ गरेर खाना बिहान बेलुका खाना छाक पुऱ्याउन सकिन्छ, होइन, त्यो कारणले पनि भयो. अर्को कुरा चाहिँ हाम्रो देशमा चाहिँ नियम छ, ऐन छ, होइन, श्रमिकहरू छ, तर त्यो फितौलो छ कि त्यसले गर्दाखेरि पनि चाहिँ यो चाहिँ क्षेत्रलाई चाहिँ अलिक प्रसार के भन्छ अगाडि बढावा भएको हो जस्तो लाग्छ मलाई चाहिँ, होइन. अनि अर्को कुरा हाम्रो चाहिँ श्रमहरूमा श्रमिकहरूसँग चाहिँ प्राय सिप छैन, दक्ष सिप नभइसकेपछि औपचारिक कामको लागि चाहिँ त्यो चाहिँ योग्य हुँदैन, होइन. त्यसले गर्दाखेरि पनि प्राय चाहिँ सबै यो अनौपचारिक यो रोजगारमा चाहिँ बढी इन्भल्भ हुन्छ जस्तो लाग्छ मलाई चाहिँ.
8: सरकारले यो औपचारिक र अनौपचारिक श्रमिकहरू भनेर वर्गीकरण गरेको छ र कतिलाई यो अनौपचारिक क्षेत्र भनेको के हो भन्ने कुरा थाहा पनि नहुनसक्छ. अब यसकै विषयमा केन्द्रित रहँदाखेरि अनौपचारिक श्रम क्षेत्रलाई चाहिँ तपाईँले कसरी परिभाषित गर्नुहुन्छ? अलिकति भर्खरै पनि तपाईँले जोड्नुभयो, होइन, के क्षेत्रहरू छन् भनेर. यसको दायरा, अनौपचारिक श्रम बजारको दायरा चाहिँ कतिको ठुलो छ?
7: अब यो पहिला सबभन्दा पहिला त अनौपचारिक क्षेत्र भनेको साथै के हो भन्नु बुझिन्छ भने यो रोजगारको नाम त रोजगारै हो, यसमा चाहिँ आर्थिक गतिविधि नै हुन्छ, होइन, यसमा चाहिँ हुन्छ त्यसमा. तर त्यो चाहिँ त्यो श्रमिकहरू चाहिँ तर यो राज्यको कानुन, होइन, र त्यसपछि यो संस्थागतको त्यो के भन्छ स्ट्रक्चर उसमा चाहिँ श्रम सुरक्षाको कुराहरू गर्दा त्यसभित्र चाहिँ पर्दैन, होइन. त्यो कारणले गर्दाखेरि उनीहरूको चाहिँ विभिन्न कुराहरू छ नि राज्यले दिएको विभिन्न किसिमको, जस्तै अब सामाजिक सुरक्षाको कुराहरू छ, बिमा छ, पेन्सन छ. अब सामाजिक सुरक्षा अहिले लागु गरेर त्यसको अन्तर्गत बिमा पेन्सनहरू थुप्रै कुराहरू छन्, वृद्ध भत्ताहरूको कुराहरू छ, होइन. तर अनि श्रम अधिकारको कुराहरू छ, त्यसको चाहिँ सीमित मात्रामा पाउँछ कसै कसैको भए पनि, तर प्रायःको चाहिँ यो चाहिँ त्यसमा एब्सेन्टै छ. अनि यी कुराहरूलाई चाहिँ अनौपचारिक क्षेत्र हामी भन्छौँ. अब औपचारिक क्षेत्र त अब त्यो स्वतः यी कुराहरू राज्यले दिएको सामाजिक सुरक्षाभित्र अन्तर्गत पर्ने सम्पूर्ण कुरा चाहिँ यसमा भित्र पर्न आउँछ. उसको चाहिँ बिमा, स्वास्थ्य सुविधा, वृद्ध भत्ता, होइन, अन्य कुरा सबै कुराहरू, स्वास्थ्य सबै कुराहरू चाहिँ औपचारिकभित्र पर्न आउँछ. अब दायराको कुरा गर्दाखेरि अघि पनि मैले भने दायरा एकदम ठुलो छ. अघि पनि तपाईँले डाटा भनिसक्नु भएको छ, होइन, यति ठुलो मात्रा छ भने हो. अहिलेको यो कामदारको जुन यो उमेर छ नि, जस्तो एक्टिभ उमेर भन्छ नि, युथहरू छन् अहिले चाहिँ, तिनीहरूको युथ अनुसारको कुरा गर्दाखेरि तपाईँले चाहिँ अहिले 86% भन्नुभयो, होइन, 84% भन्नुभयो. यो त ठुलो दायरा यसमा छ. यसमा चाहिँ अब कुरा गर्ने यसमा सबभन्दा बढी चाहिँ अनौपचारिक क्षेत्रमा छ भने त्यसमा पनि क्याटेगोराइज गरेको छ. अझै त्यसमा पनि ग्रुपहरू छुट्याएको छ. ग्रुप गर्दाखेरि पनि हाम्रो चाहिँ कस्तो छ भने त्यसमा सबभन्दा बढी चाहिँ श्रम यो के अरे घरेलु काममा बढी लागेको छ, होइन. अब घरेलु कम घरेलु चाहिँ क्षेत्रमा काम गर्ने कुरा गर्दाखेरि तपाईँले चाहिँ कुरा हामीले अब त्यसमा बढी चाहिँ कसको हुन्छ नि त, बढी महिला नै हुन्छ त्यसमा, होइन. अहिले यो टोटल पपुलेसनको जुन एक्टिभ ग्रुप भन्छौँ नि हामीले, अनि 15 वर्ष माथि 60 वर्षभन्दा कम भएको पपुलेसनको कुरा गर्दा लगभग हाम्रो नेपालमा 71 लाख जति हाम्रो चाहिँ पपुलेसन छ, त्यो एक्टिभ पपुलेसन. त्यसमध्येको तपाईँले चाहिँ यो के अरे 84% कुराहरू गर्नुभएको छ, जुन चाहिँ लगभग 59 लाख पपुलेसन पर्न आउँछ, होइन. त्यसमा चाहिँ बढी मात्रामा चाहिँ कृषि क्षेत्रमा बढी छ यो मानिसहरू चाहिँ बढी. अघि मैले भने हामीले 59.66% चाहिँ यसरी 59.66 कम्ती कति भनेको छ पपुलेसनै कृषि क्षेत्रमा छ भनेपछि त्यसले नै हामीलाई बताउँछ सबभन्दा बढी कृषिमा छ भनेर, होइन. त्यसपछि यो होटेल यातायात हामीले चाहिँ अहिले बाटोमा हामीले देख्छौँ भने हामी हिँडिरहेको यातायातमा हेर्नुहोस् त त्यहाँ चाहिँ काम गर्ने कामदारहरू छन्, ड्राइभर छन्, खलासी छन्, होइन. अनि अब टेम्पोहरू चलिरहेको छ, हामीले त्यहाँ देखिरहेको छौँ दिनरात. होटेलमा जान्छौँ, होटेलमा रेस्टुरेन्टमा काम गरिरहेको छ, अहिले पार्टी प्यालेसहरूमा काम गरेको हामीले देखिरहेका छौँ. त्यो जो चाहिँ सिजनल कामदारहरू नि तिनीहरूलाई हामी देख्न सक्छौँ. त्यसले गर्दा पनि होटेल यातायातको कुरा, अनि खुद्रा व्यापारहरू गर्छ नि जहाँ चाहिँ, त्यहाँ चाहिँ थुप्रै कामदारहरू पनि राखेका हुन्छन्, र स्वयं त्यो आफ्नो पारिवारिक काम पनि हुन्छ कि, त्यो चाहिँ कृषि पनि पारिवारिक काम हुन्छ. त्यहाँ चाहिँ बाबाले पनि गर्छन्, आमाले पनि गर्छन्, छोराछोरीले पनि गर्छन्, तर त्यसको भ्यालु के त भन्ने कुरा पनि छ. को त कामदार भन्ने कुरा क्वेसन छ, त्यो कामदारको श्रम कहाँ छ त, होइन. त्यो कुराहरू छ, यसरी त्यहाँ पनि आयो. र विशेष गरेर अझै यो सानो उद्यमी क्षेत्रहरूमा चाहिँ बढी चाहिँ मैले यसमा देख्छु. त्यसकारण एकदम ठुलो फराकिलो एरियामा चाहिँ वास्तवमा अनौपचारिक क्षेत्रको क्षेत्रमा रोजगारहरू बढी छन्, होइन, रोजगार भएका श्रमिकहरू छन्. यसलाई चाहिँ यो सिरियस इस्यु चाहिँ राज्यले लिनुपर्छ, तपाईँ हामी सबैले लिनुपर्छ. यसमा हामीले विशेष गरेर काम पनि गर्नुपर्छ, बेसबारे काम गर्नुपर्ने अवस्था छ.
8: सजिलो तरिकाले बुझ्दाखेरि जो व्यक्तिले काम गर्नुहुन्छ र त्यो कामको चाहिँ कुनै निश्चित भनौँ न मालिक छैन, र अझै सजिलो तरिकाले भन्दाखेरि तपाईँले कष्ट पनि पार्नुभयो, देशभरिमा जति पनि यातायात गाडीहरू सञ्चालन भइरहेका छन् त्यो गाडी चलाउने चालक र सहचालकको कुरा गर्नुभयो, जति पनि होटल व्यवसायहरू सञ्चालन भएका छन् त्यो होटलमा काम गर्ने श्रमिकहरूको कुराकानी गर्नुभयो, पकाउने मान्छे होला होइन अरू काम गर्ने मान्छेहरू होला, ती सबैलाई जसको चाहिँ सरकारले सामाजिक सुरक्षामा आबद्ध गरेको छैन, जसको मालिक छैन, जसको रोजगारीको ठ्याक्कै ग्यारेन्टी दिने अवस्था छैन, ती व्यक्तिहरूलाई चाहिँ अनौपचारिक भनेर बुझ्न सकिन्छ भने तपाईँले प्रश्न पार्नुभयो। र अर्को भनेको चाहिँ आर्थिक पाटोको कुरा पनि गरौँ। यो अनौपचारिक क्षेत्रमा लागेका व्यक्तिहरूले श्रमिकहरूले चाहिँ देशको अर्थतन्त्रमा चाहिँ कतिको ठुलो योगदान गर्नुभएको छ जस्तो लाग्छ यहाँलाई?
7: अब यसमा हामी पनि आवाज उठाइरहेका छौँ कि यो अनौपचारिक क्षेत्र अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरूको चाहिँ कामदारहरूले चाहिँ आर्थिक उसमा चाहिँ हाम्रो देशको आर्थिक मेरुदण्डमा ठुलो सहयोग पऱ्यो पुऱ्याएको छ, तर त्यसको चाहिँ मेजरमेन्ट छैन, डाटा छैन होइन। अब त्यो चाहिँ त्यो कारणले गर्दाखेरि पनि यो ग्रुपलाई पनि चाहिँ अब अघि हामीले यत्रो डाटाको कुरा गरिसकेका छौँ, 84% चाहिँ हामीले कुरा गरिसकेका छौँ डाटामा बताएको छ भने हामी यसमा चाहिँ सोध्नुपर्ने छ यसमा कतिको असर पर्दो रहेछ त। सानातिना दोकानहरू छन् तिनीहरूले कर तिर्दैनन् होइन, तपाईँको चाहिँ अब अघि मैले भने ड्राइभरको काम गर्छन्, खलासीको काम गर्छन्, कृषिमा काम गर्छन्, कृषिमा काम गरेका व्यक्तिहरूले पनि त यदि उनीहरूको रोजगार औपचारिक हुने हो भने तिनीहरूले पनि ट्याक्स तिर्थे राज्यलाई, राज्यको सपोर्ट हुन्थ्यो होला। उत्पादनको कुरा गर्छ, उत्पादनबाट इन्डाइरेक्ट गएको हुन्छ तर डाइरेक्टली रूपमा गएको हुँदैन होइन। थुप्रै कुराहरू छ कि यसमा, जस्तै अब यो मेन चाहिँ गरेर यो कारण चाहिँ के हो भने हाम्रो कन्ट्र्याक्ट पेपर हुँदैन तिनीहरूसँग होइन, अब अनौपचारिक भन्न साथै हामीले बुझ्छौँ, कन्ट्र्याक्ट पेपर नभएपछि उसको कामको ड्युटी आवर नभएपछि उसले कति काम गर्ने भन्ने पनि थाहा छैन नि त, कति काम गर्ने बिहानदेखि बेलुकासम्म काम गर्ने कि 8 घन्टा काम गर्ने कि 6 घन्टा काम गर्ने कि त्यो पनि उसलाई थाहा छैन, निश्चित छैन होइन। त्यसपछि आएर उसको चाहिँ अब भोलि पर्सि त्यहाँ काम गर्ने क्रममा चाहिँ रिस्क हुन्छ ठाउँ चाहिँ, त्यो हुनसक्छ त्यति बेला चाहिँ घटना घट्यो भने उसलाई चाहिँ स्वास्थ्य सम्बन्धी कहिले समय के अरे ऊ गर्ने होइन। त्यसपछि विभिन्न किसिमको घटनाहरू गर्दा बिमारको कुरा आउँछ, त्यो बिमा भइदिएको भए राम्रो हुन्थ्यो नि त होइन। र अनि सुनिश्चित तरिकाले उसले काम गर्न सक्छ, उत्पादन उसको राम्रो हुनसक्थ्यो औपचारिकमा गएको भए, उत्पादन राम्रो भएको भए के भन्छ राज्यलाई फाइदा हुने होइन, ट्याक्स पनि आउने, उसले पनि औपचारिक रूपमा काम पनि पाउने हुन्छ र इन्स्योर हुन्छ त्यो उत्पादनको लागि चाहिँ तलमाथि हुँदैन, दुवैलाई फाइदा छ कि यो, रोजगारलाई पनि फाइदा, रोजगारदातालाई पनि फाइदा छ, राज्यलाई पनि फाइदा छ, प्लस कामदारलाई पनि फाइदा छ कि। त्यस कारण चाहिँ यो चाहिँ उत्पादन यो राज्यको चाहिँ यदि राज्यको चाहिँ आर्थिक उसको लागि बलियो गर्नुपर्ने छ भने, अर्थतन्त्रलाई बलियो गर्नुपर्ने छ भने औपचारिक क्षेत्रलाई चाहिँ होइन, मैले औपचारिक क्षेत्र डक्क बन्द गर्ने भनेको होइन, औपचारिक क्षेत्रलाई चाहिँ के गर्नु पऱ्यो, सुनिश्चित गर्नु पऱ्यो र सामी सुरक्षामा चाहिँ बाँधिनु पऱ्यो। हजुर यसरी अनौपचारिक समूहलाई चाहिँ के गर्नु पऱ्यो भने औपचारिक क्षेत्रमै लानुपर्छ भन्ने चाहिँ मेरो पनि भनाइ छैन, किन त्यो लान सक्ने सम्भावना पनि कम छ, किन त्यत्रो डाटा देखेको छ, तर यसलाई चाहिँ के गर्नु पऱ्यो, सुनिश्चित गर्नु पऱ्यो यो समूहलाई, सँगसँगै लास्टमा यसलाई के गर्नु पऱ्यो, सुनिश्चित के अरे यो सामाजिक सुरक्षाको व्यवस्था पनि गरिदिनुपर्छ यसलाई, यति गर्न सक्यो भने अझै यसलाई बिस्तारै बिस्तारै हामी कम गर्दै लान सक्छौँ होइन।
8: हामी यति बेला कार्यक्रम देश परदेशमा छौँ र आजको विशेष कार्यक्रममा हामी देशभित्रको अनौपचारिक श्रमिकको अवस्था र सँगसँगै अनौपचारिक क्षेत्रमा श्रमिकहरूले भोग्नु परेका चुनौती र त्यसको समाधानको विषयमा श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गरिरहेका छौँ। हामीले प्रारम्भिक कुराकानीहरूमा अलिकति यो चुनौतीको बारेमा पनि कुराकानी गरेका छौँ, अलिकति आर्थिक अवस्था, यसलाई चाहिँ अनौपचारिक श्रमिकहरूलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, व्यवस्थित गर्नुपर्छ भन्ने कुरा तपाईँले थोरै पनि जोड्नु भएको छ। यो अनौपचारिक क्षेत्रमा काम गर्दाखेरि विशेष गरी यो श्रमिकले चाहिँ दैनिक रूपमा भोग्ने मुख्य समस्याहरू अलिकति उहाँहरूकै व्यक्तिगत पाटोलाई कोट्याउँदाखेरि के छन्?
7: अब यो इस्यु कुरा गर्दाखेरि दैनिक रूपमा त अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरू त एभ्रिडे उनीहरू चाहिँ ठुलो समस्यामा भोगिरहेका छन्, त्यो सँगसँगै कामदार मात्र होइन रोजगारदाता पनि हुनसक्छ, राज्य पनि छ एकदमै, यो चाहिँ दुई तिनटैमा समस्या छ देखिन्छ कि, अझै ठुलो चाहिँ राज्यलाई नै ठुलो चाहिँ समस्या चुनौती छ। त्यस कारण चाहिँ अब उसको समस्या के हो त, हाम्रो अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारको समस्या के हो भन्दाखेरि चाहिँ सबभन्दा पहिला त रोजगार सुनिश्चित छैन, असुरक्षा छ, उसको चाहिँ कामको निश्चितता छैन होइन, कुनै पनि बेला ऊ काम गुमाउनु सक्छ, उसले काम मन पऱ्यो कामदारलाई मन पऱ्यो राख्छ, कामदारलाई मन पऱ्यो राख्छ, जस्तो हामीले घरमा घराइसी कामदार राख्दाखेरि उसले कामसाम बिगाऱ्यो भने जा भोलिदेखि आउनु पर्दैन भनेर पठाइदिन्छ, ऊ स्योर छैन, किन हामी जागिर खाने मान्छेहरूले चाहिँ कस्तो हुन्छ भने रोजगार भएको जो चाहिँ रोजगार औपचारिक छ उसको त 10 to 5 अथवा कुनै एउटा टाइमको कामको निश्चितता हुन्छ, अनि त्यसपछि आएर उसलाई चाहिँ स्यालेरीहरू फिक्स हुन्छ, यति बेला आउने यति हुन्छ भने फिक्स हुन्छ होइन, र उसको चाहिँ विभिन्न किसिमको सुरक्षाहरूको लागि चाहिँ बिमाहरू हुन्छन्, त्यसले गर्दाखेरि उसले चाहिँ के गर्छ भने म चाहिँ यो गर्छु यो गर्छु, उसको वेल प्लानिङ हुन्छ, उसको भविष्य पनि राम्रो हुन्छ, बचत हुन्छ होइन। अब त्यसपछि उसको आम्दानी चाहिँ कस्तो हुन्छ भने निश्चित हुँदैन, रोज औपचारिक जस्तो कस्तो निश्चित हुँदैन, यसको चाहिँ के हुन्छ एकदमै, अनि आम्दानी पनि एकदम न्यून हुन्छ, जति मन लाग्छ त्यति दिन्छ। मेरो घर अगाडि अहिले कन्स्ट्रक्सन काम चलिरहेको छ, त्यो महिलाहरू बिचरा बिहान पुरुषहरू 6 बजीदेखि बाहिर काम गर्छ कि, अनि बेलुका कति बजीसम्म 7-8 बजीसम्म काम गराएको हुन्छ होइन, कहिले यति हेभी काम हुन्छ ढलानको बेलामा, यति हेभी काम हुन्छ उनीहरूको कि त्यो भ्यालुएसन कसले गर्ने हेर्नुहोस् त, त्यति बेला लडेर चोटपट घाउ लाग्यो भने कसले हेर्ने, कसले स्वास्थ्य सुविधा दिने उसलाई होइन, कसले चाहिँ उसको लागि हातखुट्टा भाँच्यो भने उसको परिवारलाई खानपिन कसले गर्ने दिने, भोलि उसको काम भएन भने हातखुट्टा भाँचेर एक दिनलाई त उसले ट्रिटमेन्ट गरिदिएला ठेकदारले के गरिदिएला होइन, तर उसको भविष्य बच्चाहरूलाई कसले हेरिदिने, बच्चाको एजुकेसनलाई कसले सपोर्ट गरिदिने, आज दिनभरि कमाइ गरेर बेलुका खानु छ होइन, अनि उसको सेभिङको कुरा त छँदै छैन यहाँ, भनेपछि त भोलि त भारतको त राज्यलाई हो नि त, त्यसपछि त्यो बच्चालाई खुवाउनु पऱ्यो, अनि अहिले हामी के अरे चोरी डकैतीको कुरा गर्छौँ, हिंसाको कुरा गर्छौँ, किन भइरहेको छ, एउटा यो पनि कारण हो कि औपचारिक क्षेत्रकोले गर्दाखेरि पनि यो चाहिँ यो समस्याहरू आइरहेको छ, यो यस्ता कुराहरू सामाजिक सुरक्षाको अभाव पनि छन् होइन। अब म ढुक्क भएँ भने पो मलाई सजिलो हुन्छ जे काम गर्नको लागि, तलमाथि भयो भने मेरो बच्चाको लागि चाहिँ मेरो लागि चिन्ता गर्नु पर्दैन, बच्चाको लागि चिन्ता गर्नु पर्दैन, राज्यले हेरिदिन्छ, मसँग यो सुविधा छ यो युज गर्छु, राज्यको यो सुविधा युज गर्छु भन्ने छ, हो राज्यले अहिले चाहिँ सामाजिक सुरक्षा केही चाहिँ सम्पूर्ण जनतालाई दिएको छ, तर त्यो एउटा सीमित छ एकदम कि, जो चाहिँ एकदम कानुनी नामसँग भएको पनि छैन, त्यसले गर्दाखेरि अनि काम गर्ने ठाउँ पनि हेर्नुहोस्, मैले भर्खरै उदाहरण दिएँ, कन्स्ट्रक्सन मेरो घर अगाडि कन्स्ट्रक्सन भइरहेको छ, 3 तला घर बन्दैछ कि, डम्म लड्यो भने 3 तलाबाट को जिम्मेवारी, उसको सुरक्षा कसले गरिदिने, काम कार्यस्थल पनि सुरक्षित छैन कामदार रह्यो, अनि अरू त कुरै गर जो जोखिमपूर्ण काम गर्छन् जसले चाहिँ सिसाहरूको बनाउने कामहरू गर्छन् नि, तिनीहरूको जीवन कसले भनिदिने, इँटाभट्टाको हेर्नुहोस् तपाईँले घटना हेर्नु, त्यहाँ इँटाभट्टामा यति डरलाग्दो राप हुन्छ दिनभरि घाममा, त्यो इँटाभट्टामा अहिले सिजन ठ्याक्कै गरिब, यो वैशाखसम्म वैशाख जेठको अन्तिमसम्म सिजन हो हेर्नुहोस् है, यति गर्मीमा तराईमा त्यो उत्पादन गर्नुपर्छ बाहिर बसेर कामको आगोको रातमा, तलमाथि भयो भने कसले गर्दा उसको कार्यस्थली सुरक्षित छैन सबभन्दा ठुलो, अनि घन्टा कामको घन्टा हेर्नुहोस् उसलाई चाहिँ पैसाको त्यो इँटाको दरले पैसा दिन्छ, मैले उदाहरण मात्रै दिएँ, इँटाको दरले पैसा दिने भएको उसले के गर्छ, जति इँटा उत्पादन गर्न सके उसले 6 महिना काम गर्नु नि त्यो बिचरा, ऊ जति सके उत्पादन गर्न सके मैले त्यति नै पैसा पाउँछु भन्ने उसलाई छ कि, अनि त्यसले उसले त्यो उत्पादन गर्नको लागि उसले छोराछोरी बिहान बेलुका इसिटी सेन्टर छ, दिनभरि जान्छ, बिहान बेलुका बच्चालाई पनि लगाउँछ, श्रीमतीलाई लगाउँछ, आफूमा लागेर त्यो इँटाको पिसलाई उत्पादन गर्नु खोज्छ कि, त्यसले गर्दाखेरि पनि के हुन्छ भने कामको घन्टाको दर पनि छैन, त्यही रिक्स अर्को छ उसलाई, मतलब चाहिँ हाम्रो आइएलको नियमअनुसार 8 घन्टा काम गर्ने होइन, 8 घन्टा बिचमा 5 घन्टा रेस्ट, बिचमा 5 घन्टा पछि रेस्ट गर्ने भनेर नियमहरू छ नि त, अनि 8 घन्टा 8-8, 8-8, 3-8 कुराहरू पनि छ, खोइ त त्यो कहाँ छ त, यो अनुभव क्षेत्रमा त सधैँ छैन नि त सर, यसले गर्दाखेरि पनि यहाँ चाहिँ सिधै हामी देख्न सक्छौँ यहाँ समस्या छ, ठुलो समस्या हुँदैछ, यसले गर्दा भोलि चाहिँ राज्यले नै यी समस्याहरूको चाहिँ रिजल्ट भोग्नुपर्ने हुन्छ, तर यसमा सोच्नुपर्ने कुरा चाहिँ छ होइन। अनि अब श्रमको अधिकारको भन्ने कुरा पनि एक त होइन, अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारलाई थाहै छैन कि के हो मेरो त अधिकार भन्ने कुरा पनि थाहा छैन, अनि सायद तिनीहरूले थाहा भएको भए सायद अलिकति बोल्थ्यो होला, तर उनीहरूलाई बोल्ने फुर्सद पनि कहाँ छ, बिहान दिनभरि कमाएर बेलुका खानु छ होइन, काम पनि ऊ पनि भयो, समस्या पनि छ त्यहाँ। अनि अर्को गरेर अझै विशेष गरेर जेन्डरको कुरा गर्छु, अब महिला भएको कारणले गर्दा जेन्डरको कुरा गर्दाखेरि चाहिँ महिलालाई अझै विशेष गरेर तपाईँको चाहिँ समस्या छ कि, त्यहाँ ऊ सुत्केरी भन्न पाइँदैन होइन, अब सुत्केरी भएर बसे पनि त खानु त पऱ्यो, काम त गर्नै पऱ्यो, सुत्केरी भएर बस्न पाइँदैन, उसलाई रेस्ट पाउँदैन त्यहाँ छैन, अनि बच्चा भनेर बच्चा लिएर बोकेर हिँड्नुपर्ने अवस्था छ, बच्चा राख्ने कहाँ छ, बच्चा बोकेर हिँड्यो भने काममा दिँदैन, त्यो बच्चालाई ढोका थुनेर राख्नुपर्ने अवस्था छ, कति ठाउँमा त घटनै छ, कोठामा थुनेर बच्चालाई राख्ने, दिनभरि काम गर्न जाने घरबाटले निकालिदिएको छ, किन भन्दा बच्चा दिनभरि रोयो कोठामा, तलमाथि भयो भने हामी जिम्मेवारी त निक्लेर जा, कोठा समेत नपर्ने अवस्था छ कि, होइन अनौपचारिक क्षेत्रमा काम गर्ने यदि बच्चाहरूलाई सुरक्षित ठाउँमा राख्ने केयर सेन्टर बनाइदिएको भए, किन औपचारिक क्षेत्रको मान्छेले त्यो सुविधा छ नि, दुध खुवाउने सम्बन्ध बच्चालाई आमाले दुध खुवाउने टाइम दिन सक्छ, बच्चालाई केयर सेन्टरमा राख्न सकिन्छ, त्यो राज्यले सुविधा दिएको छ होइन, त्यो छैन नि त, पाउँदैन त, महिलालाई झन् त्यहाँ डबल भाट्छ कि। अनि त्यसपछि आएर पैसाको पारिश्रमिकको कुरा गर्दा पनि हेर्नुहोस् न, त्यहाँ अब सँगसँगै त्यो इँटाको भारी बोक्छ उसले डोकोमा चुइँ चुलाई 3 तला माथि पुऱ्याउँछ हेर्नुहोस् है, त्यहाँ माथि प्लास्टर गरेर बसिरहेको हुन्छ माथि चाहिँ त्यो के भन्छ हेड मिस्त्री, उसले चाहिँ खालि त्यो सिमेन्ट राख्छ, इँटा ठक्क राख्छ, सिमेन्ट उसले पैसा लान्छ बढी 1700-1800-2000 लाँदो रहेछ, त्यो महिलालाई 1000 रुपियाँ पाउँदो रहेछ, काम त पारिश्रमिक के अरे परिश्रम त कसको बढी छ त त्यहाँ, महिलाको छ। यो चाहिँ यस्ता कुराहरूले पनि के गर्छ समस्या भोगिरहेका छन्। अब ती आमाहरूले अझ महिलाले धेरै समस्या, अब त्यति मात्र हो र यौन दुर्व्यवहार पनि गर्न पर्छ। त्यहाँ जिस्किँदै गर्दा काम गर्ने क्रममा केटा मान्छे केटी मान्छे थुप्रै हुन्छ, काम गर्ने क्रममा महिलाहरूलाई देख्न साथै हाम्रो चाहिँ यो प्रतिष्ठात्मक सोच के छ भने महिला भनेको के हो भन्ने कुरा हाम्रो सोच चाहिँ अलिक फरक छ। महिलालाई हेर्ने सोच फरक छ, अनि त्यस्तो ठाउँमा गएर चाहिँ त्यो ठाउँमा कामदार गर्न आउँ ठाउँमा केटा सरसर काम गर्ने आउँ ठाउँमा चाहिँ केटीलाई हेर्ने सोच नै फरक हुन्छ। अहिले उसलाई यौन दुर्व्यवहार हुन सक्ने सम्भावना धेरै छ कि हो। यस्ता यस्ता कुराहरू समस्या चाहिँ हाम्रा अनौपचारिक क्षेत्रमा काम गर्ने मान्छेहरूको चाहिँ कामदारहरूको समस्या छ। अर्को कुरा त सिपै छैन, हेर्नुहोस् न हाम्रो राज्यले सिप सिकाएको छ र कम्तीमा 5 कक्षा 6 कक्षा पढ्ने त होला नि त्यो कामदारहरू। गाउँमा त कमसेकम सरकारले 5 कक्षा त फ्री गरेको छ एजुकेसन फर अल भनेर होइन, तर ती 5 कक्षासम्म पढ्ने भनेर पढिसकेपछि पछि माथि 6 कक्षा 7 कक्षा कोही कोही पढ्यो होला, कोही 10 कक्षा पढेको होला, कहाँ छ त हाम्रो शिक्षाले कहाँ चाहिँ दिन्छ कि व्यवसाय शिक्षाको कुरा कहाँ गर्छ, गर्दैन नि। मलाई लाग्छ म 5-7 कक्षा पढ्दाखेरि होला मेरो स्कुलमा त व्यवसाय शिक्षा थियो कि छ त्यहाँ फर्निचरहरू बनाउने होइन, त्यस्तो कामहरू देखा त्यहाँ चाहिँ तालिमहरू दिन्थ्यो। त्यो तालिम कमसेकम त्यो प्रडक्ट त्यो पास गरे उसले एसएलसी 10 क्लास पास गरिसकेपछि एसएलसी पास गरोस् नगरोस् हातमा सिक त सिक्यो नि त होइन, के अरे व्यवसाय शिक्षा भन्दो रहेछ त्यसलाई। हो त्यति बेला थियो, त्यति बेला अब के गरेको होला, यो पनि पढ्नुपर्छ ए हो र हामीलाई किन ठुलो हुँदै गएपछि हामीलाई त्यस्तो त पढाएन, कमसे त्यति बेला पढायो त्यस्तो चाहिँ शिक्षामा सानोदेखि नै एजु प्राइमेरी लेभलदेखि सेकेन्डरी लेभलसम्ममा कुनै सिप सिक्ने एउटा व्यवसाय तालिमहरू दिन सक्यो भने उसले पढ्नले एजुकेसन पढ्नेले पढ्दै जान्छ, जो चाहिँ एकाडेमिक साइड जान्छ त्यो लाइनमा जाँदै गर्छ, जो चाहिँ एकाडेमिक साइडमा जान सक्दैन त्यहीँ स्टप गर्नुपर्ने अवस्था आउँछ। कमसे त्यो स्किल त हुन्छ नि, त्यो स्किलले काम गर्छ नि त। तर स्किल नभएर पनि हाम्रो चाहिँ अनौपचारिक क्षेत्रमा काम गर्ने कामदारहरूले चाहिँ जोखिम बेहोर्नु परिरहेको छ। जस्तो सुकै काम पनि गर्नु परिरहेको छ। तपाईँ डान्स बारमा काम गर्ने दिदीबहिनी हेर्नुहोस्, दोरी अलि दोरी साँझमा काम गर्ने दिदीबहिनीहरू हेर्नुहोस् हेर्नुहोस्, उहाँले काम गर्थ्यो थुप्रो अनौपचारिक नै हो त्यो सबै। कुनै तपाईँलाई कन्ट्याक्ट पेपर दिँदैन, काम टेबल तपाईँको चाहिँ टाइम फिक्स हुँदैन होइन, कुनै तपाईँलाई चाहिँ सामाजिक सुरक्षा सम्बन्धी उनलाई कुनै पनि सुविधाहरू दिएको हुँदैन। अब उसको अब तपाईँ फिल्म हेर्ने हिरोनी हिरो हिरोइनहरू हुन्छ होइन, त्यो हिरोनीले चाहिँ 3 घन्टाको फिल्म पर्दा खेल्दाखेरि त्यो हिरोइन कहीँ गएर ड्यासमा गएर एउटा गीत गाउँदा वा वा गरेर कति सम्मान गर्छ। फिल्म त इन्टरटेन दिएको हो नि त हामीलाई होइन, मनोरञ्जन दिएको हो नि। तर त्यो के अरे बारमा गएर के अरे दोरी साँझमा गयो भने गीत गाउने एउटा सिङ्गरले चाहिँ उसले पनि त इन्टरटेन दिएको हो नि, उसले पनि रमाइलो दिएको हो नि, तर किन उसलाई सम्मान छैन त। यहाँ चाहिँ यस्तो त्यो चाहिँ अब फिल्म सेक्टरमा त तपाईँ अनुबन्धित हुनु पऱ्यो, कन्ट्र्याक्ट हुनु पऱ्यो, ब्ला ब्ला ब्ला छ होइन त्यो चाहिँ। तर यहाँ चाहिँ तपाईँको दोरी साझा गर्ने मान्छेको त केही पनि हुँदैन, त्यो अनौपचारिक क्षेत्र भनेर अहिले इन्फर्मल सेक्टर भनेर अलरेडी तोकेको छ। त्यो तोकिन साथै त्यहाँ चाहिँ त्यो महिलाले हेर्ने फरक भयो कि, त्यो महिलाले एभ्रिडे काम गर्दा जोखिम भोगिरहेको छ कि यौन दुर्व्यवहार गर्नुहोस् त। उसले हेर्ने तरिका, एक्लै हिँड्दा बाटोमा हिँड्ने हेर्ने तरिका, भन्ने तरिका, अब यस्तो किसिमको चाहिँ विभिन्न किसिमको समस्याहरू भोगिरहेको छ। अर्को कुरा तपाईँले म के गर्छु भनेर चाहिँ अलिकति ब्याङ्कमा लोन लिने जाउँ कहीँ जाउँ कसरी पाउनुहुन्छ तपाईँले, पाउनुहुन्न। त्यहाँ पनि त तपाईँलाई विश्वासै गर्दैन, के को आधारमा दिने होइन। त्यो त्यहाँ पनि एउटा चाहिँ उसले काम गर्नु खोज्यो भन्दा भन्दा पनि त्यहाँ पनि एउटा उसको चाहिँ पहुँचै हुँदैन, कुनै पनि वित्तीय क्षेत्रमा उसको पहुँचै हुँदैन। यस्तै गरेर अब कुनै समस्या पऱ्यो के पऱ्यो गाह्रो साह्रो पऱ्यो भने कसले सपोर्ट गर्ने हो तपाईँलाई, कहाँ जान्छ छैन नि त कुन ठाउँमा क्षेत्र। तर औपचारिक फर्मल सेक्टरमा काम गर्ने मान्छेहरूले चाहिँ समस्या पऱ्यो भने उसको चाहिँ मेकानिजम छ, त्यो क्षेत्रमा जान्छ यो गर्ने त्यो गर्ने भन्ने छ। तर इन्फर्मल सेक्टरमा काम गर्नेहरूको समस्या मात्रै समस्या छ कि।
8: सामाजिक सुरक्षा कोषमा आबद्ध हुने औपचारिक श्रमिकहरूको तथ्याङ्क चाहिँ 4 लाखभन्दा माथिको छ, अनि अनौपचारिक श्रमिकहरूको सङ्ख्या चाहिँ 100 को मात्रै तथ्याङ्क, उहाँहरू चाहिँ सामाजिक सुरक्षा कोषमा आबद्ध हुनुभएको रहेछ
7: छैन
8: है, अनि यो चाहिँ कतिको चिन्ताजनक विषय।
7: यो चाहिँ एकदमै चिन्ताजनक कुरा हो, किनभने यो सुरक्षा सामाजिक सुरक्षा भन्न साथै अहिले हाम्रो फन्डामेन्टल राइट्सको कुरा हामी कुरा गर्छौँ यसलाई पनि, तर यो लागु चाहिँ हुन सकिरहेको छैन। एकदम कम मात्रामा ठुलो सुरु जब लागु भयो 2 वर्ष अगाडि एउटा ठुलो विवाद आएको थियो त्यति बेला, कसले गर्ने कसले नगर्ने, गर्ने पऱ्यो भने अनिवार्य गर्दा यो चाहिँ हामीलाई एकदम ठुलो ठुलो भारी टाउको बोका जस्तो फिल भएको थियो। किन भन्दा हामीलाई बुझाइ थिएन त्यो बारेमा, जानकारी कसैले दिए, राज्यले दिँदा पनि जानकारी अस्पष्ट जानकारी दिएको थियो कि, प्रष्ट जानकारी नदिएको, यसले गर्दा के फाइदा हुन्छ, ए साठी वर्षसम्म निकाल्न पाउँदैन अरे त्यो पैसा, साठी वर्षमा निकाल्न पाएन भने यस्तो हुन्छ त्यस्तो, अनि त्यत्रो पैसा हामीले के गर्ने? अनि जो चाहिँ कन्ट्याक्ट बेसमा काम गर्ने मान्छेहरूको समस्या होइन चाहिँ, फुल टाइम काम गर्नेहरू जो चाहिँ कन्ट्याक्ट बेसमा काम गर्दैन, जस्तै सरकारी निकायमा काम गर्नेहरूलाई त ढुक्क उसको त रिटायरमेन्ट भयो सक्यो, जसको रिटायरमेन्ट खालको काम पाउँछ उसले होइन, 30 वर्षको अवधिमा काम गर्ने, 60 वर्षको उमेरसम्म काम गर्न पाउने अवधि हुन्छ, त्यसलाई त प्रब्लम भएन सरकारी निकायहरूमा। अन्य क्षेत्रमा जहाँ चाहिँ सर्ट टर्ममा काम गर्नुहुन्छ, विभिन्न किसिमको परियोजनामा होस् कम्पनीमा होस्, त्यो के गर्ने भन्ने क्वेसनहरू थियो। जस्तै ब्याङ्क निकायमा धेरैले गरे पनि ब्याङ्क निकायमा अझै स्टिल त्यो हुन सकिरहेको छैन नि त, किनभने अझै पनि बुझाइ कम छ त्यसमा चाहिँ। र यो यसले गर्दा के इन्स्योर हुन्छ भन्ने कुरा चाहिँ कसैलाई पनि थाहा छैन क्या राम्रोसँग प्रष्ट। अब बिस्तारै अहिले 2 वर्षभित्र अहिले बल्ल राज्यले पनि स्ट्राटेजी अलिअलि चेन्ज गरेर चाहिँ कुरा गर्दैछ, तपाईँले अझै पनि यो गाउँघरमा पुग्न सकिरहेको छैन, ग्रामीण क्षेत्रमा हो नि त बढी मात्रामा, अझै पनि पुग्न सकेर सहरी क्षेत्रमा पनि अझै पुगे तापनि यसको चाहिँ स्पष्ट अझै पनि यो के हो त्यसले के फाइदा हुन्छ भन्ने कुरा अझै आरामसँग छ। अब 60 वर्ष भइसकेपछि रिटायरमेन्ट पाउँछ, बुढेसकालमा चाहिँ पेन्सन दिन्छ होइन, अनि बिमा हुन्छ, तलमाथि भयो भने सुरक्षित गराउँछ, स्वास्थ्य समितिको बिमा हुन्छ भन्ने कुरा, त्यो जुन किसिमको छ त्यसमा दिएको डिटेल त त्यो कुरा अझै पनि कसैलाई थाहाको छ, थाहा नै छैन। राखेको पैसा अनि यति पैसा जहिले पनि राख्न पाइन्छ भन्ने छ, तर हामी के कन्फ्युजन अझै छौँ भने मानिलिउँ यसलाई त बेसिक एउटा चाहिँ स्यालेरीमा राखेको छ नि त होइन, यो के अरे अहिले चाहिँ अब सामाजिक सुरक्षा भन्दा स्पेसली अझै चाहिँ हामी चाहिँ यो चाहिँ SSMFको कुरा हामी गर्छौँ, फोकस गर्छौँ कि सोसियल सेक्युरिटी फन्डमा विशेष फोकस गर्छौँ अझै। त्यसमा त्यो सोसियल सेक्युरिटी फन्डको कुरा गर्दाखेरि तपाईँलाई एउटा बेसिक स्यालेरी राखेको छ अहिले 22,000 कति छ होइन, 19,000 कति छ अहिले, 22,000 कति 2500 कति तिर्नुपर्छ पर मन्थ। तपाईँको 1,00,000 तलब खाने मान्छेको पनि त्यही रेट, त्यो पैसा त्यसरी होइन, उसको आधारमा जाने भयो, त्यसमा त पर्सेन्टेज छ नि, त्यो आधारमा चाहिँ एसएसएफमा जाने भयो पैसा, तर काम चाहिँ के भन्छ बेसिक सर्भिस चाहिँ सेम एउटै छ क्या सबैलाई। म फर इक्जाम्पल मैले चाहिँ महिनाको 22,000 तिर्छु भने हजुरले 1,50,000 रुपियाँ तिर्नु होला महिनाको होइन, अब तपाईँको स्यालेरी अनुसार तपाईँले त्यति तिर्नु होला, अन्त 60,000 तिर्नु पर्ला, अनि सर्भिस तपाईँहरू मेरो सेम त्यो होइन नि, सर्भिस त त्यो अनुसारको हुनु पऱ्यो, अनि मान्छेमा इन्करेज हुन्छ, यो सबभन्दा कुरा एवेरनेसै छैन। अर्को कुरा गाउँघरको लागि जानको लागि चाहिँ सुविधा पनि छैन, कसरी दिने त यो पैसा, मन्थली कसरी पे गर्ने, मन्थली पे गर्ने भने कसरी दिने भन्ने कुरा पनि आधार छैन कि तपाईँ, अब हामी सबै फ्रेन्डली हुनु पऱ्यो, डिजिटल फ्रेन्डली हुनु पऱ्यो नि त, त्यसको लागि हाम्रो देशमा डिजिटल फ्रेन्डली हुनलाई के गर्नुपर्छ भने त हामीले ठुलो एक्सर्साइज गर्नुपर्छ कि, गाउँमा गएर हामीले चाहिँ डिजिटलको त्यो प्लेटफर्महरू कसरी डिजिटल युज गर्ने, कसरी चाहिँ अब मोबाइलहरू युज गर्ने भन्ने कुरा सिकाउनुपर्छ ग्रामीण लेभलमा, स्थानीय सरकारले त्यो काम गर्नु सक्नु पऱ्यो कि। त्यो गर्न सक्यो भने स्थानीय सरकार सङ्घीय त्यसपछि प्रदेश तिनटै मिलेर चाहिँ यो एउटा राम्रोसँग एक्सर्साइज नगरेसम्म, लङ टर्म एक्सर्साइज नगरेसम्म चाहिँ पोसिबल छैन सबैमा 100% लागू हुनुको लागि चाहिँ, त्यसमा चाहिँ सजिलो तरिका पनि हुनु पऱ्यो, एकदम कम्प्लिकेटेड छ हेर्नुहोस् है। हुन त अहिले चाहिँ राज्यले बिस्तारै लास्ट टाइमभन्दा अहिले चाहिँ कुरा के गर्यो भने जो चाहिँ विदेश जाँदाखेरि अनिवार्य रूपमा चाहिँ एसएसएफमा पैसा हालेर जानै पर्छ, नत्र तपाईँले वर्क पर्मिट पाउँदैन भनेको छ। वर्क पर्मिटलाई भए पनि उसले चाहिँ त्यो रिक्रुट एजेन्सीले ए फर्स्ट टाइम बनाएर पठाइदिन्छ, सेकेन्ड टाइम तिर्नुपर्छ भने उसलाई थाहै छैन कि, त तिर्नु पनि कसरी त भन्दाखेरि अहिले चाहिँ राज्यले के भनेछ, होइन हामीले चाहिँ अब ब्याङ्क मार्फत पनि तिर्न लगाउन सकेका छौँ, एउटा दिएको छौँ, घरको परिवारले पनि यहाँ तिर्न सक्छ भन्ने कुरा छ कि, अनि के त्यो सबैले सक्नु पोसिबल छ त। मेरो म अनुभव क्षेत्रमा काम गर्ने मान्छे, मेरो के अरे म चाहिँ इन्फर्मल सेक्टरमा काम गर्ने, मेरो न्यून तलब छ, न्यून तलब छ, मैले त्यो न्यून तलबले चाहिँ म कसरी त्यहाँ तिर्न सक्छु त, मलाई त अलिकति सब्सिडाइज त दिनु पऱ्यो नि होइन, राज्यले त त्यसो सब्सिडाइज हुनु पऱ्यो। यस्तो यस्ता कुरा थुप्रै कारणले गर्दाखेरि सानसानो लुपहरूले गर्दाखेरि यो सक्सेस हुन सकिरहेको छैन सर अझै पनि। यसको लागि चाहिँ अझै चाहिँ सचेतना चाहियो, ट्रेनिङहरू चाहियो, त्यो सब्सिडाइजको चाहिँ डाटा चाहियो होइन, कति छ के छ कसो कुकुर के अरे हाम्रो कामदारहरू कतिजना छन्, अनौपचारिक क्षेत्रमा काम गर्ने कति छ, औपचारिक क्षेत्रमा काम गर्ने कति, त्यसको डाटा डिटेलमा चाहियो, विशेष गरेर अझै इन्फर्मल सेक्टरमा काम गर्ने कामदारहरूको चाहिँ डाटा चाहिएको सर। यहाँ त्यो डाटा भइसकेपछि बल्ल उसलाई प्लानिङ गर्न सजिलो हुन्छ नि त, अब कुनलाई चाहिँ उसको एजुकेसन उसको प्रोफाइल लिइसकेपछि उसलाई चाहिँ डिजिटलको सम्बन्धी ट्रेनिङ दिने हो कि, उसलाई चाहिँ अर्को एवेरनेस दिनु पऱ्यो, सब्सिडाइज दिनुपर्ने हो कि, सबै त्यो कुरा गर्न सकिन्छ। सबभन्दा पहिला हाम्रो ल्याकिङ तथ्याङ्क पनि छ, यो कारणले पनि चाहिँ यो दुवै क्षेत्रमा चाहिँ इन्फर्मल फर्मल सेक्टरमा त्यो पनि नभएको, पढे लेखा मान्छेले पनि यो कामहरू गरिरहेका छैनन्, बुझेका मान्छेले पनि गरिरहेका छैनन्, किन बुझाइ अधुरो छ। त्यही भएर
6: कार्यक्रम देश परदेशमा हामी अनौपचारिक श्रम क्षेत्रको अवस्था, श्रमिकले भोगिरहेका चुनौती, सामाजिक सुरक्षा, श्रम अधिकार, सिप विकास, सरकारी नीति तथा सम्भावित समाधानका विषयमा केन्द्रित रहेर अनौपचारिक श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गरिरहेका छौँ। कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
9: Michelin, Michelin, Michelin, Michelin. Dear consumer, this is me, and I work for Michelin. Worldwide franchise, India to Michigan. And I'm here to tell you what I have to offer. Light truck passenger, tires, they're awesome, super.

0: सीधा कुरा प्रश्न विचार
1: उजालो रेडियो नेटवर्क
2: उज्यालो रेडियो नेटवर्कमा तपाईँ अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाईँ आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौँ। हामी आज अनौपचारिक श्रम क्षेत्रको अवस्था, श्रमिकले भोगिरहेका चुनौती, सामाजिक सुरक्षा, श्रम अधिकार, सिप विकास, सरकारी नीति तथा सम्भावित समाधानका विषयमा केन्द्रित रहेर अनौपचारिक श्रम विज्ञ चाँदनी राणासँग कुराकानी गरिरहेका छौँ। अब उहाँसँगको थप कुराकानी सुनौँ।
3: अनौपचारिक क्षेत्रका श्रमिकहरूले चाहिँ आफ्नो चेतनाकै कमीले गर्दाखेरि सिप नलिनु भएको हो कि वञ्चित गराइएको हो कि, खासमा के हो त्यो कुरा चाहिँ?
4: यो इन्फर्मल सेक्टरको अघि पनि मैले भने सिपको कमी छ भन्ने कुरा सबभन्दा पहिला उहाँलाई थाहै छैन कि कहाँ सिप सिकाउँछ भन्ने कुरा, त्यो चेतनै छैन। मलाई यो ठाउँमा सिप मैले गयो भने सिप सिक्न पाउँछु भन्ने कुरा थाहा छैन। एक अर्को कुरा, सिप सिक्ने समय पनि हुनु पऱ्यो नि तपाईँलाई। उसले बिहान बेलुका धेरै बिहान दिनभरि कमाएर बेलुका खानु छ भने तपाईँ सिप सिक्न गएपछि, मैले अब एउटा प्रोग्राममै मलाई चाहिँ एकजनाले अफोर्ड गराएको थियो, ल दिदी तपाईँले 20 जति हाम्रो दिदी बहिनी हामी मिसन तालिम दिन्छौँ दिदी बहिनीहरूलाई, अब महिलाहरू पनि अलिक फरक काममा गर्नु पऱ्यो, राइट, एकदम राम्रो, म पनि तात्तिएँ, म पनि एकछिन त कुरा नबुझिकन ल ल ल ल म 20 त म गाउँमा ल्याउन सक्छु, दिदी बहिनी ल्याउन सक्छु भनेर म पनि तात्तिएँ कि। तातेर 20 दिदी बहिनी सब गर्नु पऱ्यो, सबैलाई सङ्कलन गर्नु पऱ्यो, इन्फर्म गर्नुहोस् ल 3 तालिम हो अरे, खाजा खाने व्यवस्था दिन्छ, खाजा खाना दिन्छ भनेपछि ए हुन्छ भन्ने कुरा मैले भने जो बहिनीलाई पनि ल हुन्छ दिदी हामी काम गरौँ गरौँ भन्यो होइन, हामी तात्यौँ अनि फिल्डमा गएर दिदी बहिनीसँग कुरा गर्न पठायौँ, के भन्यो भने भत्ता कति दिन्छ भनेर सोध्यो कि, किन बेलुका त बच्चालाई खुवाउनु छ नि त सर, खुवाउनु परेन, अनि तालिम दिए 3 तालिम फ्रीमा छ, मैले दिनको खाजा पनि खान्छु, उसले मात्रै खाएर त भएन नि त, घरको बच्चालाई खुवाउनु छ, घरबाट तिर्नुपर्छ, पछिको घरमा सरमा आएको छ भने घरबाट तिर्नु पऱ्यो, बत्तीको पैसा तिर्नु पऱ्यो, पानीको पैसा तिर्नु पऱ्यो, बच्चाको फी तिर्नु पऱ्यो होइन, त्यसको लागि पनि उसले चाहिँ के भन्नु पर्यो, यो तालिम त दिने भनेको छ, राज्यले बनाएको छ सिप तालिम दिएर दिने गर्ने के भनेको छ, त्यो तालिम दिएपछि त ऊ पनि औपचारिक क्षेत्रको लागि चाहिँ लायक भयो नि त होइन, जान सक्ने भयो, तर त्यो मौका उसले पाउनै सकेन कि, त्यो लिन पाएदेखिदेखि पनि छोड्नु परेको छ कि, त्यो अकबर र बिरबलको खिचडीको कथा जस्तो छ यो चाहिँ, यस्तो भएको छ यो चाहिँ, त्यस कारणले गर्दा पनि यो चाहिँ उनीहरू तालिम लिन सकिरहेको छैन। एक अर्को कुरा चाहिँ मार्केट अनुसारको सिप तालिम पनि हुनु पऱ्यो नि, मार्केटमा डिमान्ड के छ त, राज्यले अनुसन्धान गरेको छ, रिसर्च गरेको छ, त्यसको लागि मार्केट अनुसार हुनु पऱ्यो, मार्केटमा यो डिमान्ड छ भने त्यो अनुसारको तालिम दिनु पऱ्यो। तपाईँले गाउँघरमा जानुहोस्, दिदी बहिनीहरूले विभिन्न संस्थाले दिएको थान थान सर्टिफिकेट छ, धुलो टट्टो गर्ने खालको सर्टिफिकेट छ, म यही संस्थामा काम गर्छु, मलाई कति म क्षेत्रमा जाँदा 1-1.5 तालिम हामीले पनि दिएको छौँ, होइन त्यो देखेर पनि ओहो अब त यो तालिम गर्नुभन्दा अगाडि पहिला सोच्नुपर्छ है, के दिने, यसको चाहिँ सस्टेनेबिलिटी के छ भनेर सोचेर मात्र हामी गर्छौँ आजकल होइन। अब जस्तै रिक्सा तालिमहरू दियौँ, उहाँले रिक्साको दिन सक्यौँ, किनभने मार्केटको डिमान्ड छ नि त, हो त्यो डिमान्ड चाहिँ राज्यले पहिला क्रिएट गर्नु पऱ्यो कि, अनि त्यसको सिप तालिम, यो सिप तालिम दिने र मार्केटको लिङ्कै छैन, यसले गर्दा त्यो फाइदा पनि छैन, यस्तो कुराहरू छन् होइन। अनि त्यसपछि आएर र जानकारी पनि छैन, यो तालिम लिइसकेपछि म रोजगार औपचारिक क्षेत्रमा जान्छु, मैले यो खालको सुविधा पाउँछु भन्ने कुरा पनि छैन, उसलाई त खालि कसरी चाहिँ आफ्नो व्यवहार गर्नु छ, दिनरात परिवार पाल्नु छ, आफ्नो समस्या समाधान गर्नु छ, यी यस्ता कुराहरू चाहिँ मेन चाहिँ अनौपचारिक क्षेत्रका इन्फर्मल सेक्टरका चाहिँ कामदारहरूको चाहिँ सिपसँगको पछाडि पर्नु कारण चाहिँ यस्तो लाग्छ मलाई चाहिँ।
3: सरकारले त फेरि सबै पालिकामा देशभरि नै तालिम सञ्चालन गरिरहेको छ होइन, अब प्रधानमन्त्री रोजगार कार्यक्रम पनि चलाइरहेको छ, थुप्रै छन् कार्यक्रमहरू त
4: हजुर, हो यो चाहिँ ट्रेनमा जान्छ कि, अनुसन्धानको कुरा गर्दा मैले अनुसन्धान भन्दा डिमान्ड के छ त, तपाईँलाई म यो क्षेत्रमा यो वैदेशिक रोजगार क्षेत्रमा काम गर्नुभएको हुनाले हाम्रो कामदारहरूले पनि धेरै चाहिँ फर्केर आएपछि भन्नुहुन्छ कि, मैले यहाँ सिप तालिम सिकेर गयौँ, त्यहाँ गएर कुनै काम लागेन, फेरि सिक्नु पऱ्यो, त्यसको स्ट्यान्डर्डै मिठो हुँदैन कि सर, त्यहाँ तालिम दिन्छ त्यो सामान्य मिल्दैन तपाईँको, अहिले तपाईँको अब कुरा ट्र्याक आउँदा अर्को ट्र्याकमा गएँ, यो अहिले टेलिमेडिसिनको कुराहरू आउँछ नि सर, वैदेशिक रोजगार गएका व्यक्तिहरूलाई चाहिँ टेलिमेडिसिनबाट हामी यहाँ चाहिँ काउन्सिलिङ गर्छौँ, ट्रिटमेन्ट गर्छौँ भन्छौँ, यहाँको औषधि त्यहाँ औषधिको ट्रेनै फरक हुन्छ, यहाँ औषधि त्यहाँ औषधि, यहाँ रिफर गरेको औषधि त्यहाँ पाउँदैन, त्यहाँको औषधिको बारे यहाँ टिपेर कहिले हामीले भनिहाल्छ क्वेसन त्यहाँ पनि सर, किन त टेलिमेडिसिन फेल खायो त भन्ने कुरा पनि छ होइन। हो यसरी चाहिँ सिप चाहिँ सिकाउने हो महिलाको लागि त एकदम उपयुक्त, सबैलाई चाहिँ यो चाहिँ लाइफ स्किल सम्बन्धीको एउटा पार्ट हो चाहिँ सिलाइ बुनाइ, महिलाले खालि सिलाइ बुनाइ मात्र काम गर्ने हो, ब्युटी पार्लर मात्र काम गर्ने हो, अरू काम गर्न सक्दैनन्, त्यो अलिक परबाट सोध्नु पऱ्यो कि हामी सधैँ एउटा चाहिँ एकदमै ब्ल्याङ्केट एप्रोचबाट काम गर्छौँ सर, सबैले एउटै सो तरिकाले सोच्छौँ। तपाईँले चाहिँ अब मिडियामा काम गर्नुहुन्छ भने तपाईँलाई मिडिया मात्र काम आउँछ नि त, अरू त तपाईँलाई इन्ट्रेस्ट छैन नि। तपाईँलाई अरू काम गरायो भने तपाईँलाई त करले गर्नुपर्छ, इन्ट्रेस्टले गर्ने र करले गर्ने काम फरक हुन्छ। मसँग सिप के छ त, मेरो सिप पहिला फाइन्ड आउट गर्नु पऱ्यो नि त, मेरो चाहिँ निड्सहरू पहिला पत्ता लगाउनु पऱ्यो कि। यो चाहिँ अहिले राज्यले गरिरहेको छ, एकदम राम्रो छ, प्लानिङ एकदम राम्रो छ, प्लानिङ जहिले पनि अलवेज राम्रो हुन्छ। प्लानिङले इम्प्लिमेन्ट कसरी गर्ने कुरा कि हाम्रो राज्यको पोलिसी राम्रो छैन र कति राम्रो छ, श्रम ऐन छ, अहिले सामाजिक सुरक्षा ऐन छ होइन, सुरक्षा यिनको 75 ऐन छ हेर्नुहोस् त कति राम्रो छ कि, त्यो लागू भएको छ त छैन नि, राम्रोसँग कार्यान्वयन हुन सकेको छैन, त्यसलाई मोनिटर गर्न सकेको छैन, त्यसलाई रेगुलेसन गर्न सकिरहेको छैन किन भन्ने कुरा क्वेसन यहीमा सिप तालिमको पनि आउँछ सर।
3: जति पनि यो अनौपचारिक क्षेत्रलाई औपचारिक अर्थतन्त्रमा रूपान्तरण गर्न के गर्नुपर्छ होला, सरकारले के कस्ता प्रयासहरू यसमा ल्याउनुपर्छ होला?
4: सबभन्दा पहिला अवेरनेसको कुरा आयो, जनचेतनाको कुरा आयो, जानकारी दिनु पऱ्यो सबैलाई होइन, सिप तालिमहरूको कुराहरू बारेमा जानकारी दिनु पऱ्यो, यो यस्तो यस्तो तालिमहरू हुँदैछ, यो ठाउँमा चाहिँ यो तालिम गर्नुभयो भने यसको फाइदा यस्तो छ, यो ठाउँमा चाहिँ रोजगार चाहिँ क्रिएट हुँदैछ, तपाईँहरू यति ताल मेन गरेर अझै विशेष के भन्छु भने जब रिप्लेसमेन्ट ट्रेनिङहरू हुनुपर्छ कि सर, तपाईँलाई तालिम दिइसकेपछि त्यो रात इन्स्योर होस् कि मैले यो तालिम चाहिँ म जागिर पाउँछु भनेर होइन, त्यस्तो भयो भने चाहिँ एकदम राम्रो हुन्छ। तर सिलाइ बुनाइ तालिम दिइसकेपछि मैले यो ठाउँमा चाहिँ काम पाउँछु, यति सिट मैले तपाईँले दिन्छ राज्यले यो काम गर्नुको लागि, खोल्नुको लागि, यो ठाउँमा तपाईँलाई एकदम उपयुक्त हुन्छ भनेर चाहिँ राज्यले त्यो बाटो देखाइदिने भयो, त्यो तालिम पनि त्यसको सस्टेन हुन्छ कि। न त अब तालिम दिने, तालिम दिएमा नाम मात्रको तालिम हुन्छ यहाँ जे पनि जहिले पनि। अब अहिले डिमान्ड के छ भन्ने कुरा हुनुमा पनि हामीले सोध्नुपर्छ, राज्यले त्यो सोध्नुपर्छ, डिमान्ड के छ त, कहाँ के छ, कसरी गर्न सकिन्छ। अहिले मोडर्नाइजेसन छ, ग्लोबलाइजेसन छ संसार होइन, सबैको हातमा संसार छ, सबैलाई सबै कुरा थाहा भइरहेको छ होइन, कसैले फल्स इन्फर्मेसन पाइरहेको छ, राइट इन्फर्मेसन पाइरहेको छ। अब त्यसको लागि के गर्ने भन्ने कुरामा राज्यले चाहिँ यो ठाउँमा चाहिँ यो तालिमहरू दिनु बेस हुन्छ भन्ने कुराहरू चाहिँ, र यसलाई यो गर्दा हुन्छ, जस्तै तपाईँ इलाममा तपाईँले कस्तो खालको तालिम दिने, त्यो इलामको दिने तालिम र विराटनगरको तालिम दिने तरिका एउटै हुन्छ, सब्जेक्ट त फरक फरक हुन्छ नि। इलाममा तपाईँले चाहिँ जुन किसिमको 5 अको उत्पादनको लागि प्रगति फोकस गर्नुपर्छ, त्यहाँ तपाईँले धान रोप्ने कुरा गर्नु भएन, त्यो त अब डाँडाको कुरा भयो, धान रोप्ने त विराटनगर धानको कुरा गर्नु पऱ्यो होइन, फरक फरक हुन्छ। तपाईँको अब विराटनगर इन्डियाको बोर्डर नजिक छ भने त्यही किसिमको खालको व्यवहार खालको त्यो तालिमहरूको व्यवस्था गर्न सक्नु पऱ्यो होइन। तपाईँ काठमाडौँमा आउनुहुन्छ भने सहरी क्षेत्रमा आउनुहुन्छ, सहरी क्षेत्रमा आउने तपाईँ विराटनगरको बजारमा दिने तालिम र गाउँमा दिने तालिम फरक हुन्छ। गाउँमा तपाईँले सहरमा छ भने अहिले खाना क्याटरिङको एकदम चाहिँ ठुलो डिमान्ड छ बजारमा, अहिले जहाँ पनि बिहा पार्टी प्यालेस भन्ने पार्टी यो प्यालेसको कुरा थुप्रै छ, त्यसको लागि काम गर्नको लागि चाहिँ सिप त्यस्तो खालको तालिमहरू दिनु पऱ्यो, ताकि त्यो क्याटरिङ उसमा चाहिँ गरे सर्ट टर्म काम पनि त्यहाँ पाओस् न उसले, हो त्यस्तो खालको सिपहरू दिनु पऱ्यो। सिप भएपछि जस पनि डिमान्ड छ, अब भन्छ यहाँ मात्रै विदेशमा पनि कुरा आउँछ, ऊ चाहिँ नेपालमा नै काम गर्न सक्छ, विदेशमा गएर सजिलैसँग काम गर्न सक्छ, जहाँ पनि उसले इन्कम गर्न सक्छ। म नेपालले बसेर काम गर्छु, नेपालमा कहाँ पायो, विदेशमा गएर विदेशमा पायो, हो यसको लागि चाहिँ राज्यले यस्तो खालको चाहिँ एउटा सूची बनाउनु पऱ्यो कि त्यो काम जुनै क्याटेगोराइज उसले छुट्याएको छ, यो काम तालिमहरू दिने भनेर छुट्याएको छ नि, त्यसलाई चाहिँ लिङ्क गर्नु पऱ्यो मार्केटसँग, कुन कुन कस्टमर कस्तो कस्तो डिमान्ड छ त्यो अनुसारको चाहिँ दिनु पऱ्यो। तपाईँ बाजुराको दिने तालिम र काठमाडौँ दिने तालिम, तपाईँको झापामा दिने तालिम फरक छ होइन सर। त्यस कारण चाहिँ यस्तो किसिमको चाहिँ राज्यको त्यो नभएको कारणले गर्दाखेरि अब म चाहिँ यसलाई चाहिँ के भन्छ, देखाउने मात्र हो, प्लानिङ मात्र हो, अझै पनि हामीसँग केही बिग्रिएको छैन। अब अहिले नयाँ सरकार छ, नयाँ प्लानिङ छ, नयाँ योजना छ, पक्कै पनि यसरी किसिमले काम गर्यो, अनुसन्धान गरेर काम गर्न सक्यो भने चाहिँ यत्रो गरिसकेपछि अलिकति दुःख गरौँ न, त्यति त अनुसन्धान गरौँ, क्याटेगोराइज गरौँ, यो काम हामी तालिम दिन लाग्छ भने कुन कुन ओडालाई, कुन कुन नगरपालिकाले कुन कुन काम दिने त, तिनीहरूको लोकल रिसोर्सेस के छ त, त्यसको चाहिँ मार्केट कस्तो छ, नेसनल लेभलमा, लोकल लेभलमा, इन्टरनेसनल लेभलमा ब्रान्डिङ कसरी गर्ने भन्ने कुरा तिनीहरूले त्यस्तो गर्न सक्यो। जस्तै अब सानसानो व्यवसाय गरिरहेको मान्छेहरू छ भने तिनीहरूको व्यवसायलाई चाहिँ अलिकति लगानी सिड मनी दिने र तिमीहरू राम्रो क्वालिटी काम गराउने, कम्पिटिसन गराउने, जो राम्रो आउँछ त्यसलाई अलिक सिड मनी दिने, उदाहरण देखाएर अनि उसलाई चाहिँ दर्तासर्ता गर्न लगाउने, यसरी औपचारिक क्षेत्र लान सकिन्छ। अब कामदारको कुरा, अब होटेल व्यवसाय सानसानो काम गरिरहेको छ भने, होटेल व्यवसाय छ भने त्यसलाई तिनीहरूलाई पनि त्यसको सिप दिउँ, उनीहरूलाई पनि इन्टरप्रेनर बनाऊ न होइन, उनीहरूलाई पनि उद्यमी बनाऊ, त्यतातिर लगाउँ, त्यसरी पनि उनीहरूलाई चाहिँ हामी अपेक्षा क्षेत्रमा लान सक्छ। थुप्रै वे आउटहरू छ कि सर, यसमा काम चाहिँ तालिम दिने मात्र होइन कि, राज्यले त्यसरी छुट्याउ भने त्यसलाई दिँदाखेरि चाहिँ कस्तो ग्रुपलाई दिने त, मैले कृषि क्षेत्रको मान्छेलाई काम दिनु पऱ्यो, तालिम दिनु पऱ्यो भने कृषि क्षेत्रकै मान्छेलाई चाहिँ फोकस गरेर खालको दिनु पऱ्यो कि, त्यसमा साइकल हेर्नु पऱ्यो, पूर्ण साइकल के गर्ने त्यो के दिने, त्यसले गर्दा कहाँ मार्केट लिङ्क हुन्छ, यसमा त राज्यले के सपोर्ट गर्न सकिन्छ, यसलाई ब्रान्डिङ कसरी गर्न सकिन्छ, तिनीहरू कसरी चाहिँ औपचारिक क्षेत्रमा आउन सकिन्छ त, तपाईँकोले भोलि धानको खेती गर्छ त्यो प्लट भने तपाईँले त्यो धानको खेतीको मान्छेलाई लाइन पुलिङ गरेर धान खेती गर्न लगाएर धान प्रडक्सन गरेपछि त्यसको उत्पादन राम्रो हुन्छ, तालिम कसरी चाहिँ धान उत्पादन बढी हुनसक्छ त, कुन मल लगाउने, कसरी चाहिँ त्यसलाई चाहिँ विभिन्न किसिमको चाहिँ अहिलेको मोडर्नाइजेसन गर्ने त्यो खेती गर्न सकिन्छ भनेर कुरा गर्ने, अहिले क्लाइमेट चेन्जको अब समस्याहरू छ त्यसलाई चाहिँ अहिले कसरी यो चाहिँ स्मार्ट क्लाइमेट स्मार्ट एग्रिकल्चर कसरी गर्ने, त्यस्तो खासको तालिमहरू दिएर अनि प्रडक्सन गर्न सकेर इन्कम बढिसकेपछि अब तिमीहरू चाहिँ यसरी राज्यसँग चाहिँ दर्ता गऱ्यौ भने राज्यसँग तिमीहरू चाहिँ औपचारिक क्षेत्रमा आयो भने तिम्रो त्यो धानको प्रडक्सन तलमाथि भयो भने हामी बिमा गर्छौँ, हामी पे गरिदिन्छौँ तिमीहरूको पैसा, होइन त्यसरी तिमीहरू पिर गर्नु पर्दैन, यसरी गर औपचारिक क्षेत्रमा आऊ, तिमीले कमाएको यति पर्सेन्ट यति महिनाको तिमीले पे गर, भोलि तिम्रो अब अहिले श्रम हुँदासम्म बल हुँदासम्म काम गर्छौ, होइन भोलि सकिसकेपछि गाह्रो भएपछि हामी तिमीहरूलाई दिन्छौँ, अहिले राज्यलाई तिमीहरूले दिउ उत्पादन गरेर तिमीहरूलाई हामी तिमी पछि गर्न सकेपछि हामी गर्छौँ भनेर ती किसानलाई इन्स्योर हुनु पऱ्यो क्या,
3: सुरक्षाको ग्यारेन्टी
4: हुनु पऱ्यो एकदमै हो। यस्तो किसिमले चाहिँ औपचारिक क्षेत्रमा लान सकिन्छ, तपाईँको सानो व्यवसाय गर्ने त्यो नाङ्लो व्यवसाय गरेर हुन्छ त्यही व्यवसाय गर्नेहरूलाई तालिम दिउँ न, कसरी चाहिँ व्यवसाय गर्न सकिन्छ, अझै राम्रो गर्न सकिन्छ, सानसानो तालिम त्यही बसी बसी उनीहरूलाई त्यही डेली आउने ग्राहकसँग कसरी डिल गर्ने भन्ने कुरा तालिमहरू दिउँ, त्यसपछि तिमीहरूलाई फाइदा के हुन्छ, तलमाथि भयो भने अस्ति तपाईँको त्यत्रो हाम्रो भुइँचालो गयो, अस्ति कोरोनाको त्यत्रो काण्ड भयो, कसलाई समस्या पऱ्यो, तपाईँ हामीलाई थोरै पऱ्यो सम्बन्ध बढी त त्यही अनौपचारिक क्षेत्रमा काम गर्ने जो इन्फर्मल सेक्टरमा काम गर्ने तिनीहरूलाई समस्या पऱ्यो, राज्यलाई पनि गाह्रो पऱ्यो नि त, त्यत्रो दायित्व व्यवहार गर्नु पऱ्यो नि त राज्यले पनि त्यो इन्फर्मल सेक्टरको काम गर्ने कामदारलाई दिने, कति ठाउँले गर्दा राज्य पनि फेल भयो यो कुराहरूमा, होइन गाह्रो पनि भयो किन अगाडि प्रिपेरेसन थिएन राज्यको पनि हो, यो कारण चाहिँ के हो भने इन्फर्मल सेक्टरले गर्दाखेरि, यदि इन्फर्मल सेक्टरमा पनि त सुरक्षा ग्यारेन्टी भइदिएको भए हिजोको समस्या त्यसो भोग्नु पर्दैन थियो, तर औपचारिक क्षेत्रमा लानेकोलाई चाहिँ तालिम सँगसँगै तिनीहरूलाई इन्करेज गर्नु पऱ्यो, सिचुएसन हेर्नु पऱ्यो,

0: छ अहिले भने आत्मनिर्भर छौँ भने अब अहिले चाहिँ हामीले सोच्नुपर्ने अवस्था के छ भने यी आत्मनिर्भर हुने कुराहरूलाई चाहिँ माछा खेती गरेको मान्छेहरूलाई चाहिँ अब इन्स्योर भएपछि अब हामी इन्स्योर छौँ उनीहरू तलमाथि भए पनि राज्यले बिमा गरिदिन्छ सबै थोक गरिदिन्छ नि त त्यहाँ कामदारको अझै पनि के छ कामदारको अझै पनि अभावै औपचारिक रूपमै इन्फर्मलमै काम गरिरहेको छ त्यो जब दर्ता गर्ने बेला पनि यसलाई इन्स्योर होस् कि गर्दा नि त्यो के भन्छ इन्फर्मल सेक्टरमा जो चाहिँ संस्थाले उसले दर्ता गर्छ नि त्यति बेला सबै फर्मल सेक्टरको लागि चाहिँ दर्ता गर्छ कामदारको लागि सहित काम दर्ता गरिदियोस् कि त्यो भए पनि राम्रो पनि हुनसक्छ त्यसको लागि चाहिँ के भने इन्कमलाई इन्स्योर हुनु पऱ्यो यो तेरो काम उत्पादन भएकोलाई इन्स्योर गराइदिनु सक्नु पर्छ जस्तो लाग्छ अनि बजेट भाषण पहिलाको ट्रेन्ड भएको हुनाले मलाई लाग्छ जति भनाइ छ बजेट भाषण मैले डिटेल चाहिँ पढ्न भ्याएको छैन तर डिटेल सुनेको अनुसार न्युज अनुसार चाहिँ अब ट्रेन पहिलाको ट्रेनमा छ बजेट भाषण मलाई लाग्छ अहिले राज्यले पहिला सुशासनलाई फोकस गरे होला त्यही ट्रेन पहिलाकै फलो गरे होला नेक्स्ट इयरमा सायद मलाई आशा छ अर्को नेक्स्ट बजेटमा चाहिँ यी कुराहरूलाई पनि समावेश गर्छ होला किनभने यत्रो डाटाले बताइरहेछ कि इन्फर्मल सेक्टरमा यत्रो काम गरे कामदारहरू छन् यिनीहरूको लागि हामी फोकस गर्नुपर्छ भनेर अब यी कुरामा चाहिँ यति कामदारहरू छन् अब अहिले ट्रेड युनियन हटाउने भने ट्रेड युनियन हटाउनु तर पोलिटिकली हटाउनु पर्छ ट्रेड युनियन चाहिँ हटाउनु मिल्दैन किनभने ट्रेड युनियनले पनि के गर्छ कलेक्टिभ बार्गेनिङलाई काम गर्छ यहाँ चाहिँ होइन त्यो भएको हुनाले अब यसमा चाहिँ अब तालिमहरू दिने भन्ने कुरा त गरिरहेको छ नगरे होइन बजेटले त तालिम दिने कुराहरू गरेको छ सिप सिकाउने कुराहरू गरेको छ त्यही आधारमा अहिले अब पुल्टु पुल्टु भाषा लाग्छ कि मलाई तालिम दिएर अहिले नै राज्यले चाहिँ स्थानीय सरकारहरूले चाहिँ प्लानिङ गरिसक्यो अलरेडी तर बजेट भर्खर आएको छ त्यो त अस्ति नै तालिम अस्तिको पुसभन्दा अगाडिको सबै भइसकेको छ तालिम यहाँ अहिले चाहिँ बजेट भाषा नआएको छ त्यो तारतम्य कतिको मिल्छ थाहा छैन मलाई त्यो पनि होइन त्यो म अलिकति त्यसमा चाहिँ म बिग्यो पनि होइन अर्थतन्त्रको उसमा चाहिँ तर आज सामाजिक क्षेत्र कुरा गर्दाखेरि त्यति फोकस गरे जस्तो मलाई चाहिँ लाग्दैन यसमा चाहिँ अब राज्यले चाहिँ विचार चाहिँ गर्नुपर्छ तर खुसी चाहिँ के लागेको छ अलिकति थोरै खुसी के लागेको छ महिला मन्त्रालयले चाहिँ थोरै चाहिँ के बजेट बढाइदिएको हुनाले चाहिँ महिलाको फोकसमा के काम गर्न सकिन्छ कि भन्ने चाहिँ मलाई कता कता लागेको छ अनि अरू बजेटमा यो अनौपचारिक इन्फर्मल सेक्टरको कामदारको कुराहरू गर्दाखेरि चाहिँ उहाँको लागि चाहिँ मैले त्यस्तो केही देखिनँ किनभने हामीले बारम्बार उठाइरहेको छ इँटाभट्टाको केसहरू उठाइरहेको छौँ त्यहाँ ट्राफिक भइरहेको छ ह्युमन ट्राफिक भइरहेको छ त्यहाँ श्रम शोषण भइरहेको छ त्यो क्षेत्रलाई सोध्नुपर्छ भन्दाखेरि सानोतिनो काम गरेर इसिडी खोलिदिएर स्कुलसँग बच्चाहरूलाई लिङ्क गरिदिएर चाइल्ड लेबरको कुरालाई फोर्स लेबरलाई मात्रै अलिकति फोकस गरेर अरू केही गरेको छैन कि भनेपछि स्टिल त्यो कुरालाई राज्यले केही बोलेको छैन भनेपछि मैले यहाँ के देखेको छु भने अनौपचारिक यो इन्फर्मल सेक्टरलाई चाहिँ कुनै काम गरे जस्तो मलाई लागिरहेको छैन म आफै अनुभवी हो कि थाहा छैन मलाई त्यस्तो लागिरहेको छ त्यो चाहिँ अब आशा गरौँ अब अहिलेको भनाइअनुसार अस्तिको अर्थमन्त्रीले भनाइअनुसार हाम्रो प्रधानमन्त्रीले यसपालि चाहिँ एक दुई एक यो साल चाहिँ हामीले गभर्मेन्ट्सको लागि मात्र हामी काम गर्नेछौँ भन्ने हुनाले सायद यो साल चाहिँ पहिलाको ट्रेनको बजेट आएको होला अब नेक्स्ट इयरमा हामी आशा गरौँ पक्कै पनि यो क्षेत्रलाई पनि हेर्छौँ होला भन्ने आशा गरेको छु
1: अघि हामीले तथ्य तथ्याङ्कको कुराकानी गर्दाखेरि श्रमिकहरूको भेकिन तथ्याङ्क कति छ भन्ने चाहिँ निश्चित छैन तपाईँको तथ्याङ्क कार्यालयसँग पनि ठ्याक्कै यति छ भन्ने छैन हुन त तथ्याङ्क कार्यालयकै विवरण कुराकानी गर्दाखेरि कसरी गरियो सही ढङ्गले गरियो कि गरिएन भन्ने पनि पटक पटक प्रश्नहरू उठिरहेको हुन्छ यो श्रमिकको दर्ता र तथ्याङ्क व्यवस्थापन चाहिँ किन महत्त्वपूर्ण सक्छ
0: सबभन्दा ठुलो कुरो चाहिँ श्रमिकको तथ्याङ्क दर्ता गर्नु आवश्यक त एकदमै छ यसले के गर्छ भने योजना बनाउन नीति बनाउनको लागि ठुलो काम गर्छ तपाईँ तथ्याङ्क भएन भने तपाईँले चाहिँ यतिजना चाहिँ इन्फर्मल सेक्टरमा काम गर्छन् है भन्ने कुरा थाहा भएन भने फर्मल सेक्टरमा यति गर्छन् इन्फर्मल सेक्टरमा यति गर्छन् यो क्षेत्रमा हामीले इन्टरभेन्सन यसरी गर्नुपर्छ यो अहिलेको चाहिँ एसएसएफको कुराहरू गर्दा पनि यो ठाउँमा चाहिँ हामीले बढ्ता फोकस गर्नुपर्छ यो क्षेत्रमा गर्नुपर्छ भन्ने कुरा चाहिँ यसले चाहिँ ठुलो काम गराउँछ यो भएन भने केही पनि गर्न सक्दैनौँ होइन र यति गरिसकेपछि राज्यले आफ्नो अर्थतन्त्रमा पनि यति गर्न सक्यो भने यति चाहिँ अर्थतन्त्रमा सपोर्ट हुनसक्छ है भनेर एउटा प्लानिङ पनि योजना बनाउनु पनि सक्छ भविष्यको लागि काम पनि लाग्छ योजना आउने योजनालाई बनाउन सजिलो हुन्छ कन्ट्रिब्युसन त त्यहाँ त छ त इकोनोमिक कन्ट्रिब्युसन त कामदारले गरिरहेको छ नि होइन फर्मल सेक्टर र इन्फर्मल सेक्टर दुवै गरिरहेको छ फर्मल सेक्टरको तपाईँ डाइरेक्टले देखिरहनु भएको छ इन्फर्मल सेक्टरको देखिरहनु भएको छैन तर कति कुरा आउनु पनि सकिरहेको छैन कि त्यो इन्फर्मल सेक्टरमा भएको कन्ट्रिब्युसन चाहिँ डाइरेक्टली चाहिँ राज्यमा देखिरहेको पनि छैन र कति कुरा त्यो त्यहाँ चाहिँ पुगे पनि छैन राज्यको दायित्व राज्यको ढुकुटीमा पुगे पनि छैन त्यसले गर्दाखेरि त्यो काम पनि यसले गर्न सहयोग गर्छ
1: जुन अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई औपचारिक क्षेत्रमा ल्याउनको लागि चाहिँ यो अरू देशहरूमा अलिकति विकसित देशहरूमा चाहिँ कस्तो अभ्यास भएको पाइन्छ त्यसको केही अलिकति फरक पद्धति हाम्रोभन्दा छ कि उस्तै उस्तै नै हो
0: एउटा दुईवटा मैले यसो हेर्दाखेरि एक दुईवटा देशमा जस्तै इन्डियाकै कुरा गर्दाखेरि ई श्रम पोर्टल भन्ने रहेछ होइन त्यसले चाहिँ के गर्छ भने दर्ता गर्न सजिलो पाउँदो रहेछ कि त्यो त्यसले चाहिँ

0: जति पनि श्रमिकहरू छन् ती श्रमिकको सबैको त्यहाँ दर्ता गराउँदो रहेछ. दर्ता गर्न सजिलो सङ्गठित भने एक कति चाहिँ हाम्रो देशमा चाहिँ यो इन्फर्मल सेक्टरमा काम गर्ने श्रमिकहरू रहेछ भन्ने कुरा यी पोर्टल त्यो यी श्रम पोर्टलले चाहिँ देखाउँदो रहेछ. त्यस्तो दर्ता कामले पनि त्यो त जहाँ गयो त्यहाँबाट गर्न पायो नि त, उसले इन्ट्री गर्न पायो नि त मोबाइलबाट म चाहिँ यो कामदार हो भनेर ठ्याक्कुले चाहिँ त्यहाँबाट चाहिँ पोस्ट गर्न पायो. अनि त्यो भएपछि यतिजना चाहिँ 10 करोडको त्यहाँ चाहिँ करोडौँ मान्छेहरूको त्यहाँ दर्ता भइसकेको छ कि इन्डियामा भने त्यो एउटा पनि हाम्रो नजिक छिमेकी भएको हुनाले त्यो एउटा पनि हामीलाई चाहिँ यो डिजिटलको चाहिँ इन्ट्री गर्ने पनि एउटा राम्रो हुन्छ. अनि यसले गर्दाखेरि हाम्रो प्लानिङ गर्न राज्यलाई प्लानिङ गर्न इम्प्लोइमेन्ट क्रिएट गर्नको लागि होइन र सिप तालिम दिनको लागि यी सम्पूर्ण कुरालाई यसले सहयोग गर्छ जस्तो लाग्छ. जस्तै अर्को यो अफ्रिकन एउटा कन्ट्रीमा चाहिँ आइलुको एउटा दक्षिण अफ्रिका पनि एउटा छ सहकारीको एउटा चाहिँ कमिटी बनाएर चाहिँ तिनीहरूले हुन त हाम्रो नेपालमा पनि हाम्रो चाहिँ सहकारीको चाहिँ कमिटी बनाउने एउटा नियम त बनाएको छ. सहकारीको एउटा कमिटी बनाएर 25 जनाको कतिजनाको एउटै नै क्षेत्रको आफ्नै क्षेत्रको एरियाको महिला पुरुषहरू तर प्रोफेसनलको कुराहरू पनि गर्नु पऱ्यो कि. हाम्रो नेपालमा चाहिँ हामी के गर्छौँ भने त्यो एरियाको मात्रलाई हामीले फोकस गरिरहेको छौँ सहकारीको लागि चाहिँ होइन, तर होइन अब श्रमिकहरूको मात्र सहकारी पनि हुन सकिन्छ कि त्यो पनि गर्न सकिन्छ भन्ने एउटा चाहिँ हाम्रो नेपाललाई चाहिँ एउटा हामीले गरिरहेको प्र्याक्टिस हो. तर अलिक फरक चाहिँ के सोच पनि फरक हुनु पऱ्यो. हाम्रो नेपालमा चाहिँ हामी ट्रेन के गरिरहेको छौँ भने महिलाको छ भने त्यही एरियाको महिला पुरुषहरू छ भने त्यही महिला एरियाको मात्रलाई यतिजना भन्छौँ होइन, अब त्यसमा त प्रोफेसनल पनि कुरा गर्नुपर्छ भन्ने सब लाग्छ. जस्तै अब श्रमिकहरूको छ भने श्रमिकको मात्रै सहकारीले बनाएर पनि यसरी चाहिँ दर्ता गर्न सकिन्छ एन्ड इजिली त्यहाँ पनि इन्फर्मेसन होस् तालिम होस् अन्य कुनै राज्यको प्रोग्राम होस् प्लानिङ होस् के अरे सामाजिक सुरक्षाको जानकारी होस् त सजिलोसँग दिन सकिन्छ एउटा वे हुन्छ जस्तो लाग्छ.
1: अनि यो औपचारिक क्षेत्रमा रहेका जति पनि लाखौँ श्रमिकहरू हुनुहुन्छ उहाँहरूको जीवनस्तर सुधार्न चाहिँ सबैभन्दा ठुलो नीतिगत हस्तक्षेप सरकारले के गर्नुपर्छ?
0: मेन त सबभन्दा ठुलो कुरो चाहिँ अनिवार्य श्रमिक दर्ता गर्नु पऱ्यो होइन. दर्ता गर्न अब हामीले त्यत्रो कुरा गरेर दर्ता गर्नु पऱ्यो. त्यो दर्ता अनिवार्य स्थानीय तहबाट हुनु पऱ्यो. जो माथि नेसनल लेभलमा मात्र होइन स्थानीय त वडादेखि नै भयो भने त्यो वडाको मान्छेलाई थाहा हुन्छ नि मेरो मान्छे यो घरको ढोका कहाँ गयो घरको ढोका कहाँ छ भन्ने थाहा हुन्छ. यो मान्छे पनि थाहा हुन्छ सबै वडादेखि यो स्थानीय रूपमा चाहिँ दर्ता हुनु पऱ्यो. र अनि यो एप्सहरू मोबाइलको एप्सहरू चलाउन सिकाउनु पऱ्यो. त्यसो त्यो गर्न सक्यो भने त्यसबाट दर्ता गर्न सिकाउनु पऱ्यो कि. त्यो दर्ता गर्न सिकाएपछि जो जुन स्थानमा हुन्छ नि उसले त्यहाँबाट दर्ता गर्छ. त्यो भयो अर्को कुरा. अनि त्यसपछि अनि स्वतः त्यो दर्ता भएपछि स्वतः त्यसलाई चाहिँ सामाजिक सुरक्षासँग लिङ्क गरिदिनु पऱ्यो कि. त्यसलाई त्यो गर्न सक्यो भने पनि एउटा चाहिँ प्रभावकारी हुन्छ. अनि त्यसपछि आएर सब्सिडाइज दिनु पऱ्यो कि अलिकति उसलाई चाहिँ अनुदानहरू दिनु पऱ्यो. सर अलिकति अनुदान दिन सक्यो भने पनि त त्यसले पनि हामीलाई त्यो राम्रो हुन्छ जस्तो लाग्छ. जस्तै अब सबैको इन्कम त बराबर छैन. जसको एकदम न्यून हुन्छ योगदान के तलब हुन्छ तिनीहरूलाई चाहिँ अलिकति आंशिक तल रूपमा चाहिँ सहयोग गरिदिनु पऱ्यो राज्यले होइन. अनि त्यसपछि आएर स्वास्थ्य बिमा दुर्घटनाहरू चाहिँ क्षतिपूर्ति पेन्सनहरू त्यसको पनि उसलाई चाहिँ सुविधाहरू तत्कालै दिनु पऱ्यो. र त्यसपछि यही हो म चाहिँ अब तिमीहरू पनि हाम्रो देशका कामदार हो भन्ने विश्वास चाहिँ दिलाउन सक्नु पऱ्यो.
1: अन्तिममा चाहिँ विशेष गरी अनौपचारिक क्षेत्रमा रहेका श्रमिकहरूदेखि लिएर अब यो भनौँ न नीति निर्माताहरूलाई चाहिँ तपाईँले के सन्देश दिन चाहनुहुन्छ?
0: अब कामदारको लागि चाहिँ अब हामी आफै नै कामदार सबैजना सचेत हुनुपर्छ हामी सबै. किनभने कहाँ मेरो चाहिँ अधिकार छ के हो मेरो अधिकार सचेत हुनु पऱ्यो. अनि मैले चाहिँ औपचारिक क्षेत्रमा काम गर्नुपर्छ अनौपचारिक क्षेत्रमा होइन गरे पनि मैले के सुविधा लिन सक्नुपर्छ भन्ने आवाज उठाउन सक्नुपर्छ जस्तो लाग्छ. त्यो भयो आफ्नो जिम्मेवारी पनि बुझ्नुपर्छ इन्फर्मल सेक्टरमा काम गर्नेहरू चाहिँ. अनि ट्रेड युनियन जस्तोसँग आबद्ध हुनु पऱ्यो आफ्नो चाहिँ आवाज उठाउनको लागि होइन. अब किनभने एक्लैको भोइस त हुँदैन नि त्यसरी ट्रेड युनियन जस्तोमा लाग्नु पऱ्यो. अनि यो कारणले यदि यस्ता भएन भने त हामी विभिन्न किसिम ठगिनीमा पर्न सक्छौँ होइन. त्यो ठगिनीमा नपरोस् वैदेश रोजगार जानु पऱ्यो भने पनि ठगिन नपरोस् यहाँ काम नपारे त वैदेश रोजगार जानुपर्ने हो नि त होइन. अब त्यो जाँदा पनि त्यहाँ ठगिन्छ क्या भने त्यस्ता कुराहरूमा चाहिँ हामी सबै सचेत हुनु पऱ्यो. आफै सचेत हुन सिक्नु पऱ्यो खोज्नु पऱ्यो सचेत हुने ठाउँ कहाँ छ भनेर खोज्नु पऱ्यो र एक आपसमा जानकारी लिन सक्नु पनि हामी चाहिँ कोसिस चाहिँ गर्नुपर्छ हामीले पनि. र अनि अब नीतिको कुरा गर्दा नीति निर्माताको कुरा गर्दाखेरि हामीले चाहिँ सबभन्दा पहिला चाहिँ यो अनौपचारिक क्षेत्रहरूको चाहिँ जति पनि काम गर्छ त्यसको तथ्याङ्क चाहिँ डिटेलमा लिनु पऱ्यो एकदमै लिनु पऱ्यो र त्यसलाई एकीकृत गर्नु पऱ्यो. र त्यसपछि त्यसलाई अनि हामीले चाहिँ के गर्नु पऱ्यो भने त्यो अनुसारको चाहिँ सामाजिक सुरक्षाको चाहिँ प्लानिङ योजना बनाउन सक्नुपर्छ. अनि कसरी हामीले चाहिँ यसलाई चाहिँ त्यो अनुसारको चाहिँ हामीले योजना बनाउनु पऱ्यो, त्यो अनुसारको त्यसलाई सरलता पनि बनाउनु पऱ्यो। यो सामाजिक सुरक्षाको सामाजिक सुरक्षालाई चाहिँ कसरी चाहिँ सबैको के भन्छ यो श्रमिक मैत्री भन्छ नि, सबैको श्रमिक मैत्री हुनु बनाउनु पऱ्यो, त्यो आधारमा बनाउनु सक्नु पऱ्यो। र त्यसपछि आएर राज्यको चाहिँ स्थानीय सरकारको चाहिँ क्यापेसिटी बढाउनु पऱ्यो, के को लागि बढाउनु पऱ्यो भने ती सब त्यो रजिस्ट्रेसन कसरी गर्ने, मोनिटरिङ कसरी गर्ने, इन्फोर्स कसरी गर्ने भन्ने त्यो कुराहरूमा चाहिँ राज्य स्थानीय सरकारलाई पनि स्ट्रेन्थ गराउनु पऱ्यो, विभिन्न किसिमको राज्यले चाहिँ त्यो गर्नुपर्छ भने। अनि अर्को चाहिँ आएर महिलाको र युवा र आप्रवासिक समूहहरूको जुन छ त्यसलाई पनि तिनीहरूको कार्यक्रममा चाहिँ कार्यक्रममा विशेष फोकस गर्नु पऱ्यो र तिनीहरूलाई चाहिँ विशेष फोकस गरेर कार्यक्रममा बढाउनुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। अनि अर्को चाहिँ यो चाहिँ विशेष गरेर अझै जुन चाहिँ लेबर लहरू छ नि, नियमहरू छ, एक्टहरू छ, त्यसलाई चाहिँ एकदमै युज गर्नु पऱ्यो। विशेष गरी केमा गर्नु पऱ्यो भने गएर न्यूनतम ज्याला हुन्छ नि, कार्यस्थललाई सुरक्षा गराउनु पर्ने वर्कप्लेस चाहिँ सेफ्टीको कुराहरू गर्नु पऱ्यो भने सँगसँगै हामीले चाहिँ मिनिमम वेजको लागि चाहिँ बढी फोकस सबै गर्नु पऱ्यो। श्रम कानुन नियमले दिएको जति छ भने त्यसलाई चाहिँ एकदम एक्टिभली चाहिँ इम्प्लिमेन्ट गर्नु पऱ्यो, होइन, कार्यान्वयन गर्नु पऱ्यो। तर विशेष गरेर अझै फोकस चाहिँ के गर्नु पऱ्यो भने वर्कप्लेस सेफ्टीको कुरा गर्नु पऱ्यो र सँगसँगै वेजको कुरा गर्नु पऱ्यो है, होइन, किनभने वेज पनि इक्वेल छैन। तपाईँको त्यही पुरुषहरू महिला र पुरुषमा त छँदैछ, तर त्यहाँ पुरुषमा पनि महिलामा पनि त्यहाँ चाहिँ ज्यालाको फरकता देखिन्छ, होइन। अब त्यही तपाईँको प्राइभेट स्कुलमा पढाउने टिचर र सरकारी पढाउने टिचरको स्यालेरी त्यही हेर्नुहोस् न, होइन, त्यही फरक छ। यस्ता कुराहरू चाहिँ एकदमै याद गर्नुपर्छ। र अनि त्यसपछि यो चाहिँ ग्रेजुअली चाहिँ के गर्नु पऱ्यो भने एउटा एक्स्ट्रा खालको चाहिँ के अरे फर्मुलाइजेसन गर्नु पऱ्यो, जसले चाहिँ विस्तार गरेर चाहिँ यो इन्फर्मल सेक्टरलाई चाहिँ लगेर फर्मल सेक्टरमा चाहिँ लान सकोस्। त्यस कारण यसको लागि दीर्घकालीन योजनाहरू चाहिँ राज्यले बनाउनु पर्ने हुन्छ। अघि मैले जति कुराहरू गरेँ त्यसको कुराहरूलाई चाहिँ दीर्घकालीन योजना बनाएर चाहिँ राज्यले चाहिँ बिस्तारै चाहिँ एउटा यस्तो खालको स्ट्राटेजी बनाउनु पऱ्यो, सबै इन्फर्मल सेक्टरलाई फर्मल सेक्टरमा लान सकोस्, त्यो ट्रान्जिट गर्न सकोस्।
1: हुन्छ, तपाईँको महत्त्वपूर्ण समय र जानकारीका लागि तपाईँलाई धेरै धेरै धन्यवाद।
0: थ्याङ्क यू सर, मलाई मौका दिनुभयो, मैले चाहिँ अलिअलि केही जानेको र चाहिँ सेयरिङ गरेँ, होइन, त्यसलाई धन्यवाद।
2: उहाँ हुनुहुन्थ्यो अनौपचारिक श्रम विज्ञ चाँदनी राणा। आजको देश परदेश तपाईँलाई कस्तो लाग्यो? कार्यक्रम सुन्दा तपाईँको मनमा लागेको कुरा जान्न हामी सधैँ उत्सुक छौँ। उज्यालोको फेसबुक पेज facebook.com/उज्यालो र इमेल ठेगाना des@unn.com.np मार्फत आफ्नो समस्या, प्रश्न र भनाइका साथै हामीलाई सल्लाह र सुझाव दिन तथा गुनासो र जिज्ञासा पनि छाड्न सक्नुहुन्छ। हामी तपाईँका गुनासा, सुझाव र प्रतिक्रियाको सधैँ स्वागत गर्छौँ र तपाईँले परेका समस्या समाधान गर्न कोसिस गर्छौँ। तपाईँको परदेशको भोगाई उज्यालो अनलाइनमा प्रकाशित पनि गर्छौँ। देशभरका विभिन्न एफएम रेडियो स्टेसन, उज्यालो एप्लिकेसन, उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नुभएकोमा तपाईँलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz, उज्यालो online.com र उज्यालो मोबाइल एप्लिकेसनमा खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी दिनेश निरौला र प्रवीण श्रेष्ठसँगै म महेश गेवाली पनि बिदा माग्छु। नमस्कार।
3: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
2: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
3: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
2: यहाँ TU अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
3: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
4: गोदावरी नगरपालिकाको अत्यन्त जरुरी सूचना। यस नगरपालिकाभित्र सञ्चालनमा रहेका पसल, व्यवसाय, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय गोदावरी नगरपालिकामा व्यवसाय दर्ता गरेर मात्र सञ्चालन गर्नुहुन हार्दिक अनुरोध छ। यस नगरपालिकामा दर्ता भएका सम्पूर्ण व्यवसाय, पसल, फर्म, उद्योग, बैंक तथा वित्तीय व्यवसाय र संस्थागत विद्यालय प्रत्येक नयाँ आर्थिक वर्षमा नवीकरण गर्नुपर्ने व्यवस्था छ। व्यवसाय नवीकरण आर्थिक वर्षको 60 दिनभित्र दर्ता गरी नगरपालिकाबाट प्रदान गरिने छुट प्राप्त गर्नुहुन हार्दिक अनुरोध गरिन्छ। गोदावरी नगरपालिका, ललितपुर।

0: सबैको रेडियो, सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बिहानको 9 बज्यो।
3: अब सुन्नुहोस् पुरा समाचार।
4: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
3: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
4: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
3: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
4: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
3: मद्यपान र धूम्रपान सेवन नगरौं।
4: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्ते डाक्टर सर।
7: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
6: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
7: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ।
6: हजुर।
7: ओहो, अनि खाना कति हो खान्छ नि?
6: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
7: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
6: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
7: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
6: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
7: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
4: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
9: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
8: के रे, नानी त भर्खर 17 की लागि होइन र?
9: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
8: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने, दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
9: ए हो र?
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
11: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
12: Extreme energy drink. Taste the difference. Feel the energy.
13: Subha prabhat guru ama.
6: Subha prabhat. Basa. आज हामी के विषयमा छलफल गर्छौ?
13: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
6: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
6: हो, अरू भन त।
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
16: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
6: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
4: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ।
14: कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
6: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
17: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
18: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
19: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
20: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
21: संघदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिता बारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
3: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
4: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
3: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
4: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
3: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
4: सचेत बनाऊ।
3: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
24: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाकको अवस्था कस्तो छ खै कुनी?
25: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
24: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
25: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
24: ए हो र बाबु?
25: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
24: ए
25: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
24: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
22: नेपाल सरकार विज्ञापन बोर्ड।
4: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
3: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
4: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
3: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
4: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
3: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई लाइटर तथा आगोको प्रयोग नगरौँ।
4: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
7: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
9: हो र? होइन होला त्यस्तो त।
26: सोइता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
9: के भएन मिस,
26: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यो? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
9: हुन्छ मिस।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
29: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
28: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
29: खै के गर्ने गर्ने दिदी।
30: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
21: नेपाल सरकार, विज्ञापन बोर्ड।
31: हेलो
25: हेलो बहिनी, सन्चै छौ?
31: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
25: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
31: अनि हुलाकमा पो जानु?
25: हो नि, हुलाकमा जाऊ न।
31: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
25: है, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
31: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
25: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
31: ए, सहरमा मात्र होला नि?
25: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
31: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
22: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नु भयो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौँ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? केको हल्ला खल्ला हो यो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसा हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, परतिरको मुहानको धारो पनि सुक्यो, अब पानीले नै 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गराऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के भयो
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
20: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
21: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
20: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
22: अङ्कल अङ्कल, आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
23: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
24: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
20: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
25: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
26: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
28: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
27: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
28: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
27: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
28: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
29: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
30: लो, किन नि? के भयो, सन्चो भएन?
29: होइन, यतिकै जानै मन लागेन।
30: यतिकै पनि हुन्छ?
29: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
30: ए, कुरा त्यस्तो पो? ल हेडा, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
31: नमस्ते, कति कामले पाल्नु भयो?
30: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
31: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
29: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेची बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
32: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
1: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
28: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
27: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
28: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
27: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
28: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
27: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
28: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्कार स्वयंसेविका दिदी। नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
1: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
0: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
0: हो त,
1: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
0: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
5: तिन दिन भयो।
4: तिमीलाई थाहा छ रिन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
5: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
4: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
5: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
6: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्ने हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
4: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ।

0: लगभग सबैजना आइसक्नु भयो। आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्क फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ,

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौँ, सुरक्षित बनौँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
2: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
4: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो भन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
4: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
4: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो। अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
5: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको।
6: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
6: ए दाई पख्नुस् त पख्नुस्, के गर्नु भएको?
7: ले देख्नु भएन, औषधि हालेको।
6: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
7: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
6: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
7: हजुर,
6: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
7: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
6: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
7: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
6: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्। यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
7: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
10: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
9: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
10: हेर्नुस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
9: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
10: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
11: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू: तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ। स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति: चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28990।
13: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमडी,
14: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
13: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू: तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाँठागुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू: भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियो
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नु हुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, ओइ सन्ध्या उता हेर न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, काजन लाग्नु भयो, बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ तेरासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरानो त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मिसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई, बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोप्राइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनि बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाई?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हिरो पो भएको छु त म त।
11: दात दुखेर हैरान भएको बेला किन जिस्किस जस्तै बाबु।
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ। सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु भन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
3: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: कमाईको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना। प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल, प्रमुख प्रशासकीय अधिकृत, सुनिल स्मृति गाउँपालिकाको कार्यालय, सुलिचौर, रोल्पा।
2: अब सुन्नुहोस् पुरा समाचार।
3: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
2: नियमित रूपमा हिडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
3: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
2: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
3: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
2: मद्यपान र धुम्रपान सेवन नगरौँ।
3: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नमस्ते डाक्टर साहब।
1: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
0: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन, बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
1: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
0: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
1: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो, बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्, यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य सङ्गठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2 देखि 4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
0: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
1: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ, उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
0: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
1: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
5: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
4: के रे, नानी त भर्खर 17 की लागि होइन र?
5: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
4: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
5: ए हो र?
6: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

0: सुप्रभात गुरुआमा।
1: सुप्रभात, बस आज हामी के विषयमा छलफल गर्छौ?
0: वैदेशिक रोजगारीको विषयमा गुरुआमा।
1: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
2: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
1: हो, अरू भन त।
3: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ। त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकको अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याऊ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
6: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
7: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिनँ, श्वास प्रश्वासमै समस्या देखियो।
8: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
9: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
10: हो र? होइन होला त्यस्तो त।
11: सोहिता, तिमीहरूको के खासकुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
11: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट, अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ मिस।
12: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
13: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
14: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
13: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
14: खै के गर्ने गर्ने दिदी।
15: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौं र बुझेर मात्र विदेश जाउँ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
16: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
16: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
16: अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
16: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
16: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
16: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
16: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
17: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौं, बिरामीलाई हौसला बढाऊ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेन?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
12: रेडियोमा बाल बालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र?
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जना सम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो? के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै खै, के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी। लो
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए,
2: मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भने रहेछ? के भयो?
2: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ।
18: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं।
5: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराऊ।
18: अनलाइन ठगी बारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौ र अरूलाई पनि जोगाऊ।
19: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
20: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
21: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
2: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
22: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
23: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
26: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
25: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
26: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
25: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ।
26: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ।
25: नेपाल सरकार, विज्ञापन बोर्ड।
27: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
28: लो, किन नि? के भयो, सन्चो भएन?
27: होइन, यतिकै जानै मन लागेन।
28: यतिकै पनि हुन्छ?
27: मैले साइन्सको कन्ठै गर्न सकिनँ, सरले कुट्नुहुन्छ।
28: ए, कुरा त्यस्तो पो, ल हिँड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
29: नमस्ते, कति कामले पाल्नु भयो?
28: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
29: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
27: हस् म्याडम।
30: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
31: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
2: त
0: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
1: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
0: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
24: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: ओहो अर्जुन, के हो, किन तनावमा छस् आजकल? फोन पनि उठाउँदैनस्? गर्दा कहाँ छ तेरो ध्यान आजकल भन् त?
6: यो माया भन्ने चिजबाट सन्यास लिउँ कि जस्तो लाग्छ यार।
4: किन हो सन्यास लिने? बरु जाउ न, हिँड, फकाउन जाउन, हिँड। आज
6: आफैले लागेको माया त तरक तरक छ।
4: किन तनाव लिइरहेछ? हिँड्न फकाउन जाउन, हिँड।

0: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
1: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
0: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
1: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
0: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
1: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
0: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौ, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
1: नेपाल सरकार, विज्ञापन बोर्ड।
2: नमस्कार स्वयंसेविका दिदी।
3: नमस्कार नमस्कार। दुई जीवको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
4: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
3: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
2: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
3: हो त,
4: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
3: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यता नआऊ है बुहारी, तलै बस, छाचुत नगर। आज कति दिन रे?
7: तिन दिन भयो।
6: तिमीलाई थाहा छैन, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
7: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
6: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
7: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
8: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
6: ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
9: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गर्नु।
10: नेपाल सरकार, विज्ञापन।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ
2: हुन्छ ल हुन्छ।
0: आज हामी पहिरो जानुपूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो।

0: सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
1: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
4: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
3: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
4: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
3: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
4: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
5: घरेलु हिंसा कसुर र सजाय ऐन 2066ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहोरिएमा सजाय दोब्बर हुन्छ।
6: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।
0: ए बाबु, अँध्यारो छ,

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौ। कोही कसैलाई यस्तो परेमा उजुरी गरौ र कानुनी कारवाही गरौ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न। नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा बन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुन्यो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शंका लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
11: ल देख्नु भएन, औषधि हालेको
1: लाउन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा बिसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् त, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए, विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए, अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाइ, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए, हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे, तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा बिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा बिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलीचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरती मगर, सम्पर्क मोबाइल 97625-28-990।
16: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलीचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD
17: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
16: सुनिल स्मृति गाउँपालिका सुलीचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनु हुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा लुगा पोल्ने गाह्रो हुने यौन अङ्ग चिलाउने सेतो पानी बग्ने महिनावारीको समयमा अत्याधिक पेट दुख्ने ढाड कम्मर दुख्ने पाठे घर खसे जस्तो हुने पाठे घर खसेको कोखा दुख्ने स्तनमा गाँठा गोठी पलाएको स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे डिजिटल एक्सरे रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ थप जानकारीका लागि सम्पर्क मोबाइल 98511983987

0: हुनुहुन्छ प्रभु।
1: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ शुरुआत हुन्छ। मंगल दीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
2: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
3: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
2: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
4: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
5: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो। पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
4: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
5: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
6: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
4: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
6: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
2: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
4: वाह, नास्ता होस् त यस्तो
5: कस्तो,
4: ओली नास्ता पसल जस्तो।
7: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
8: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
7: ओहो, केही काम थियो कि काकु?
8: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिन पाएपछि ढुक्कले फङ्सन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
7: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
9: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
2: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनसहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
10: अयनी बाबे, कति दुखेको, रात दिन दुखेको दुखै छ।
4: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
10: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जाला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
4: ए बाजे, पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटखा पान खाएर दाँत कस्तो भएको थियो, त्यही माथि किराले दाँत सका पारिदिएको थियो। अहिले मेरो दाँत हेरौँ त, टिलिक्क टल्किया छ, कति खुसी छु, हेरो पो भएको छु त म त।
10: दाँत दुखेर हैरान भएको बेला किन जिस्किन जस्तै बाबु,
4: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ। सत्य कुरा त कहाँ पच्छ र बाजे, तपाईँ त्यति जाबु कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
10: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
4: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
2: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: तपाईको लाभलिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन तथा व्यवस्थापन गरिने भनी निर्णय भएको हुँदा सम्पूर्ण सरकारवालाहरूमा यो सूचना प्रकाशित गरिएको छ। साथै सूचनाको अवज्ञा गरेको पाइएमा नियम अनुसारको कारबाही हुने बेहोरा समेत यसै सूचना मार्फत जानकारी गराइन्छ। नगेन्द्र प्रसाद रिजाल प्रमुख प्रशासकीय अधिकृत सुनिल स्मृति गाउँपालिकाको कार्यालय सुलिचौर रोल्पा।

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रसूति

0: तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
0: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
0: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौँ।
0: स्वस्थ रहौँ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
0: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे स्वत बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: शुभ प्रभात गुरु आमा।
3: शुभ प्रभात, बस। आज हामी के विषयमा छलफल गर्छौ?
10: वैदेशिक रोजगारीको विषयमा गुरु आमा।
3: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन्? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरु आमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरु आमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
10: हस गुरु आमा।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
20: नेपाल सरकार विज्ञापन बोर्ड।
0: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
1: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
0: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
1: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
0: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
1: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
0: सचेत बनाऊ।
1: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: सबैको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 MHz।
1: स्टुडियो टाइम
2: अहिले दिउँसोको 3 बज्यो।
3: ¿Esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya! Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
5: Hireko diuso 3 baje ko Nepal khabar ma tapailai swagat cha. सबैभन्दा पहिले मुख्य खबर। सुदन गुरुङ गृह मन्त्रालय फर्किँदै महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै गुरुङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति। चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया, 1,000 मा 1 जनालाई समस्या हुने गरेको डाक्टरको भनाई। सन् 2025 विश्वव्यापी द्वन्द्व, दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक, अफ्रिका सबैभन्दा धेरै प्रभावित भए पनि एसिया र मध्यपूर्वमा पनि द्वन्द्व तीव्र। र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। नेपाल खबरमा अब पूरा खबर। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले सांसद सुदन गुरुङलाई गृहमन्त्रीमा नियुक्त गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्नुभएको छ। गुरुङले अहिले केही बेरमा राष्ट्रपति पौडेलबाट पद तथा गोपनीयताको शपथ लिने तयारी छ। यसअघि गुरुङ गएको चैत 13 गृहमन्त्री नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको विषयमा प्रश्न उठेपछि उहाँले राजीनामा दिनुभएको थियो। आज बसेको मन्त्री परिषदको बैठकले पूर्व गृहमन्त्री गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न समितिले पेश गरेको प्रतिवेदन ग्रहण गरेसँगै गृहमा उहाँको कमब्याक हुन लागेको हो। यस्तै विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रीमा महावीर पुनलाई सरकारले सिफारिस गरेको छ। उहाँले पनि आजै राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम छ। यसैबीच आज बसेको मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री सुदन गुरुङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले गुरुङबारे छानबिन गर्न पूर्व न्यायाधीश अच्युतम प्रसाद भण्डारीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गएको वैशाख 28 मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्थ्यो। समितिले प्रतिवेदन मार्फत गुरुङलाई क्लिन चिट दिएको छ। त्यस्तै सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले तल्लो अरूण जलविद्युत आयोजना, लोभर न्यादी खोला जलविद्युत आयोजना, हुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने प्रतिपक्षी दलहरूले अडान कायमै राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो। आजको बैठकमा काङ्ग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख विपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोलप्रसाद अर्यालले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्षी बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो। उहाँले यसबारे ध्यानाकर्षण भएको बताउनु भएको छ। गएको जेठ 17 प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीले सीमा विवादको सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। आज बसेको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको हो। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेको प्रश्नको जवाब दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभयो। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उहाँले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएको बताउनुभयो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाब दिनुपर्ने माग गरे निरन्तर संसद अवरुद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर सोनी वाग्लेमाथि लागेका आरोपको पनि बचाव गर्नुभएको छ। अर्थमन्त्री वाग्लेमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नै नदिई करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलेमतोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन्। काभ्रेको रोसी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै बिपी राजमार्गमा गाड़ी चलाउन रोक लगाइएको छ। जिल्ला प्रहरीकारले काभ्रेका अनुसार दिउँसो 12:30 बजेदेखि गाड़ीको आवागमन तत्कालका लागि रोक लगाइएको हो। काभ्रेको धुलीखेल तथा सिन्धुलीतर्फ खुरकोट र नेपाल थोकमा गाड़ीलाई होल्ड गरिएको छ। सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ। थप जानकारी तथा सूचनाको लागि 100 र 103 नम्बरमा सम्पर्क गर्न सूचना मार्फत प्रहरीको आग्रह छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको 3:00 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।
6: महिला लघुवित्त वित्तीय संस्था लिमिटेडका ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस महिला लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 चैत्र मसान्तसम्म 90 दिन भन्दा बढी अवधिले कर्जाको भाका नागेको ग्राहकहरूलाई 2083 साल असार मसान्तभित्र आकर्षक ब्याज र हर्जाना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्ने वा नियमित गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहकहरूले आफूले कारोबार गरेको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। महिला लघुवित्त वित्तीय संस्था लिमिटेड, शर्त तथा बन्देजहरू लागू हुनेछ।
7: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
8: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
7: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
9: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
10: फोन 0556943333 4935555।
5: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। चितवन मेडिकल कलेज सीएमसीमा 21 वर्षीय एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यस्तो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो भास्कुलर सर्जन प्राडा अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा कामना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिनअघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठूलो नसा फुटेको एमआरआई र सिटी स्क्यानको परीक्षणले देखाएको थियो। यस्तो समस्या दुर्लभ मानिन्छ अनि 1,000 जनामा 1 जनालाई समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलोपटक गरिएको डाक्टर शाहले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका 5 रातोडाँडामा रोकिएको ट्रकका पछाडि मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्। आज बिहान ना 5 ख 93 36 नम्बरको ट्रक बिग्रिएर सडक किनारमा रोकिएको अवस्थामा लु 12 प 98 40 नम्बरको मोटरसाइकल पछाडिबाट ठोक्किएको दाङ प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलका चालक लमही नगरपालिका 7 असनापुरका जीवन गिरीको ज्यान गएको हो। मोटरसाइकलमा पछाडि बसेका त्यही ठाउँका धनीराम चौधरी घाइते हुनुहुन्छ। उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको ओडा प्रहरी कार्यालय लमही दाङले जनाएको छ। अब विदेशको खबर। विश्वभर सन् 2025 राज्य सम्बन्धित सशस्त्र द्वन्द ऐतिहासिक उच्च स्तरमा पुगेको नर्वेको एक नयाँ प्रतिवेदनले देखाएको छ। दोस्रो विश्वयुद्धपछि पहिलो पटक एकै वर्षमा यति ठूलो संख्यामा द्वन्द र नागरिकमाथि आक्रमण दर्ता भएको प्रतिवेदनलाई उद्धृत गरी समाचार संस्था एएफपीले जनाएको छ। नर्वेको ओस्लोमा रहेको शान्ति अनुसन्धान संस्थाद्वारा प्रकाशित वार्षिक द्वन्द प्रवृत्ति प्रतिवेदनले सन् 2025 कम्तीमा एउटा राज्य संलग्न 65 सशस्त्र द्वन्द विश्वभर भएको जनाएको छ। यो संख्या सन् 1946 यताकै सबैभन्दा उच्च रहेको प्रतिवेदनको निष्कर्ष रहेको छ। प्रतिवेदनमा भारत पाकिस्तान अफगानिस्तान पाकिस्तान कम्बोडिया थाइल्यान्ड बीचका सीमा तनावसँगै रुसको युक्रेनमाथिको आक्रमण र सिरियामा इजरायली सैन्य कारवाही जस्ता घटनाले विश्वमा राज्य राज्यबीचका द्वन्द्वलाई 80 वर्ष यताकै उच्च बिन्दुमा पुर्याएको उल्लेख छ। प्रतिवेदन अनुसार शीत युद्धको अन्त्यपछिको अवधि हेर्दा सन् 2025 तेस्रो सबैभन्दा घातक वर्ष बनेको छ। गएको वर्ष झण्डै 2,45,000 मानिस को मृत्यु प्रत्यक्ष लडाईँ वा राजनीतिक हिंसासँग सम्बन्धित घटनामा भएको अनुमान छ। तीमध्ये झण्डै 76,500 घटना नागरिकलाई लक्षित आक्रमणका रूपमा दर्ता भएका छन्। यो सन् 2024 14,200 भन्दा धेरै गुणाले बढी हो। प्रतिवेदनले शीतयुद्धपछि सन् 1994 रुवान्डा नरसंहार र सन् 2021 इथियोपियाको टिग्रे युद्धपछि यति ठूलो मात्रामा रक्तपात भएको देखिएको यो तेस्रो ठूलो चरण भएको उल्लेख गरेको छ। विश्लेषकहरूले अफ्रिका सबैभन्दा धेरै प्रभावित क्षेत्र बनेको बताएका छन्। त्यसपछि एसिया मध्य पूर्व अमेरिका र युरोप रहेका छन्। अब खेल खबर। फिफा विश्वकप सन् 2026 उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष पंकज विक्रम नेमवाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि नेमवाङ र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यससँगै हिजो एन्फा अध्यक्ष नेमवाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेपा पुग्नु भएको थियो, तर राखेपाले दुवैजना विदेश यात्राको रोक फुकाउन अस्वीकार गरेको हो। आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले गएको वैशाख 11 गते एन्फा अध्यक्ष र महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यसअघि राखेपले एन्फालाई तहगत चुनाव नगरेको भन्दै 3 महिनाका लागि निलम्बन गरेको थियो, तर राखेपले 2 महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो। चारभन्जाङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। सुदन गुरुङ गृह मन्त्रालय फर्किँदै महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै गुरुङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, सहितको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति। चितवन मेडिकल कलेजमा दुर्लभ मानिने मस्तिष्कको नसा चिरफार नगरी शल्यक्रिया, 1,000 जनामा 1 जनालाई समस्या हुने गरेको डाक्टरको भनाई। सन् 2025 विश्वव्यापी द्वन्द, दोस्रो विश्वयुद्धपछिको उच्चतम स्तरमा पुगेको प्रतिवेदन सार्वजनिक, अफ्रिका सबैभन्दा धेरै प्रभावित भए पनि एसिया र मध्यपूर्वमा पनि द्वन्द तीव्र। र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए।
10: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावाहरू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधा सहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रम सम्बत 2083 साल आषाढ मसान्त भित्र बकेउता सावा ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
11: नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधा सहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेहरूले मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चारभन्ज्याङभित्रका खबरमा तपाईँलाई स्वागत छ। काठमाडौँ महानगरपालिकाको 19 अधिवेशन आउँदो आइतबार जेठ 31 गते हुने भएको छ। हिजो बसेको काठमाडौँ महानगरपालिकाको 50 नगरकार्यपालिका बैठकले अधिवेशनको मिति तय गरेको हो। बैठकले जेठको एकतिस गते बिहान 11 बजे राष्ट्रिय सभागृहमा नगरसभाको 19 अधिवेशनको पहिलो बैठक बस्ने गरी अधिवेशन गर्ने प्रस्ताव पारित गरेको महानगरका कार्यवाहक मेयर सुनिता डङ्गोलले जानकारी दिनुभयो। त्यसै गरी बैठकले नेपाल भाषाको स्थानीय पाठ्यक्रम, बाल विकास तथा पूर्व प्राथमिक तहको पाठ्यक्रम पनि स्वीकृत गरेको छ। काठमाडौँ महानगरपालिकाभित्रका विद्यालयहरूमा कक्षा 8 नेपाल भाषाको पठन पाठन हुन्छ। पूर्व प्राथमिक तहमा पनि त्यसलाई लागू गर्ने गरी पाठ्यक्रम स्वीकृत गरेको काठमाडौँ महानगरले जनाएको छ। नेपाल कृषि अनुसन्धान परिषद नार्कबाट विकसित भएका प्रविधिहरू किसानसम्म पुर्याउनु पर्नेमा उद्यमी किसान र कृषि वैज्ञानिकले जोड दिएका छन्। नार्कको राष्ट्रिय वायु अनुसन्धान केन्द्रले ललितपुर खुमलटारमा गरेको उद्यमी किसान र कृषि वैज्ञानिक बीचको अन्तर्क्रिया गोष्ठीमा सहभागीले किसानका लागि प्रविधि विकास भइरहेको तर पहुँच पुग्न नसकेको बताएका हुन्। कृषि क्षेत्रमा देखिएका चुनौती, मुख्य बालीमा विकास भएका प्रविधि, अनुसन्धानबाट विकसित नवीनतम प्रविधि तथा किसानका व्यवहारिक समस्याबारे गोष्ठीमा विस्तृत छलफल गरिएको थियो। नार्कका कार्यकारी निर्देशक डाक्टर श्रीमद श्रेष्ठले अहिले धेरै जिम्मेवारी पालिकामा पुगेको र किसानले पालिकामा सम्पर्क गर्न सक्ने बताउनुभयो। अनुसन्धानबाट विकसित प्रविधिहरू किसानसम्म प्रभावकारी रूपमा पुर्याउन आवश्यक रहेको उहाँको भनाइ छ। त्यस्तै पशु तथा मत्स्य अनुसन्धानतर्फकी निर्देशक डाक्टर निना अमात्य गोर्खालीले अनुसन्धानका उपलब्धिलाई व्यवहारमा उतार्न किसानको पनि उत्तिकै चासो र सक्रियता आवश्यक रहेकोमा जोड दिनुभयो। कार्यक्रममा राष्ट्रिय वायु अनुसन्धान केन्द्रका प्रमुख डाक्टर प्रकाश भट्टराईले किसान र वैज्ञानिक बीचको प्रत्यक्ष संवादबाट कृषिको विकासमा महत्त्वपूर्ण योगदान पुग्ने धारणा राख्नु भएको थियो। र भक्तपुरको सूर्यविनायक नगरपालिका 7 गुण्डु छेडा सडकमा गैराती मोटरसाइकल दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा B91P5505 नम्बरको मोटरसाइकलमा सवार सिन्धुपाल्चोकका 27 सिद्धार्थ तामाङको ज्यान गएको प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका तामाङको उपचारको क्रममा मध्यपुर अस्पताल थिमीमा ज्यान गएको हो। साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलको चालकको उपचार भइरहेको छ। दिउँसो 3 राष्ट्रिय र चारभन्ज्याङभित्रका खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुदन गुरुङ गृह मन्त्रालय फर्किँदै महावीर पुन विज्ञान प्रविधि मन्त्री बन्दै गुरुङमाथि गरिएको छानबिनको प्रतिवेदन स्वीकार गर्ने सरकारको निर्णय। काठमाडौँ महानगरपालिकाको 19 अधिवेशन आउँदो आइतबार नेपाल भाषाको स्थानीय पाठ्यक्रम, बाल विकास तथा पूर्व प्राथमिक तहको पाठ्यक्रम स्वीकृत। र नार्कबाट विकसित प्रविधिहरू किसानसम्म पुर्याउनु पर्नेमा उद्यमी किसान र कृषि वैज्ञानिकको जोड। अहिलेलाई चारभन्ज्याङभित्रका खबर यति नै। बेलुका 6 नेपाल दर्पण लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: तपाईं यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ।
1: अब सुन्नुहोस् पूरा समाचार।
2: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
1: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
2: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
1: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
2: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
1: मद्यपान र धूम्रपान सेवन नगरौ।
2: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
4: नमस्ते डाक्टर सर।
5: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
4: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
5: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
4: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
5: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
4: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
5: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
4: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
5: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
2: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
7: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
6: के रे, नानी त भर्खर 17 की लागि होइन र?
7: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
6: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुवैलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सुत बदर पनि हुन्छ।
7: ए हो र?
8: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
10: Extreme energy drink. Taste the difference. Feel the energy.
11: Subha prabhat guru ama.
4: Subha prabhat. Basa. Aaja hami ke bishayma chalphal garchau?
11: Baideshik rozgari ko bishayma guru ama.
4: Baideshik rozgari ma janu agi dhyan dinu parne kura haru ke hun? पालै पालो भन त।
12: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: हो, अरू भन त।
13: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
14: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
4: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
15: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ।
2: सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
14: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
4: हो, वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
11: हस गुरुआमा।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
1: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थलो हो नि सांसदज्यू। तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
2: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
3: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
4: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
7: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
7: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
6: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
7: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
6: सचेत बनाऊ।
7: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
8: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
9: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
8: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
9: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्, ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
8: ए हो र बाबु?
9: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
8: ए
9: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
8: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
7: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
7: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
7: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: धूम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
11: त्यही धूम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
12: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
13: धूम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सियो रे नि।
16: हो र, होइन होला त्यस्तो त।
17: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
16: के भएन मिस?
17: मैले सुनिसके, हेर बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो। बुझ्यौ, कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेइज्जती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
16: हुन्छ।
18: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
19: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
20: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
19: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
20: खै के गर्ने गर्ने दिदी।
21: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
22: हेलो
9: हेलो बहिनी, सन्चै छौ?
22: हजुर, सन्चै छु। हजुरलाई कस्तो छ?
9: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
22: आहा, अनि हुलाकमा पो जानु?
9: हो नि, हुलाकमा जाऊ न।
22: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
9: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
22: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
9: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भरपर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
22: ए, सहरमा मात्र होला नि?
9: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 वटै स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
22: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनुपर्छ, खाने पानी सधैँ छोपेर राख्नुपर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुहोस्।
13: माउँ, किन खोज्नु भएको होला हजुर? को पर्नुभयो
12: रेडियोमा बाल बालिका?

0: वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
1: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
2: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौं, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौँ र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौँ।

0: के भयो के को हल्ला खल्ला हो यो
1: के हुनु डोजर चलेको नि अब त हाम्रा दुःखका दिन सकिए
2: के सकिनु नि गाउँमा सडक बने पनि बसा हिड्नु पर्ला भन्ने डर छ रातभरि सुत्न सके हैन
0: हैन किन माइली भाउजू अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या खन्ने मात्रै होइन हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या
2: सडक बन्दैमा के नै भइहाल्छ र जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो पर्तिरको मुहानको धारो पनि सुक्यो अब पानीले न दुई घन्टा तल खोलामा पुग्नु पर्छ बाटो मात्र भएर के गर्ने
1: हो त है हामीले त ध्यानै नदिएको
2: त्यही त भौतिक पूर्वाधारहरू बनाउनु पर्छ तर वातावरण बिगारेर होइन वातावरण बचाएर
3: विकासका नाममा विनाश ननिम्त्याउँ नेपाल सरकार विज्ञापन बोर्ड
4: ओए साथी हेर न क्या खतरा समाचार आइसक्यो बाफ्रे अब चाहिँ के हुने हो
5: खै खै के आयो त्यस्तो यत्तिकै पत्याइहाल्छ यो रोहन सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त मिथ्या र भ्रामक सूचना हुनसक्छ यसै नआतिन यस्तो त जसले नि लेखिहाल्छ नि
4: अरे मिथ्या भ्रामक भन्छ के हो यो भनेको चाहिँ
5: तिमीलाई थाहा थिएन
4: थाहा थिएन
5: सुन मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ खण्डित पार्छ निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ
4: ओहो त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है
5: हो नि भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ त्यसको स्रोत थाहा पाउनुपर्छ मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ बुझ्यौ
6: भ्रामक सूचना नफैलाऊ जिम्मेवार नागरिक बनाऊ
7: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ
8: नेपाल सरकार विज्ञापन बोर्ड
9: हेलो
10: हजुर हेलो
9: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
10: हुन्छ हुन्छ पठाउनुहोस् है ए ए नानी छोरी
11: हजुर
10: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ दे त नानी ल
11: दिन त हेलो भन्नुहोस् त
9: हेलो हजुर
11: हजुर
9: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
11: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
10: ए नानी के भने रहेछ के भयो
11: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन् अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
10: ल ल ल म किन दिन्थे
12: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ
13: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ
12: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ
13: अनलाइन ठगीबारे सचेत बनाऊ यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ
12: नेपाल सरकार विज्ञापन बोर्ड
9: हेर न यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि भर्खर खुट्टा नभएको मान्छेले अल्झायो अहिले फेरि आँखा नदेख्ने
1: होइन के भन्नुभएको हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ यसरी अर्कालाई भन्न पाइन्छ
9: होइन ठिकै त भने नि काम त केही गर्न सक्दैनन् सक्दैनन् अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त
14: अङ्कल अङ्कल आउनुहोस् म हजुरलाई बाटो कटाइदिन्छु
15: धन्यवाद बाबु तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ
16: समस्या शरीरमा होइन दाई तपाईँ हाम्रो सोचमा छ
9: भइगयो भइगयो म अलि आवेशमा आएछु अलि हतारमा पनि थिएँ बाबुले आँखा खोलिदिए धन्यवादै बाबु
17: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ जात लिङ्ग अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन कानुनी रूपमा दण्डनीय अपराध पनि हो
5: अरूको सम्मान गरौँ सम्मानित जीवन बिताउँ सभ्य समाज निर्माण गरौँ
8: नेपाल सरकार विज्ञापन बोर्ड
13: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ
18: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ
13: बालबालिकालाई उचित शिक्षा संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो
18: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ
13: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौ
18: माया र सद्भावले मात्र बालबालिकालाई सकारात्मक बनाउन सकिन्छ
13: नेपाल सरकार विज्ञापन बोर्ड
19: बाबा मलाई आज स्कुल जाने मन छैन आज जाँदिन नि है
20: लो किन नि के भयो सन्चो भएन
19: होइन यतिकै जानै मन लागेन
20: यतिकै पनि हुन्छ
19: मैले साइन्सको कन्ठै गर्न सकिनँ सरले कुट्नुहुन्छ
20: ए कुरा त्यस्तो पो ल हेड म पनि तिमीसँगै जान्छु नमस्ते म्याडम म रिनाको बुवा
21: नमस्ते कति कामले पाल्नु भयो
20: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे सरले पिट्नुहुन्छ भन्दै थिए
21: ओहो हो र हजुर आएर राम्रो गर्नुभयो विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे एक वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ म साइन्सको सरलाई सम्झाउँछु रिना तिमी क्लासमा जाऊ त सरले केही गर्नुहुन्न
19: हस् म्याडम
22: नेपाल सरकार विज्ञापन बोर्ड
16: म सानै उमेरमा बेचिए बाध्यतावश यौन कर्मी बने बल्ल देश फर्किए बाँचेर तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु न घर परिवारले न समाजले मलाई स्वीकार्छ यही आश्रय मेरो जीवन हो सबैबाट म र मबाट सबै टाढा त भए त्यति मात्र कहाँ हो र खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए
23: दिदी म पनि 12 वर्षमा बेचिएँ आफन्तले नै फकाएर लगे झन्डै 10 वर्ष बिताएँ रोग लाग्यो निकालिएँ अब हजुरकै जस्तो न जाने ठाउँ न इष्टमित्र न साथी सङ्गति जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी
7: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन् कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु कर कापमा पार्नु अङ्ग झिक्नु अपराध हो
24: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद 5,00,000 जरिवाना हुन सक्छ वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ
7: मानव बेचबिखन अपराध हो यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ बेचबिखन हुनबाट आफू पनि जोगियौ अरूलाई पनि जोगाऊ
25: हामी सबैको एउटै आवाज मानव बेचबिखन मुक्त समाज
8: नेपाल सरकार विज्ञापन बोर्ड
18: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्
13: उनीहरूमा रहेको ज्ञान सीप र अनुभवलाई पुस्तान्तरण गरौं
18: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार माया र सम्मान गरौं
13: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार सरसफाइ र उपचारमा ध्यान पुर्याउँ
18: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्
13: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन
18: सजग रहौँ आफ्ना अग्रजको सम्मान गरौँ आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ
13: नेपाल सरकार विज्ञापन बोर्ड
26: नमस्कार स्वयंसेविका दिदी
27: नमस्कार नमस्कार दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि
28: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी यिनले गाह्रो माने पनि लान्छु नि
27: कस्तो राम्रो यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि
26: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध फलफुल सागसब्जी अन्डा माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ। हो त,
28: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
27: आहा, कस्तो राम्रो! यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनु पर्छ।
0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
2: तिन दिन भयो।
1: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
2: केही हुन्न मुवा, सुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
1: आ, जेसुकै भन, म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
2: मुवा, महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
15: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, योजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
1: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
25: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
7: नेपाल सरकार विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो। आजको वडा स्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेत भन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न।
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नुपर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्नेतर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यान नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000-25,000 जरिवाना वा 6 महिनासम्म कैद भोग्नुपर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: मिसले त घर वरिपरि दुलोहरू पुर्ने र तालतलैया नदी नालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौं, सुरक्षित बनौं।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्याएर राखिने यौन सम्बन्ध जबरजस्तीकरणी हो। कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मञ्जुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्तीकरणी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ। खबरदारी गरौं, कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानुनी कारवाही गरौं।
1: नेपाल सरकार विज्ञापन बोर्ड।
2: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हँ? तिमीलाई केही थाहा छ?
3: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
2: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
3: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
2: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
3: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
4: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न।
2: नमस्कार उपप्रमुखज्यू।
5: ओहो नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
2: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपारीको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो। खास कुरा चाहिँ के रहेछ त भनेर यहीँ आएको बुझ्नलाई।
5: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भा? हामी त बाटो बनाउने भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
3: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
5: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ हेर्नुहोस्, अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
3: अब यतिकै छोड्न हुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
2: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
6: अब यसो गरौ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
7: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो। तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
9: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङ्गटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
9: ए दाई पक्नुस् त पक्नुस्, के गर्नु भएको?
10: ले देख्नु भएन, औषधि हालेको।
9: लौन शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
10: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
9: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ। तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
10: हजुर,
9: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
10: ए विषादीले धेरै नै जोखिम हुन्छ है क्या हो नानी?
9: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटा लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
10: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ हाल्नु त पर्यो नि।
9: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ। यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
10: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
11: नेपाल सरकार विज्ञापन बोर्ड।
12: बाबु, एउटा राम्रो घरको नक्सा बनाउनु पर्यो।
13: राम्रो सँगसँगै बलियो, बस्न योग्य र किफायती घर पनि बनाउनु पर्छ नि काकी।
12: बस्न योग्य र किफायती भन्या चाहिँ के हो बाबु?
13: हेर्नुहोस् काकी, हाम्रा पूर्वजहरूले हिमाल, पहाड र तराईमा हावापानी अनुकूल घर बनाउँथे। तर अचेल सबैतिर हावापानी अनुकूल नभएका एकै खाले घर बन्न थालेपछि गर्मीमा तातो र जाडोमा असाध्यै चिसो हुने गरेको छ, जसले अनेकौँ स्वास्थ्य समस्या निम्तने। पङ्खा, एसी र हिटरहरूको बढी प्रयोग गर्दा बिजुलीको खपत बढी हुन गई बिल धेरै तिर्नुपर्ने भइरहेको हुनाले आर्थिक भार बढिरहेको छ।
12: तिमीले त बडो गम्भीर कुरा पो गर्यौ बाबु।
13: हो काकी, बस्न योग्य घरमा स्वास्थ्य राम्रो हुन्छ, आर्थिक भार कम पर्छ र यस्तो घर बनाउन बैंकबाट सहुलियत दरमा कर्जा पनि पाइन्छ। थप जानकारी चाहिएमा आफ्नो पालिका वा पिन परियोजनाको फोन नम्बर 01-5421-760 सम्पर्क गर्नुहोस्।
14: अब बन्ने घर बस्न योग्य घर। युरोपियन युनियनको आर्थिक सहयोगमा पिन परियोजना तथा रोल्पा नगरपालिकाद्वारा जनहितमा जारी सन्देश।
15: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर। हजुर, रोल्पा तथा प्युठान क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण दाजुभाइ तथा दिदी बहिनीहरूका लागि सिपमूलक तालिमको सुनौलो अवसर आएको छ। वैशाख 16 गतेदेखि रोल्पाको लिबाङमा तथा जेठ महिनामा सुलिचौर र प्युठानको बिजुवारमा हातैले बनाइने चप्पल तथा जुत्ता ह्यान्डमेड बनाउने 10 दिने तालिम सञ्चालन हुँदैछ। तालिमका विशेषताहरू, तालिममा सहभागी भई तपाईँले आफ्नै हातले चप्पल जुत्ता बनाउन सिक्न सक्नुहुनेछ। सिप सिकेर आफ्नै व्यवसाय सुरु गर्न सक्नुहुनेछ, स्वरोजगार बन्ने उत्कृष्ट अवसर प्राप्त गर्नुहुनेछ। साथै प्युठानको भिमरी स्थित प्राची चप्पल पसलमा हातैले बनाइएका चप्पल, जुत्ता तथा आवश्यक सम्पूर्ण सामग्रीहरू पनि उपलब्ध रहेको जानकारी गराइन्छ। तालिममा सहभागी हुन इच्छुक महानुभावले आजै सम्पर्क गर्नुहोस्। थप जानकारीका लागि सम्पर्क व्यक्ति चित्रा घरतीमगर, सम्पर्क मोबाइल 97625-28990।
16: महिला रोग विशेषज्ञ डाक्टर आउने बारे जीवन अनुमोल मेडिकल हल सुलिचौर रोल्पाको सूचना। हजुर, नेपालगञ्ज मेडिकल कलेजमा कार्यरत महिला रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MD,
17: मिति 2083 जेठ महिनाको 8 गते शुक्रबारका दिन
16: सुनिल स्मृति गाउँपालिका सुलिचौरमा अवस्थित जीवन अनमोल मेडिकल हलमा आउनुहुने भएको हुँदा निम्न समस्या भएका बिरामीहरूले मौकाको फाइदा उठाउनु हुन हार्दिक अनुरोध गरिन्छ। डाक्टरद्वारा दिइने सेवाहरू तल्लो पेट दुख्ने, पिसाब पोल्ने, बारम्बार बच्चा खेर गइरहने, लामो समयसम्म बच्चा नरहने, यौन सम्पर्क गर्दा पोल्ने गाह्रो हुने, यौन अङ्ग चिलाउने, सेतो पानी बग्ने, महिनावारीको समयमा अत्याधिक पेट दुख्ने, ढाड कम्मर दुख्ने, पाठे घर खसे जस्तो हुने, पाठे घर खसेको, कोखा दुख्ने, स्तनमा गाठा गुठी पलाएको, स्तन दुख्ने आदि महिला सम्बन्धी सम्पूर्ण समस्या भएका बिरामीहरूले सम्पर्क गर्नुहोला। जीवन अनमोल मेडिकल हल सुलिचौर रोल्पा। हाम्रा दैनिक सेवाहरू भिडियो एक्सरे, डिजिटल एक्सरे, रगत सम्बन्धी सम्पूर्ण चेक जाँच गरिन्छ। थप जानकारीका लागि सम्पर्क मोबाइल 98511-83987।

0: सानिमा रिलायंस लाइफ इंश्योरेंस खुले राजियों।
1: यो मीठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु।
2: हप्ताको सात दिन सात छुट्टै सुगन्धले हरेक दिनको एउटा शुभ सुरुवात हुन्छ। मंगलदीप अर्पण 7-in-1 अगरबत्ती अब मात्र 30 रुपियाँमा।
3: नसर्ने रोगहरूको जाँच स्क्रिनिङ सम्बन्धी सूचना
4: स्वास्थ्य कार्यालय रोल्पा र रोल्पा जिल्लाका स्थानीय तहहरूको संयुक्त आयोजनामा 30 वर्ष माथिका व्यक्तिहरूको नसर्ने रोगहरू उच्च रक्तचाप मधुमेह मृगौलाको रोग तथा मोटोपनको जाँच गर्ने कार्यक्रम स्थानीय तह अन्तर्गतका स्वास्थ्य संस्थाहरूबाट समुदायमै गई सञ्चालन हुन गइरहेको हुँदा आफ्नो स्वास्थ्य अवस्था जाँच गरी मौकाको फाइदा लिनु हुन अनुरोध गर्दछौ। थप जानकारीको लागि नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ।
3: अनुरोधक स्वास्थ्य कार्यालय रोल्पा।
5: होइन सन्ध्या, बल्ल बल्ल लिबाङ बजार पनि आइपुग्यो। गाडीले उफार्दा उफार्दा मलाई त साह्रै भोक लाग्यो, तिमीलाई लागेको छैन?
6: भोक त मलाई पनि लागेको छ नि। बिहान खाएको जति गाडीले उफारेर सबै माथिबाट आइसक्यो, पेट पनि कस्तो खाली खाली भएको छ, साह्रै भोक लागिरहेको छ। जाम न कतै नास्ता खान।
5: ओली नास्ता पसल, सन्ध्या उतार न, ओली नास्ता पसलमा जाऊ है त।
6: जाऊ जाऊ, जहाँ भए पनि नास्ता खाने त हो नि।
7: हजुर, हामी कहाँ भेज चाउमिन, अन्डा चाउमिन, चिकन मोमो, चिकन लेग पिस, आलु परौठा, अन्डा बर्गर, चिकन चिल्ली, ब्रेड पकौडा, भेज पकौडा, रोटी तरकारी, रोटी मासु, चिउरा मासु, दुध चिया, कालो चिया र कफी पाइनुका साथै होम डेलिभरीको पनि सुविधा रहेको छ।
5: मिन बहादुर ओली, सम्पर्क मोबाइल नम्बर 97618 36758।
7: ओली नास्ता पसल, रोल्पा नगरपालिका 2 पिपल चौतारा लिबाङ रोल्पा।
3: नोट, विगत लामो समयदेखि होटल तथा रेस्टुरेन्ट क्षेत्रमा काम गरेर अनुभव प्राप्त गर्नुभएका प्युठानी कुकद्वारा सम्पूर्ण परिकारहरू तयार गरिन्छ।
5: वाह, नास्ता होस् त यस्तो
6: कस्तो,
5: ओली नास्ता पसल जस्तो।
8: ओ काकु, कहाँ जान लाग्नु भयो? बिहान नै हिँडिराख्नु भएको छ चिटिक्कै परेर।
9: ओ त्यहाँ रासु, कहाँ जाने अब, तैँलाई खोज्दै आइरहेछु।
8: ओहो, केही काम थियो कि काकु?
9: अब कुरा के भने नि केटा, बगालोसँग सल्लाह गरिदियो, भोलि नै अब कामको लागि बाहिरै जानुपर्ने छ। आफू बाहिरै जाँदाखेरि घरमा पनि दुःख बिरान त सोध्नु पर्ला, त्यसको लागि भएको एउटा मोबाइल मैले लगेर जाने भयो कि। अब घरमा एउटा मोबाइल राखिदिनु पाएपछि ढुक्कले फोनसन गर्दा हुन्थ्यो, बाहिर गए पनि गाह्रो साह्रो बुझ्न हुन्थ्यो भनेको। एउटा अलिक गतिलो मोबाइल किन्ने ठाउँ कहाँ होला, त अलिक थाथो भाथो मान्छे केही मेसो लगाइदिन्थिस् कि भनेर।
8: ओहो काकु, तपाईँले थाहै नै रहेनछ, म पनि क्लबको काम लिएर त्यही ठाउँमा जाँदै थिएँ। तपाईँ चिन्ता नगर्नुहोस्, हाम्रै गाउँमा रहेको न्यू रोल्पाली मोबाइल इलेक्ट्रोनिक पसल तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टरमा गए त तपाईँ र मेरो समस्या सबै त्यही समाधान हुन्छ। बरु जाउँ, हिँड्नु सँगै जाउँ।
10: हाम्रा सेवाहरू, हामी कहाँ सबै कम्पनीका सोलर सेट, साउन्ड सिस्टम, टिभी, डिस होम, वाइफाई बिक्री मर्मत तथा प्रमाण पत्र, सूचना टाइपिङ, प्रिन्टिङ गरिन्छ।
3: प्रोपराइटर खबर कुमार घरती मगर, सम्पर्क मोबाइल नम्बर 98449206664 र 98449773000। न्यू रोल्पाली मोबाइल एन्ड इलेक्ट्रोनिक्स सेन्टर तथा रोल्पाली सोलर एन्ड प्रिन्ट सेन्टर, सुनछहरी गाउँपालिका 3 जरबाङ बाहिरी गाम रोल्पा।
11: अयनी बाबै, कति दुखेको, रात दिन दुखेको दुखै छ।
5: हैन बाजे, के भयो र यस्तरी छटपटाइरहनु भएको छ तपाईँ?
11: के हुनु र बाबु, रात दिन दाँत दुखेर पुरानै जला जस्तो भइसक्यो। न खाना खान दिन्छ, न तातो चिसो खान दिन्छ।
5: ए बाजी पनि यति सानो कुरामा किन चिन्ता मान्नुहुन्छ? मेरो पनि त गुटका पान खाएर दाँत कस्तो बाथ्यो, त्यही माथि किराले दाँत सका पारिदिया थियो। अहिले मेरो दाँत हेरौँ त टिलिक्क टल्किया छ, कति खुसी छु। हेरो पो भएको छु त म त।
11: दाँत दुखेर हैरानु भएको बेला किन जिस्किन जस्तै बाबु?
5: ए बाजे पनि जिस्केको पो भन्नुहुन्छ, सत्य कुरा त कहाँ पर्छ र बाजे? तपाईँ त्यति जाबो कुरामा किन अलमल पर्नुहुन्छ? सेभेन हेभन डेन्टलमा जानु न, त्यहाँ त भारतमा रहेको एसियाकै सबैभन्दा ठुलो डेन्टल हस्पिटल क्लोब डेन्टलमा लामो समय कार्यरत रही आर्मी हस्पिटल काठमाडौँ लगायत देशका विभिन्न डेन्टल हस्पिटलमा समेत काम गरिसकेका अनुभवी चिकित्सकद्वारा नदुखाई दाँतको सफल उपचार गरिन्छ नि।
11: उसो भए म त्यतै जानु पर्ला। अनि अरू सेवा सुविधा के छ बा? मेरो नाति पनि लाउरेमा नापिन जान्छु हुन्थ्यो, उसको दाँत बाङ्गो छ, उसको दाँत पनि सिधा बनाउनु पर्नेछ।
5: यता सुन्नुहोस् है बाजे, दाँत राख्ने, बाङ्गो टिङ्गो दाँतलाई सिधा बनाउने, दाँत बाँध्ने, दाँत सफा गर्ने, दाँतमा सिमेन्ट भर्ने, दाँत नभएको ठाउँमा दाँत रोप्ने, दाँत नदुखाई निकाल्ने र किराले खाएको दाँत भर्ने, साथै त्यहाँ त फिक्स दाँत पनि राखिन्छ।
12: सेभेन हेभन डेन्टल, सुनिल स्मृति, गाउँपालिका 4, सोलिचौर, रोल्पा। सम्पर्क मोबाइल 98677467 र 97093 98409।

0: नकमाइको लाभ लिने मौका आजै भनौ सानीमा रिलायन्स लाइफ इन्स्योरेन्सको बीमा अभिकर्ता सानीमा रिलायन्स लाइफ इन्स्योरेन्स खुलेर जियौ।
1: फोहोर संकलन तथा व्यवस्थापन सम्बन्धी सुनिल स्मृति गाउँपालिकाको अत्यन्त जरुरी सूचना प्रस्तुत विषयमा यस गाउँपालिकाको वडा नम्बर 3 रुइनीबाङ बजार र वडा नम्बर 4 सुलिचोर बजार परिसरबाट निस्कने फोहोरहरू हरेक हप्ताको आइतबार बुधबार र शुक्रबार फोहोर संकलन र व्यवस्थापन गरिँदै आएको कुरा अवगत नै छ। तथापि फोहोर संकलन तथा व्यवस्थापन कार्यमा बजार क्षेत्रबाट कुहिने र नकुहिने फोहोरहरू नछुट्याई संकलन तथा व्यवस्थापन भइरहेकोमा अबका दिनहरूमा हप्ताको आइतबार र शुक्रबार नकुहिने र बुधबार कुहिने फोहोर मात्र संकलन

0: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसङ्ख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जङ्क फुड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
0: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
0: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
0: मद्यपान र धुम्रपान सेवन नगरौ।
1: स्वस्थ रहौ, सुखमय जीवन बिताऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
3: नमस्ते डाक्टर सर।
4: नमस्ते, बस्नुहोस् न, भन्नुहोस् त के हो?
3: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
4: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
3: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
4: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
3: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
4: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
3: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
4: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
1: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अमलबाट जोगाऊ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
5: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
6: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
5: के रे, नानी त भर्खर 17 की लागि होइन र?
6: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
5: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
6: ए हो र?
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक, अहिले ठीक 11 बजेको छ।
9: Extreme energy drink. Taste the difference. Feel the energy.
10: Subha prabhat guru ama.
3: Subha prabhat. Basa. Aaja hami ke bishayma chhalphal garchau?
10: Baideshik rozgari ko bishayma guru ama.
3: Baideshik rozgari ma janu aghi dhyan dinu parne kura haru ke ke hun? पालै पालो भन त।
11: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: हो, अरू भन त।
12: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ।
13: वैधानिक रूपमा प्रमाणपत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा।
3: स्याबास, कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ। अरूको पनि केही छ कि?
14: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ। सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ। कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा।
13: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ।
3: हो, वैदेशिक रोजगारीमा जाँदा अप्नाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई, माननीय मन्त्रीज्यू, सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ?
16: मेरो प्रश्न सांसदज्यूलाई, हजुर भर्खरै निर्वाचित भएर आउनुभयो, सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ। अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो, तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू, तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ? अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ?
17: मेरो प्रश्न मेयर साहबलाई, अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ?
18: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई, अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ?
19: सङ्घदेखि स्थानीय तहसम्म, नीतिदेखि विकाससम्म, विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ। तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ।
20: नेपाल सरकार, विज्ञापन बोर्ड।
1: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन, परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ।
0: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौँ।
1: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौँ।
0: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने, द्वन्द बढाउने, हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौँ।
1: अरूलाई होच्याउने, निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ।
0: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ।
1: सचेत बनाऊ।
0: सामाजिक सञ्जाललाई सद्भाव, सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ।
14: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: हरे कृष्ण कृष्ण, ए हुलाकी बाबु, उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे, अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी?
1: हो आमा, मैले पनि सुनेको हुँ, त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा।
0: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल? अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या रे?
1: त्यस्तो होइन नि आमा, मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन्। ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ। देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ। द्रुत डाक EMS सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा। विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ। नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा।
0: ए हो र बाबु?
1: हो त आमा, फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ।
0: ए
1: हुलाकका अरू थुप्रै सेवाहरू छन्, अर्को भेटमा मैले तपाईँलाई सविस्तारमा बताउँछु।
0: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
4: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
3: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
4: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
3: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
4: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौँ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
3: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊँ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौँ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
6: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
7: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
8: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
9: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
10: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
11: हो र? होइन होला त्यस्तो त।
12: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
10: के भएन मिस,
12: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैद सँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
10: हुन्छ।
13: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
5: नेपाल सरकार विज्ञापन बोर्ड।
14: मन्जु, तिमी त विदेश जान लाग्यौ रे?
15: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
14: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको 1 हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
15: खै के गर्ने गर्ने दिदी,
16: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखनमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: हेलो
1: हेलो बहिनी, सन्चै छौ?
17: हजुर सन्चै छु, हजुरलाई कस्तो छ?
1: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
17: आहा, अनि हुलाकमा पो जानु?
1: हो नि, हुलाकमा जाऊ न।
17: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
1: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
17: लौ न त, विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
1: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू, चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो, भर पर्दो र सस्तो अरू कुनै पनि छैन। कुरा बुझ्यौ?
17: ए, सहरमा मात्र होला नि?
1: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
17: थ्याङ्क यू मेरो दाई, आज राम्रो कुरा थाहा भयो।
2: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो, यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाऊ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुहोस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
3: नेपाल सरकार विज्ञापन बोर्ड।

0: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
1: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी लडाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
0: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
3: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारबाही हुने व्यवस्था रहेको छ।
4: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
5: माउ किन खोज्नु भएको होला हजुर? को पर्नु भो?
4: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
5: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
4: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी परेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
5: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
6: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारबाहीमा पर्न सक्नुहुन्छ।
7: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
0: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दिऊ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबै जाने यता आओ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नुपर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नुपर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाप रे, अब चाहिँ के हुने हो?
12: के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नातिन, यस्तो त जसले लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर। हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी।
17: लो दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर।
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भनेर छ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नुभएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्। अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो काटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगो भइगो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
22: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
23: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौँ।
24: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौँ।
23: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
24: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
23: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ समय दिएर सम्बोधन गरौँ।
24: माया र सद्भावले मात्र बालबालिकालाई बनाउन सकिन्छ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
25: बाबा, मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
26: लो, किन नि? के भयो, सन्चो भएन?
25: होइन, यतिकै जानै मन लागेन।
26: यतिकै पनि हुन्छ?
25: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
26: ए, कुरा त्यस्तो पो? ल हेड, म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
27: नमस्ते, कति कामले पाल्नु भयो?
26: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
27: ओहो, हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना, तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
25: हस् म्याडम।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
17: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु, न घर परिवारले न समाजले मलाई स्वीकार्छ। यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
28: दिदी, म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
14: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्।
1: कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
2: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5 लाखसम्म जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
1: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
3: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
24: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
23: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
24: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेरविचार, माया र सम्मान गरौं।
23: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
24: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
23: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
24: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
0: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: नमस्कार स्वयंसेविका दिदी।
18: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि।
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
18: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
6: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
18: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
18: आहा, कस्तो राम्रो। यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
3: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: यो मरुभूमिको चर्को घर खै बाँच्ने मर्ने कुनै टुङ्गो छैन, बाँच्यो भने धन कमाएर फर्काउला, मर्यो भने पनि आफ्नो मन सम्हाल्नु है प्यारे, आफ्नो मन सम्हाल्नु है प्यारे।
1: तिम्रै बाटो कुरिरहेको छु, तिमी बिनाको जिन्दगी कल्पना पनि गर्न सक्दिन, धन सम्पत्ति चाहिँदैन, छिट्टै फर्किआउला।

0: बुवा ल ल ल यता नआऊ है बुहारी तलै बस छाचुत नगर आज कति दिन रे
1: तिन दिन भयो
0: तिमीलाई थाहा छैन अझै पनि धेरै ठाउँमा महिनावारी भएका पाँच दिनमा फरक फरक व्यवहार गरिन्छ कतै घर बाहिर राखिन्छ कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ
1: केही हुन्न मुवा सुने नहुने होइन कि सफा गरे भइहाल्यो नि
0: आ जेसुकै भन म छाउन्जेल चाहिँ चार दिन चाहिँ बार्नुपर्छ है पछि जेसुकै गर
1: मुवा महिनावारी भएको बेला खान नदिनु भान्सा वा पूजा कोठामा जान नदिनु केही कुरा छुन नदिनु यी सबै विभेद हुन् यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन् अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा पहिलाको जस्तो छैन अहिले
2: हो तिमीले ठिक भन्यौ बुहारी महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ यस्तो काम समानता स्वतन्त्रता महिला हक विरुद्ध छ यस्तो विभेद मानसिक शारीरिक योजन्य हिंसामा पनि जोडिएको हुन्छ कस्तो नबुझेको
0: भो भो ससुरा बुहारी मिल्नु पर्दैन मैले बुझेँ अबदेखि गर्दिनँ हामीले जे सिक्यौँ त्यही भनेको त हो नि के गर्नु हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले
3: महिनावारीलाई मर्यादित बनाउ विभेद अन्त्य गर्नु
4: नेपाल सरकार विज्ञापन

0: तपाईको रेडियो सामुदायिक रेडियो रोल्पा 93.8 मेगाहर्ज।
1: स्टुडियो टाइम
2: अहिले बेलुकीको 6 बज्यो।
3: ¿Esto? ¿Es en serio? ¿Quién me manda tantos mensajes? Ok, tengo que chequear esto. ¡Oh, sí! ¡Powerball!
4: En California Lottery te lo recordamos a lo grande. Powerball ahora juega 3 veces a la semana, lunes, miércoles y sábados. ¡Juega ya!
5: Juega responsablemente. Debes tener 18 años o más para comprar, jugar o reclamar premio.
6: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी विकास चापागाईसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
7: मन्त्री परिषद विस्तार, सुधन गुरुङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीरपुन विज्ञान तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण।
6: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति।
7: नेपालमा पनि विश्वकप फुटबलको रौनक सुरु, मन परेको टोलीको समर्थनमा खेलप्रेमीलाई जर्सी तथा बल किन्न चटारो।
8: फुटबल प्रेमीहरू अनि त्यो हेर्ने मान्छेहरूले चाहिँ टी सर्ट जर्सीहरू भयो, फुटबल सुजहरू भयो, फुटबलहरू पनि भयो, किन्ने, खेल्ने, हेर्ने, मनोरञ्जन लिने त्यस्तो गर्दैछ।
6: अमेरिकाले चिनको बिवाईडी अलिबाबा बाइडुलाई चिनिया सेनालाई सहयोग पुर्याउने सूचीमा राख्यो। विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण।
7: र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। फिफा विश्वकपका लागि सोमालियाली रेफ्री 8 अमेरिका प्रवेशमा रोक।
9: नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाको अत्यन्त जरुरी सूचना। यस नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्थाबाट कर्जा उपभोग गरी 2082 पुस मसान्तसम्ममा 365 दिनभन्दा बढी अवधिले भाका नागेका ग्राहक सदस्यहरूलाई 2083 साल असार मसान्तसम्ममा आकर्षक ब्याज र हर्जना छुटको विशेष सुविधासहित कर्जा चुक्ता गर्न वा नियमित गर्न अवसर प्रदान गरिएकोले सम्बन्धित ग्राहक सदस्यहरूले आफूले कारोबार गरेको यस वित्तीय संस्थाको शाखा कार्यालयमा जानुभई छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। नेरुडे मिरमिरे लघुवित्त वित्तीय संस्था लिमिटेड।
10: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
11: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
10: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
12: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
13: फोन 0556-94-333, 4-93-555।
6: नेपाल दर्पणमा अब खबरको सिलसिला। आज मन्त्री परिषद विस्तार भएको छ। गृह मन्त्रालयको जिम्मेवारी फेरि सुधन गुरुङले पाउनु भएको छ। गएको फागुन 21 भएको प्रतिनिधि सभा सदस्य चुनावमा गोर्खा एकबाट निर्वाचित उहाँ यसअघि 27 दिन गृहमन्त्री बन्नुभएको थियो। उहाँ गएको चैत 13 गृहमन्त्रीमा नियुक्त हुनुभएको थियो, तर सम्पत्ति विवरणको स्रोतमाथि विवाद हुँदा वैशाख 9 पदबाट राजीनामा दिनुभएको थियो। त्यसपछि छानबिन भएको थियो। समितिको प्रतिवेदन नै सार्वजनिक नगरी सरकारले आज गृहमन्त्रीको जिम्मेवारीमा शपथ गराएको हो। प्रधानमन्त्री बालेन्द्र शाहले आजै गृहमन्त्रीमा सुदन गुरुङ र विज्ञान तथा नवप्रवर्धन मन्त्रीमा महावीर पुनलाई सिफारिस गर्नुभएको थियो। नवनियुक्त मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रपति भवन शीतल निवासमा आज पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले मन्त्री नियुक्त गर्ने व्यवस्था छ। महावीर पुन म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद हुनुहुन्छ। उहाँ तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा शिक्षा मन्त्री बन्नुभएको थियो। विज्ञान प्रविधि र नवप्रवर्धनको क्षेत्रमा लामो समयदेखि क्रियाशील उहाँ आफ्नै अवधारणा र माग अनुसार गठन भएको मन्त्रालयको नेतृत्वमा पुग्नु भएको हो।
7: यसैबीच आज बसेको मन्त्री परिषद बैठकले पूर्व गृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने सहित विभिन्न निर्णय गरेको छ। सिंहदरबारमा बसेको बैठकले गुरुङबारे छानबिन गर्न पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको संयोजकत्वमा बनेको समितिले दिएको प्रतिवेदन अनुसार स्वीकार गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। गएको वैशाख 28 मन्त्री परिषद बैठकले उच्च अदालतका पूर्व न्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सह न्यायाधिवक्ता अच्युत मणि नेउपाने सदस्य हुनुहुन्थ्यो। त्यस्तै सरकारले दोलखाका विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्य तदर्थ समिति गठन गर्ने निर्णय गरेको छ। निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले तल्लो अरुण जलविद्युत आयोजना लाहोर न्यादी खोला जलविद्युत आयोजना हुन्सा खोला जलविद्युत आयोजना र तादी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय समेत गरेको छ। बैठकपछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता पोखरेल
14: तल्लो अरू जलविद्युत आयोजना लोअर न्यादी खोला जलविद्युत आयोजना हुन्सा खोला जलविद्युत आयोजना र तारी खोला जलविद्युत आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने, दोस्रोमा निजामती सेवा 16 संशोधन नियमावली 2083 स्वीकृत गर्ने, अर्को महिला मन्त्रालयबाट छ। श्री विशाल कुमार भण्डारी दोलखाको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको 9 सदस्यीय तदर्थ समिति गठन गर्ने र अन्त्यमा छ पूर्व गृहमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय सुदन गुरुङको सम्बन्धमा अध्ययन तथा छानबिन गर्न गठित समितिले पेश गरेको प्रतिवेदन ग्रहण गर्ने।
6: यसैबीच सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले प्रधानमन्त्रीलाई संसदमा जान कुनै अप्ठ्यारो नरहेको प्रतिक्रिया दिनुभएको छ। आज बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउने क्रममा पत्रकारले सोधेका प्रश्नको जवाब दिँदै उहाँले आवश्यकता अनुसार प्रधानमन्त्री बालेन्द्र शाह संसदमा उपस्थित हुने जानकारी दिनुभएको हो। यसअघि पनि प्रधानमन्त्रीले आवश्यकता ठानेर संसदमा उपस्थित भएको उल्लेख गर्दै उहाँले विपक्षीसँग प्रधानमन्त्रीलाई सोध्ने प्रश्न नै नभएका बताउनुभयो। विपक्षी दलहरूले प्रधानमन्त्रीले संसदमा उपस्थित भएर सीमा सम्बन्धी दिएको अभिव्यक्तिको जवाब दिनुपर्ने माग गरी संसद अवरुद्ध गर्दै आएका छन्। प्रवक्ता पोखरेलले अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लीमाथि लागेका आरोपको पनि बचाव गर्नुभएको छ। अर्थमन्त्री वाग्लीमाथि स्वार्थ समूह अनुकूल रहेर करका दर हेरफेर गरेको आरोप छ। प्रवक्ता पोखरेलले अर्थमन्त्रीले मेहनत गरेर बजेट ल्याएको र उहाँले करका नीति फेरबदल गरेको बारे मन्त्री परिषदमा कुरा नउठेको जानकारी दिनुभयो। अर्थमन्त्री वाग्लेले आर्थिक विधेयक संसदमा पेश गरेपछि संसदलाई कुनै जानकारी नदिई करका दर हेरफेर गरेपछि विवाद उत्पन्न भएको छ। विपक्षीहरूले स्वार्थ समूहको मिलिमतोमा अर्थमन्त्रीले करको दर फेरेको भन्दै छानबिनको माग राख्दै आएका छन्।
7: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित भएको छ। सीमा विवादबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्तिमा माफी माग्नुपर्ने प्रतिपक्षी दलहरूले अडान कायम राखेपछि बैठक भोलि बिहान 11 बजे बस्ने गरी स्थगित भएको हो। बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित गरिएको हो। आजको बैठकमा काङ्ग्रेसका सचेतक निष्कल राईले शहीदको सम्झनामा 5 मिनट मौन धारण गर्न आग्रह गर्नुभयो। शहीदको सम्झनामा प्राय 1 मिनट मौन धारण गर्ने चलन छ, तर आजको प्रतिनिधि सभामा प्रमुख विपक्षी दलको अगुवाईमा 5 मिनट मौन धारण भएपछि सभामुख डोलप्रसाद आर्यले आपत्ति जनाउनु भएको छ। सभामुखले प्रतिपक्ष बेन्चले सभाको अपमान गरेको टिप्पणी गर्नुभयो। उहाँले यसबारे ध्यानकर्षण भएको बताउनु भएको छ। गएको जेठ 17 प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभाको बैठकमा नेपालले समेत भारतको जमिन मिचेको भनेर दिएको अभिव्यक्तिमा विपक्षी दलहरूले प्रश्न उठाउँदै आएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्कराज राईले प्रधानमन्त्रीले सीमा विवादका सम्बन्धमा दिनुभएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै प्रतिनिधि सभामा संकल्प प्रस्ताव पेश गर्नुभएको छ। आज बसेको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहित विपरीत र तथ्यहीन भएको दावी गर्दै त्यसलाई संसदको अभिलेखबाट हटाउन माग गर्नुभएको हो। यस्तै विपक्षी दलका सांसदहरूको निरन्तर अवरोधका कारण राष्ट्रिय सभाको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ।
6: चैते धानमा नेक ब्लास्ट रोग संक्रमण देखिएको छ। चितवन, धादिङ, मकवानपुर लगायतका जिल्लामा चैते धानबालीमा रोगको संक्रमण देखिएको हो। चितवनको पूर्वी क्षेत्रमा लगाइएको चैते धानमा घाँटी मरुवा अर्थात् नेक ब्लास्ट रोगको संक्रमण देखिएको र दाना नलाग्ने तथा बाला सुक्ने समस्या आएको कृषि विकास कार्यालय चितवनले जनाएको छ। कार्यालय प्रमुख झलकनाथ कण्डेलले राप्ती, खैरहनी, रत्ननगर लगायत पूर्वी चितवनका अधिकांश क्षेत्रमा रोगको संक्रमण देखिएको बताउनुभयो। यस वर्ष प्री मनसुनमा लगातार जसो पानी परेपछि रोग फैलिएको हुन सक्ने अनुमान छ। पानी पर्ने, रातमा चिसो र दिउँसोमा तातोका कारण तापक्रममा उतार चढाव हुँदा ढुसीजन्य रोग फैलिन अनुकूल वातावरण बनेको धानबाली विज्ञले बताएका छन्। नेक ब्लास्ट मुख्यत बिउबाट सर्ने रोग हो। पुराना धानका जातमा रोग प्रतिरोधात्मक क्षमता कमजोर बन्दै जाने भएकोले संक्रमणको जोखिम बढ्ने नार्कको धानबाली विज्ञ डाक्टर कृष्णहरि घिमिरेले बताउनुभयो। किसानले प्रयोग गर्दै आएको पुरानो धानको जातमा यस्ता समस्या हुन सक्ने उहाँको भनाइ छ। यो रोगका कारण उत्पादनमा कमी आउने जोखिम भएकोले खेतको नियमित अनुगमन गर्न, रोगग्रस्त बाला हटाउन, आवश्यक परामर्श लिएर रोग व्यवस्थापनका उपाय अपनाउन तथा पाकेको धान सकेसम्म छिटो भित्र्याउन किसानलाई आग्रह कृषि विज्ञले आग्रह गरेका छन्। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। विश्वकप फुटबलको रौनक नेपालमा पनि सुरु, जर्सीको कारोबार बढ्दो बारे रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: पिपल्स क्याम्पस काठमाडौँको भर्ना सम्बन्धी सूचना।
15: 45 वर्षको विश्वास बोकेको देशकै अग्रणी सामुदायिक क्याम्पस पिपल्स क्याम्पस काठमाडौँ पकनाजोलमा व्यवस्थापन तर्फ कक्षा 11 भर्ना खुल्यो।
9: अनुभवी शिक्षक शिक्षिका, स्मार्ट पढाइ र उज्जवल भविष्य अब सबै एकै ठाउँमा।
15: यहाँ टियु अन्तर्गतका MBS, BBA, BBM र BBS कार्यक्रमहरू पनि सञ्चालनमा छन्।
9: थप जानकारीका लागि फोन नम्बर 01-5351-990 मा सम्पर्क गर्नुहोला।
16: बेटर अप्लायन्सेस का एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्, तपाईँ पनि भन्नुहुनेछ मलाई त बेटरको बानी लागिसकेको छ। बेटर अप्लायन्सेस, बेटरको बानी लाग्छ।
17: नेपाल ब्याङ्क लिमिटेडका कर्जा ग्राहकहरूलाई ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्न आउने बारे अत्यन्त जरुरी सूचना। यस ब्याङ्कबाट कर्जा उपभोग गरी विक्रमसम्म 2079 साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बकेउता सावारू 1 करोडसम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूलाई विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र योजना अनुसार ब्याज छुट सुविधासहित कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले सम्बन्धित कर्जा ग्राहकहरूले ब्याज छुटको सुविधा लिनुभई कर्जा चुक्ता गर्नुहुन अनुरोध गर्दछौँ। साथै विक्रमसम्म 2080 साल वैशाख 1 गते पश्चात निष्क्रिय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले विक्रमसम्म 2083 साल आषाढ मसान्तभित्र बकेउता सावा ब्याज बुझाइ कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले यस ब्याङ्कको नजिकको शाखा कार्यालयमा जानुभई ब्याज छुट सुविधाको लाभ लिनुहुन अनुरोध गर्दछौँ। शर्त तथा बन्देजहरू लागू हुनेछ। समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
6: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले मन्त्री परिषद विस्तार, सुदन गुरुङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीर पुन विज्ञान तथा नवप्रवर्धन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण, अर्थमन्त्री वाग्लेमाथि करका दर हेरफेरमा लागेको आरोप, सरकारका प्रवक्ता पोखरेलबाट बचाउ, प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति, चैते धानमा नेक ब्लास्ट रोगको संक्रमण, तापक्रममा भएको उतार चढाव मुख्य कारण लगायतका खबर प्रस्तुत गर्यौं।
7: नेपाल दर्पणमा अब बाँकी खबर। सरकारले बर्ड फ्लू प्रभावित क्षेत्रमा रोग नियन्त्रणसँगै अन्यत्र फैलन नदिन आकस्मिक कार्य सुरु गरेको छ। पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहालले रोग पुष्टि भएका 10 जिल्लामा पन्छी नष्ट गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार 72 फार्ममा झण्डै 5,15,000 पन्छी तथा पन्छीजन्य सामग्री नष्ट गरिएको छ। सबैभन्दा बढी लेयर्स कुखुरा र स्थानीय जातका कुखुरामा समस्या देखिएको छ। सरकारको निर्देशन अनुसार खटिएको द्रुत कार्यटोलीले 7 लाख अण्डा र 1 लाख 183 टन दाना पनि नष्ट गरेको उहाँले बताउनुभयो। दलका अनुसार केही हप्ता अघि झापा मोरङ सुनसरी जिल्लामा देखिएको बर्ड फ्लूपछि महोत्तरी बारा चितवन हुँदै काठमाडौँ भक्तपुर ललितपुर जिल्लामा बर्ड फ्लू फैलिएको छ। पछिल्लो समय नवलपरासीमा पनि देखिन थालेको छ। काठमाडौँ उपत्यका बर्ड फ्लूको जोखिममा छ। बर्ड फ्लू नियन्त्रण नियमावली 2078 अनुसार यसरी पन्छीजन्य उत्पादन नष्ट गरिएका किसानलाई लागत मूल्यको 75% राहत दिने व्यवस्था गरिएको छ। लागत मूल्य जिल्ला अनुसार फरक पर्न सक्ने भएकाले सम्बन्धित प्रमुख जिल्ला अधिकारी लगायत उच्च पदाधिकारीको बैठकले निर्णय गर्ने गरिएको महानिर्देशक दाहालले बताउनुभयो।
6: हिजो दोहोरो अङ्कले घटेको सेयर बजार आज सामान्य ओह्रालो लागेको छ। सेयर बजार परिसूचक नेप्सी आज 1.54 अङ्कले घटेर 2,733.59 बिन्दुमा झरेको छ। नेप्सी लगातार चौथो कारोबार दिन घटेको हो। दिउँसो 1:20 2,702 बिन्दुमा झरेको नेप्सी बन्द हुने बेलामा सम्हालिएको हो। आज होटल तथा पर्यटन, जलविद्युत उत्पादन तथा प्रशोधन र अन्य बाहेक सबै समूहका सूचक घटेकामा फाइनान्स समूहको सूचक 1% ओह्रालो लागेको छ। आज 151 कम्पनीका सेयर घटेकामा 105 बढेको छ। आज 15 कम्पनीको सेयर घटबढ भएको छैन। आज क्रिस्ट माइक्रो लाइफ इन्सुरेन्सको सेयर 9% धेरैले घटेको छ। बजार सामान्य घटेको दिन सोपान फार्मास्युटिकल्स र कालिन्चोक हाइड्रो पावरको सेयर 15% बढेको छ। आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। हिजो 4.08 करोडको कारोबार भएकोमा आज 357 कम्पनीका 1,23,00,000 कित्ता सेयर 6.44 करोड रुपियाँमा किनबेच भएको छ। यो कारोबार रकम गएको वैशाख 15 गते यताकै धेरै हो। त्यस दिन 6.53 करोड रुपियाँको सेयर किनबेच भएको थियो।
7: सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका संरचना हटाइएपछि कास्कीको पोखरा महानगरपालिका 9 पृथ्वी चोकदेखि हङकङ बजार ट्राफिक प्रहरी कार्यालय हुँदै नयाँ बजार जोड्ने सडक चौडा भएको छ। पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको जग्गा अतिक्रमण गरेर विभिन्न सङ्घ संस्थाले निर्माण गरेका भवनमा गएको जेठ 18 गते महानगरपालिकाले डोजर चलाएको थियो। हङकङ बजारको पूर्वपट्टि रहेका संरचना भत्काइएपछि त्यहाँ सडक खुला र फराकिलो बनेको हो। महानगरका मेयर धनराज आचार्यले अब सडकलाई 2 लेनमा विस्तार तथा स्तर उन्नति गरिने बताउनुभयो। महानगरपालिकाले पूर्व सूचना गरेर त्यस क्षेत्रमा बनेका अनधिकृत संरचना हटाएको थियो। पोखरा नौका वडाध्यक्ष दिपेन्द्र मर्सानीले 2 लेन सडक निर्माणका लागि बजेट समेत सुनिश्चित भइसकेको बताउनुभयो। बस पार्कको जग्गा मिचेर बनाइएका पसल लगायत सबै संरचना हटाउन महानगरपालिका र पोखरा उपत्यका नगर विकास समितिले यसअघि नै सार्वजनिक सूचना निकालिसकेका छन्। नगर विकास समितिको स्वामित्वमा रहेको बस पार्कको जग्गामा स्थानीय बासिन्दा, सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीहरू रहेका छन्। 2032 सालमा 205 रोपनी जग्गा अधिग्रहण गरिएको थियो। बस पार्कका लागि अधिग्रहण गरिएको जग्गा अतिक्रमणमा पर्दै गएर अहिले झन्डै 60 रोपनी क्षेत्रफल मात्र बाँकी छ।
6: फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता फिफा विश्वकप सुरु हुन 2 दिन मात्रै बाँकी छ। अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भएको यो प्रतियोगितामा विश्वकप इतिहासमै पहिलो पटक 48 देश सहभागी हुँदैछन्। आयोजक र सहभागी हुने देशमा मात्रै होइन नेपालमा पनि विश्वकप फुटबलको रौनक सुरु भइसकेको छ। जर्सी तथा बल किन्न र मन परेको टोलीको समर्थनका लागि खेलप्रेमी जुटेका छन्। सुनौ यो रिपोर्ट।
7: काठमाडौँको चन्द्रगिरी नगरपालिका 5 बस्ने ज्ञानेन्द्र सापकोटा घर वरिपरि फुटबल खेलिरहनुहुन्छ। अरू बेला फुटबल खेल्ने हेर्ने गरे पनि हरेक 4-4 वर्षमा आउने विश्वकपको माहौल छुट्टै लाग्ने उहाँ बताउनुहुन्छ।
8: राम्रो क्वालिटीको जर्सीहरू, प्राइजहरू पनि राम्रो भएको कारणले चाहिँ म जर्सी चाहिँ अनलाइनबाट हेरेर आएको, अनि जर्सीहरू पनि एकदम राम्रो क्वालिटीको रहेछ। अहिले यो विश्वकप आउँदाखेरि चाहिँ माहौल एकदम चर्किएको छ। सबैजना आफआफ्नो मनपर्ने देशको जर्सीहरू लाएर फुटरहरू हेरेर मनोरञ्जनबाट चाहिँ एकदम खुसी भएको कुरा चाहिँ अहिले प्रष्ट देखिन्छ। फुटबल प्रेमीहरू अनि त्यो हेर्ने मान्छेहरूले चाहिँ टी सर्ट, जर्सीहरू भयो, कट्टुहरू भयो, अब फुटबल सुजहरू भयो, फुटबलहरू पनि भयो, किन्ने, खेल्ने, हेर्ने, मनोरञ्जन लिने त्यस्तो गर्दैछ।
7: नेपालमा पनि फुटबल खेल्ने र प्रतियोगिता हेर्न रुचाउने खेलप्रेमी धेरै छन्। आफ्नो देशले अहिलेसम्म विश्वकप फुटबल खेल्न नसके पनि यो प्रतियोगिताले सिकाइमा सकारात्मक प्रभाव पार्ने सापकोटाको बुझाइ छ।
8: नेपालमा चाहिँ तपाईँको यो विश्वकपहरू नभए पनि फुटबल प्रेमीहरू त धेरै हुनुहुन्छ। किनभने चाहिँ फुटबल गेम भनेको आफ्नो शरीरको स्वास्थ्यको लागि पनि एकदम राम्रो हो। आफ्नो देशमा अब यस्तो यो विश्वकप नभए पनि अरूको देशको हेरेर सिकेर पछि त हुन्छ होला सायद भन्ने चाहिँ हामी आशा गर्छौँ।
7: सहरमा मात्रै होइन विश्वकप फुटबलको उत्सव गाउँघरमा पनि उत्तिकै हुन्छ। फुटबल प्रेमीहरू विशेष गरी आफूले समर्थन गर्ने टोलीको जर्सी लगाएर खेल हेर्न पाउँदा छुट्टै उत्साह हुने बताउँछन्। काठमाडौँको नैकाबाट त्रिपुरेश्वरमा जर्सी किन्न आएका आदर्श श्रेष्ठ।
18: राम्रै लागिरहेछ, पहिला भन्दा हल्का फरक छ, अहिले चाहिँ फरक छ, अलि राम्रो टिममा छ। पहिलेबाट बच्चेबाट फुटबल खेल्न मन लाग्छ है, मलाई चाहिँ फुटसल गइरहन्थ्यो, रङ्ग चाहिँ छ।
7: विश्वकप नजिकै जाँदा युवाहरू मात्र होइन बालबालिका र अरू उमेर समूहका समेत जर्सी किन्न पुगिरहेका छन्। अर्जेन्टिना, ब्राजिल, फ्रान्स, पोर्चुगल, स्पेन र इङ्ल्यान्डका जर्सीको माग बढेको व्यवसायीहरू बताउँछन्। केही महिनादेखि सुस्त रहेको खेल सामग्रीको व्यापार विश्वकपको माहौलसँगै चलायमान भएको बताउनुहुन्छ व्यवसायी लक्ष्मी श्रेष्ठ।
19: जर्सीको व्यवसाय व्यापार पहिला भन्दा नर्मलै छ, त्यस्तो वाउ पनि छैन, त्यस्तो नहुने टाइपको पनि छैन, मिडियम। अहिले वर्ल्ड कपको माहौल भएको कारणले म्याक्सिमम मान्छेहरूले वर्ल्ड कपकै जर्सीहरू किन्न आउँछन् होइन, अनि त्यसमा पनि म्याक्सिमम जर्सी कुन लिन आउँछन् भन्दाखेरि पोर्चुगल, ब्राजिल, अर्जेन्टिना, तिनीहरू चाहिँ अलिक बढी नै।
7: फुटबलको सबैभन्दा ठुलो महाकुम्भ फिफा विश्वकप 2026 यही बिहिबार रातिदेखि सुरु हुँदैछ। 48 टोली सहभागी हुने यो संस्करण अहिलेसम्मकै सबैभन्दा ठुलो विश्वकप मानिएको छ। विश्वभर फुटबलको रौनक सँगै नेपालमा पनि त्यसको उत्साह र चहलपहल देखिन थालेको हो।
6: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
21: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा। वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
22: सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
23: हर घर हुनेछ अयोध्या, हर घरमा प्रकट हुनेछन् राम, बन्नुहोस् साक्षी गाथा रामायणको नेपाली भाषामा हरेक बिहिबार र शुक्रबार राति 8 बजे मात्र विषमको रमाइलो टिभीमा।
21: के तपाईँ ढाड, कम्मर, घुँडा, गर्दन दुख्ने समस्या, युरिक एसिड, बाथ रोग, नसा सम्बन्धी समस्या वा अन्य कुनै दीर्घ रोगबाट पीडित हुनुहुन्छ?
24: यस्ता समस्याको आयुर्वेदिक पद्धतिबाट सर्वसुलभ उपचारका लागि बागमती प्रदेश सरकार स्वास्थ्य मन्त्रालय मार्फतको आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आजै सम्झनुहोस्।
21: हाम्रा सेवाहरू
24: ओपिडी सेवा,
21: विशेषज्ञ ओपिडी सेवा,
24: निशुल्क औषधि वितरण,
21: सशुल्क फार्मेसी सेवा,
24: फिजियोथेरापी सेवा,
21: अकुपंचर सेवा,
24: योग परामर्श सेवा,
21: क्रियाकल्प सेवा,
24: पूर्वकर्म पञ्चकर्म सेवा,
21: छार सूत्र सेवा,
24: जलौका सेवा,
21: अग्निकर्म लगायत अन्य विभिन्न सेवाहरू,
24: प्रयोगशाला सेवा बिहान 8 बजेदेखि 3 बजेसम्म।
21: विस्तृत जानकारीका लागि
24: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय बागमती करिडोर कैरी गाउँ काठमाडौँ, फोन नम्बर 01-4110-6-96-98-514-24-063।
6: उज्यालो रेडियो नेटवर्कबाट देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
7: अब बाँकी खबर। चितवन मेडिकल कलेज सिएमसीमा 21 वर्षीय एक युवतीको मस्तिष्कमा फुटेको नसाको चिरफार नगरी शल्यक्रिया सम्पन्न भएको छ। चिकित्सा विज्ञानको क्षेत्रमा दुर्लभ मानिने यो किसिमको शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको हो। अस्पतालका इन्टरभेन्सनल रेडियोलोजिस्ट डाक्टर विवेक कुमार शाह र कार्डियो स्कुलर सर्जन प्राध्यापक डाक्टर अनिल आचार्यको टोलीले शल्यक्रिया गरेको हो। डाक्टर शाहका अनुसार चितवनको इच्छा कमाना गाउँपालिकाकी ती युवती खाना खान नसकेपछि 3 दिन अघि अस्पताल आएकी थिइन्। परीक्षण गर्दै जाँदा मस्तिष्कको ठुलो नसा फुटेको एमआरआई र सिटी स्क्यानको परीक्षणले देखाएको थियो। कार्डियो भास्कुलर सर्जनले समेत शल्यक्रिया गरेर नसा फुटेको ठाउँमा पुग्न कठिन रहेको भन्दै डाक्टर शाहले चिरफार नगरी आधुनिक न्युरो इन्टरभेन्सनल प्रविधिबाट नसा फुटेको ठाउँमा जाली राखेको बताउनुभयो। यस्तो समस्या दुर्लभ मानिन्छ अनि 1,000 मा 1 जनालाई समस्या देखिन्छ। चिरफार नगरी धेरै शल्यक्रिया गरिएको भए पनि यस्तो प्रकृतिको जटिल शल्यक्रिया पहिलोपटक गरिएको डाक्टर शाहले बताउनु भएको राष्ट्रिय समाचार समितिले जनाएको छ।
6: पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका 5 रातो डाँडामा रोकिएको ट्रकको पछाडि मोटरसाइकल ठोक्किँदा एकजनाको ज्यान गएको छ, अर्का एकजना घाइते भएका छन्। आज बिहान ना 5K9336 नम्बरको ट्रक बिग्रिएर सडक किनारमा रोकिएको अवस्थामा लु 12P9840 नम्बरको मोटरसाइकल पछाडिबाट ठोकिएको दाङ प्रहरीले जनाएको छ। दुर्घटनामा मोटरसाइकलका चालक लमही नगरपालिका 7 हसनापुरका जीवन गिरीको ज्यान गएको हो। मोटरसाइकलमा पछाडि बसेका त्यही ठाउँका धनीराम चौधरी घाइते हुनुहुन्छ। उहाँको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराईमा उपचार भइरहेको वडा प्रहरी कार्यालय लमही दाङले जनाएको छ।
7: बिहिबारदेखि लगातार घटिरहेको सुनको भाव आज बढेको छ। आज सुन तोलामा 2000 रुपियाँले बढेर तोलाको 3,01,900 रुपियाँमा कारोबार भइरहेको नेपाल सुनजाती व्यवसाय महासङ्घले जनाएको छ। हिजो सुनको भाव तोलाको 2,99,900 रुपियाँ थियो, आज चाँदीको भाव पनि तोलामा 20 रुपियाँले बढेको छ। हिजो तोलाको 4,905 रुपियाँ रहेको सुन चाँदीको भाव आज तोलाको 4,925 रुपियाँ पुगेको सङ्घले जनाएको छ।
6: आज दिउँसो काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाउँमा सामान्य वर्षा भएको छ। त्यस्तै राति बागमती, कोशी, गण्डकी प्रदेशका पहाडी थोरै ठाउँ तथा मधेस, कडाली र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा मेघ गर्जन चट्याङ सहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तराई क्षेत्रमा भने गर्मी बढ्दै गएको छ। यसैबीच काभ्रेको रोशी खोलामा पानीको बहाव उच्च भएपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै दिउँसो बन्द गरिएको बिपी राजमार्ग खुलेको छ। 12:30 बजेदेखि गाडी रोकिएकोमा दिउँसो 4 बजेदेखि चल्न थालेका हुन्। जिल्ला प्रहरी कार्यालय काभ्रेले सडकको अवस्था बुझेर अनि सावधानी अपनाउँदै यात्रा गर्न आग्रह गरेको छ।
7: नेपाल दर्पणमा अब विदेशको खबर। अमेरिकाले चीनका केही प्रमुख प्रविधि कम्पनीहरूले चिनिया सेनाको गतिविधिलाई सहयोग गरिरहेको विश्वास व्यक्त गर्दै तिनलाई समेटिएको अद्यावधिक सूची सार्वजनिक गरेको छ। अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले हिजो सार्वजनिक गरेको सूचीमा चीनका चर्चित प्रविधि कम्पनीहरू अलिबाबा, बाइडु, टेनसेन्ट, विद्युतीय गाडी निर्माता बिवाइडी लगायतका कम्पनी समावेश छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केही हप्ता अघि बेजिङमा चिनिया राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेपछि यो सूची सार्वजनिक भएको हो। पेन्टागनको पछिल्लो निर्णयले विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण गरिएको समाचार संस्था एएफपीले जनाएको छ। रक्षा मन्त्रालयले यसअघि फेब्रुअरीमा यस्तै सूची संक्षिप्त रूपमा सार्वजनिक गरे पनि केही समयपछि कुनै स्पष्ट कारण नदिई फिर्ता लिएको थियो। नयाँ सूची धेरैजसो रूपमा फेब्रुअरीको संस्करणसँग मिल्दोजुल्दो छ, तर त्यसबेला सूचीबाट हटाइएका दुई प्रमुख मेमोरी चिप उत्पादक कम्पनी चाङ्गिसन मेमोरी टेक्नोलोजी र याङजे मेमोरी टेक्नोलोजीलाई पुनः समावेश गरिएको छ। सूचीमा समावेश गरिएका कम्पनीहरूमध्ये अलिबाबा, बाइडु र टेनसेन्ट चिनका कृत्रिम बौद्धिकता एआई क्षेत्रमा अग्रणी मानिन्छन्। टेनसेन्ट यसअघि नै अमेरिकी निगरानी सूचीमा परिसकेको थियो। अमेरिकाले चिनका संवेदनशील प्रविधि, कृत्रिम बौद्धिमत्ता र कच्चा र उच्च प्रविधियुक्त उद्योगहरूमा सैन्य सम्बन्ध रहेको आशंका बढ्दै गएको सन्दर्भमा यो कदम चालेको जनाएको छ।
6: अब केही खेल खबर। फिफा विश्वकप 2026 उद्घाटन सत्रमा सहभागी हुन मेक्सिको जान लागेका अखिल नेपाल फुटबल सङ्घ एन्फाका अध्यक्ष पङ्कज विक्रम नेमाङ र महासचिव किरण राईलाई अध्यागमन विभागले तिरुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फर्काएको छ। मेक्सिको जानका लागि नेमाङ र राई आज बिहान विमानस्थल पुगेका थिए, तर अध्यागमन विभागले कालो सूचीमा रहेका कारण दुवैजनालाई फर्काएको हो। यससँगै हिजो एन्फा अध्यक्ष नेमाङ र महासचिव राई विदेश जान पाउनुपर्ने भन्दै राष्ट्रिय खेलकुद परिषद राखेप पुगेका थिए, तर राखेपले दुवैजनालाई विदेश यात्राको रोक्का फुकाउन अस्वीकार गरेको थियो। आर्थिक अनियमितताको छानबिनका लागि राखेपको सिफारिसमा अध्यागमन विभागले गएको वैशाख 11 गते एन्फा अध्यक्ष र महासचिव सहित 24 जनालाई विदेश जान रोक लगाएको थियो। यससँगै राखेपले एन्फालाई तहगत चुनाव नगरेको भन्दै 3 महिनाका लागि निलम्बन गरेको थियो, तर राखेपले 2 महिनापछि एन्फामाथिको निलम्बन हटाएको थियो।
7: र फिफा विश्वकप फुटबलमा रेफ्रीको भूमिका निर्वाह गर्ने तयारीमा रहेका सोमालियाका उमर अब्दुल कादिर आटनलाई अमेरिकाले प्रवेश अनुमति दिन अस्वीकार गरेको छ। अमेरिकाले प्रवेश अनुमति नदिएपछि विश्वकप फुटबलमा पहिलो सोमालियाली रेफ्री बन्ने तयारीमा रहेका आटन प्रतियोगिताबाट बाहिरिएका छन्। आटन सन् 2025 अफ्रिकाका उत्कृष्ट रेफ्री घोषित भएका थिए। उनलाई अमेरिकी अध्ययन अधिकारीहरूले मियामी अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाएका हुन्। अमेरिका प्रवेश अनुमति नपाएपछि आटनको नाम फिफा विश्वकप रेफ्रीको सूचीबाट हटाइएको छ। अहिले उनी टर्कीमा छन्। आटनलाई अमेरिकाले किन प्रवेश नदिएको भन्नेबारे विवरण सार्वजनिक भएको छैन, तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले लागू गरेको यात्रा प्रतिबन्धमा पर्ने देशहरूमा सोमालिया पनि छ। 23औं संस्करणको फिफा विश्वकप पर्सि बिहिबार रातिदेखि अमेरिका, क्यानाडा र मेक्सिकोमा संयुक्त रूपमा सुरु हुँदैछ।
6: खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
7: मन्त्री परिषद विस्तार, सुधन गुरुङलाई फेरि गृह मन्त्रालयको जिम्मेवारी, महावीर पुनर्विज्ञान तथा नवप्रवर्तन मन्त्रीमा नियुक्त, पद तथा गोपनीयताको शपथ ग्रहण।
6: प्रतिनिधि सभाको आजको बैठक पनि स्थगित, शहीदको सम्झनामा विपक्षीबाट 5 मिनट मौन धारण, सभामुखको आपत्ति।
7: नेपालमा पनि विश्वकप फुटबलको रौनक सुरु, मन परेको टोलीको समर्थनमा खेलप्रेमीलाई जर्सी तथा बल किन्न चटारो।
6: अमेरिकाले चिनको बिवाईडी अलिबाबा वाइडुलाई चिनिया सेनालाई सहयोग पुर्याउने सूचीमा राख्यो। विश्वका दुई ठूला अर्थतन्त्र बीचको प्रतिस्पर्धा र अविश्वास अझ गहिरिन सक्ने विश्लेषण।
7: र विश्वकप हेर्न जान लागेका एन्फा अध्यक्ष र महासचिव विमानस्थलबाट फर्काइए। फिफा विश्वकपका लागि सोमालियाली रेफ्री आटनलाई अमेरिका प्रवेशमा रोक।
6: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरुलासँगै हामी विकास चापागाई र मदन पौड्याल पनि बिदा हुन्छौँ। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।

0: नमस्कार। कार्यक्रम सुनिली स्मृति डायरी मा यहाँलाई हार्दिक स्वागत छ। म रितिका मगर। कार्यक्रम सुनिली स्मृति डायरी तपाई रोल्पा जिल्लाका विभिन्न चारवटा सामुदायिक रेडियोहरूबाट एकैसाथ सुन्न सक्नुहुन्छ। सामुदायिक रेडियो मालश्रीले तयार पारेको यस कार्यक्रम तपाईँ अहिले रेडियो मालश्री एफएम 100.5 मेगाहर्ज, रेडियो सभ्यता 99.5 मेगाहर्ज, रेडियो रोल्पा 93.8 मेगाहर्ज, रेडियो जलजला 96.4 मेगाहर्ज र यी सबै रेडियोका आफ्नै अनलाइनबाट हरेक साताको मंगलबार 36 सुन्न सक्नुहुन्छ र यसको पुनः प्रसारण बुधबार बिहान 7:30 पनि सुन्न सक्नुहुनेछ। सुनिली स्मृति गाउँपालिकाको हरेक गतिविधि आम स्थानीयको माझमा पुर्याउने र विकास निर्माणको प्रक्रियामा स्थानीयहरूलाई सहभागी गराउनुका साथै गाउँपालिकामा हुने हरेक खालका गतिविधिहरू आम सर्वसाधारण समक्ष पुर्याउनु सँगै सेवा प्रवाहमा चुस्त दुरुस्त पारदर्शी अनि अनियमितताको निगरानी गरी आम कर्मचारी र जनप्रतिनिधिहरूलाई सचेत बनाउनु यस कार्यक्रमको उद्देश्य रहेको छ। यसका साथै स्थानीय स्तरमा हुने हरेक खालको विकास निर्माण, चेतना वृद्धि आदि कार्यमा हुने गतिविधिमा स्थानीयको सक्रिय सहभागिता गराउनु पनि यस कार्यक्रमको अर्को उद्देश्य हो। आजको कार्यक्रम सुनिली स्मृति डायरीमा हामी सुनिली स्मृति गाउँपालिका आईएनएफ नेपाल र मोटोखोलादेखि चिन्नेपाखा खानेपानी योजना उपभोक्ता समूहको संयुक्त सहकार्यमा सुनिली स्मृति गाउँपालिका उडा नम्बर 8 अरेज चिन्ने निवासीको वर्षौंदेखिको खानेपानी समस्या समाधान विषयमा सुनिली स्मृति गाउँपालिका उडा नम्बर 8 का उडा अध्यक्ष धनराज रोका मगर, आईएनएफ नेपालको कार्यकारी निर्देशक कृष्ण अधिकारी, आईएनएफ का अन्तर्राष्ट्रिय सीईओ जोनाथन, सुनिली स्मृति गाउँपालिका अध्यक्ष मणिराम बुढा थोकीले राख्नु भएको धारणा प्रस्तुत गर्दैछौ। अब लागौ उक्त धारणा प्रस्तुत तर्फ।
1: वार्ड नम्बर 8 का वडा अध्यक्ष श्री धनराज रोकाज्यूलाई आफ्नो महत्वपूर्ण मन्तव्य राखिदिनु हुन हार्दिक अनुरोध गर्दछु।
2: धन्यवाद कार्यक्रम सञ्चालकज्यू। यो सुनिस्मृति गाउँपालिका वडा नम्बर 8 स्थित यस चिन्ने बस्तीमा यो जुन मोटोखोलादेखि चिन्ने पाखा खानेपानी आयोजना उद्घाटन कार्यक्रमका अध्यक्षज्यू, यस कार्यक्रम उद्घाटन कार्यक्रमको प्रमुख अतिथिको रूपमा उपस्थित सुनिस्मृति गाउँपालिकाका आदरणीय अध्यक्षज्यू, विशेष अतिथिको रूपमा उपस्थित गाउँपालिकाका उपाध्यक्षज्यू, विशिष्ट अतिथिको रूपमा उपस्थित आइएनएफ नेपालका कार्यकारी निर्देशकज्यू, अतिथिकै विशिष्ट अतिथिको रूपमा उपस्थित आइएनएफ इन्टरनेसनलका सिओ जोना थन्ज्यू, अतिथिको रूपमा उपस्थित आइएनएफ नेपालका सामुदायिक विकास विभाग प्रमुख लेखनाथ केसीज्यू र यो आइएनएफ नेपालका सचिवज्यू, आइएनएफ नेपालका रोल्पाका कार्यक्रम कोअर्डिनेटरज्यू र उपस्थित हाम्रो वडाका निवर्तमान वडा अध्यक्षज्यू, वडा सदस्य सहकर्मी साथीहरू, आइएनएफ नेपालसँग सम्बन्धित सम्पूर्ण कर्मचारी साथीहरू र उपस्थित यो चिन्नेवासी आमाबुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा सुनिस्मृति गाउँपालिका 8 नम्बर वडा कार्यालयको तर्फबाट र मेरो व्यक्तिगत तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमस्कार। आज भोलि विशेष गरेर यो चैत वैशाख जेठ यो 3 महिना चाहिँ खानेपानीको चाहिँ अरू बेला चाहिँ व्यवस्थापन भए तापनि यो 3 महिना चाहिँ धेरै चाहिँ खानेपानीको चाहिँ यो अहिलेको सामाजिक सञ्जालहरूमा विभिन्न प्रकारका ठाउँहरूबाट चाहिँ विभिन्न टिका टिप्पणीहरू आउने गरेका छन्। तथापि यो हाम्रो सुनिस्मृति गाउँपालिका 8 नम्बर ओडामा पनि यस्तो खालको चाहिँ टिका टिप्पणीहरू आउने गर्दछन्। त्यसको एउटा चाहिँ जवाबको रूपमा चाहिँ आज हामीले चाहिँ यो कार्यक्रम चाहिँ उद्घाटन गर्दैछौँ। यो कार्य यो खानेपानी निर्माण गर्नको निम्ति हामी योभन्दा पहिलेको कार्यकालमा पनि चाहिँ केही बजेट व्यवस्थापन गरेर चाहिँ केही ट्याङ्कीहरू बनाउने मुहान चाहिँ को खोज गर्ने अनि त्यसपछि चाहिँ मुहान किन्ने काम भएको थियो र त अहिले चाहिँ आइएनएफको गोविन्द सरले चाहिँ पछ्याउने काम भयो र आइएनएफको सरहरूसँग कोर्डिनेसन भयो। त्यसपछि चाहिँ हामीले यही सुनिस्मृति गाउँपालिका 8 नम्बर ओडाको चाहिँ धाराहरूको बस्तीमा करिब 64-65 घरले चाहिँ त्यहाँ हामीले चाहिँ यो भन्दा गएको आर्थिक वर्षमा चाहिँ हामीले त्यहाँ चाहिँ खानेपानीको चाहिँ 1 घर 1 धारा सम्पन्न गरेका छौँ र आज हामीले चाहिँ 32 घरको चाहिँ यो खानेपानी सम्पन्न गर्दैछौँ। यहाँको चाहिँ खानेपानीको स्रोत भए तापनि यो चाहिँ व्यवस्थापनको कमीले गर्दा हामी सरकार र समुदाय बिच पनि चाहिँ त्यो समन्वयकारी भूमिकामा चाहिँ अलिकति चाहिँ समस्याको कारणले गर्दा चाहिँ यहाँ खानेपानी चाहिँ 1 घर 1 धारा हुन सकेको थिएन र चाहिँ हामीले चाहिँ आइएनएफ नेपालको सरहरूसँग कोर्डिनेसन गरेर हामीले वडा कार्यालय मार्फत चाहिँ हामीले 2,50,000 विनियोजन गऱ्यौँ र सरहरूसँग कोर्डिनेसन गरेर करिब आज चाहिँ हामीले चाहिँ 31 लाखको चाहिँ यो आयोजना सम्पन्न गर्दैछौँ। यसको निम्ति चाहिँ सुनिस्मृति गाउँपालिकाले चाहिँ आइएनएफ नेपालसँग चाहिँ हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहन्छ र यो आयोजना सम्पन्न गर्नको निम्ति चाहिँ यहाँको चाहिँ समुदायले पनि चाहिँ आफ्नो क्षेत्रबाट चाहिँ अहोरात्र खटेर करिब चाहिँ 53 दिन चाहिँ आज चाहिँ यहाँ हामीले हेर्दा 53 दिन चाहिँ श्रमदान गरेर यो आयोजना चाहिँ सम्पन्न गर्नको निम्ति आफ्नो क्षेत्रबाट खट्नुभयो। त्यसको निम्ति चाहिँ यो समुदायप्रति पनि चाहिँ मैले चाहिँ विशेष आभार प्रकट गर्न चाहन्छु र आगामी दिनहरूमा पनि सुनिस्मृति गाउँपालिका 8 नम्बर ओडाको चाहिँ पानीका स्रोतहरू छन् तर त्यसलाई चाहिँ व्यवस्थापन गर्न हामीले चाहिँ सकिरहेका छैनौँ र चाहिँ यसलाई चाहिँ अलिक व्यवस्थित तरिकाले चाहिँ व्यवस्थापन गरेर चाहिँ अब सबै टोल बस्तीहरूमा चाहिँ हामीले चाहिँ खानेपानीको चाहिँ 1 घर 1 धारा बनाउनेको निम्ति अहिले चाहिँ सुनिस्मृति गाउँपालिकाको चाहिँ हाम्रो चाहिँ सरकारको प्रमुख र उपप्रमुख पनि चाहिँ यहीँ उपस्थित हुनुहुन्छ। आइएनएफको चाहिँ हाम्रो चाहिँ कार्यक्रमको चाहिँ प्रमुखहरू सरहरू पनि हुनुहुन्छ, इन्टरनेसनलको सर पनि आउनु भएको छ। यो वर्ष पनि चाहिँ हामीले चाहिँ योभन्दा माथिको बस्ती करिब तपाईँको चाहिँ हाम्रो 200 देखि माथि लगभग 250 बराबरको चाहिँ घरकुरिया चाहिँ यस्तै चाहिँ खानेपानीको चाहिँ मुहानबाट चाहिँ अहिले हामीले चाहिँ ट्याङ्कीसम्म पानीको चाहिँ लिएका छौँ। त्यहाँ चाहिँ ट्याङ्की बनाउनेदेखि लिएर यसलाई चाहिँ व्यवस्थापन गर्ने कार्यक्रम छ आयोजना, त्यसको निम्ति चाहिँ पनि चाहिँ यो वर्ष चाहिँ काम गर्नको निम्ति पनि मैले चाहिँ आइएनएफ नेपाललाई चाहिँ हार्दिक चाहिँ अनुरोध र चाहिँ अपिल पनि गर्न चाहन्छु र आगामी दिनहरूमा चाहिँ हामी सुनिस्मृति गाउँपालिकाको तर्फबाट र चाहिँ वडा कार्यालयको तर्फबाट तपाईँहरूसँग के खालको चाहिँ कस्तो खालको चाहिँ सहकार्य गर्नुपर्ने हो त्यसको निम्ति चाहिँ हामी चाहिँ तत्पर छौँ र चाहिँ आगामी दिनहरूमा यसरी चाहिँ सहकार्य गरेर चाहिँ हामी अगाडि बढ्नेछौँ भन्ने चाहिँ अर्को चाहिँ विषय चाहिँ मैले राख्न चाहन्छु। र अर्को विषय तेस्रो विषय यो खानेपानीसँगै चाहिँ अहिले चाहिँ आइएनएफ नेपालले चाहिँ लाइभलीहुडको कार्यक्रमहरू चाहिँ जीविकोपार्जनसँग सम्बन्धित क्रियाकलापहरू पनि चाहिँ गर्दै आएको छ। आज मात्रै चाहिँ सरहरू चाहिँ फुलडाँडाको चाहिँ एउटा चाहिँ स्वावलम्बन समूहमा गएर चाहिँ अनुगमन गरेर पनि आउनु भएको छ। यहाँ योभन्दा पहिले हाम्रो चाहिँ यो एनजिओ आइएनजिओसँग चाहिँ हामीले कोर्डिनेसन गरेर थुप्रै चाहिँ उदाहरणीय कामहरू पनि गरेका छौँ। योभन्दा पहिले चाहिँ हामीले चाहिँ यहाँ साहस नेपाल भन्ने चाहिँ एउटा चाहिँ एनजिओले काम गरिरहेको थियो, त्यो एनजिओसँग हामीले सहकार्य गरेर अहिले चाहिँ करिब हामी चाहिँ वार्षिक तपाईँको चाहिँ 30-35 लाख चाहिँको चाहिँ अडुवा चाहिँ हामी यहाँबाट चाहिँ हामी सुर्खेत पठाउने गरेका छौँ र चाहिँ अब आइएनएफ नेपालले पनि यस्तो खालको उदाहरणीय जीविकोपार्जनसँग सम्बन्धित हाम्रो चाहिँ यहाँको क्षमता विकाससँग सम्बन्धित क्रियाकलापहरू गर्नको निम्ति चाहिँ पनि चाहिँ हामी चाहिँ स्थानीय सरकार सुनिस्मृति गाउँपालिका र चाहिँ आइएनएफ नेपालसँग सहकार्य गरेर यहाँको चाहिँ हाम्रो चाहिँ क्षमता विकास, यहाँको जीविकोपार्जन, यहाँको अहिले यो हाम्रो चाहिँ अरे गाउँ बस्ती हाम्रो वडा चाहिँ चेतनाको हिसाबले क्षमताको हिसाबले चाहिँ अलि चाहिँ पछि परेको वडा हो। यो वडालाई चाहिँ अलिकति चाहिँ हामी चेतनाको हिसाबले र चाहिँ यहाँको चाहिँ जीविकोपार्जनको हिसाबले चाहिँ हामी अहिले चाहिँ 2068 जनगणना अनुसार 2078 जनगणना अनुसार चाहिँ हाम्रो सुनिस्मृति गाउँपालिका 8 नम्बर वडा सुनिस्मृति गाउँपालिकाभरि चाहिँ हाम्रो चाहिँ 38% चाहिँ गरिबीको रेखामुनि छ सुनिस्मृति गाउँपालिका। हाम्रो वडा पनि त्यहीकै चाहिँ नेराफेरा भएको हुनाले हाम्रो यहाँको चाहिँ समुदायको क्षमता विकास, यहाँको समुदायको जीविकोपार्जन यी कुराहरूलाई पनि चाहिँ हामी चाहिँ सुनिस्मृति गाउँपालिका आइएनएफ नेपालसँग चाहिँ सहकार्य गरेर यो हाम्रो जो चाहिँ क्षमता विकासका कुराहरू, यहाँ बाल विवाहका कुराहरू, थुप्रै चाहिँ समस्याहरू छन्, यी समस्याहरू पनि समाधान गर्नको निम्ति चाहिँ हामी चाहिँ तपाईँहरूसँग चाहिँ सधैँभरि चाहिँ हातेमालो गर्ने चाहिँ अर्को चाहिँ प्रतिबद्धता पनि राख्न चाहन्छु। अर्को कुरा चाहिँ हामीले स्थानीय सरकारले प्रदेश सरकारले सङ्घीय सरकारले विभिन्न प्रकारका कार्यक्रमहरू लन्च गर्छौँ, तर यसरी चाहिँ हामी चाहिँ अझै पनि चाहिँ खास गरेर चाहिँ हामी चाहिँ यो हाम्रो पोलिसीको कमीको हो कि के हो, अलिक हामी चाहिँ खास गरेर जनता सामु चाहिँ पुग्न सकेका छैनौँ। अहिले चाहिँ यही यही खानेपानीकै विषयमा कुरा गर्दा चाहिँ हामीले यहाँ तपाईँको चाहिँ अहिले 31 लाख बराबरको काम गरिदिनु भएको छ, हामीले यहाँ यो 50 लाख विनियोजन गरेको भए पनि चाहिँ यो काम गर्न अलि चाहिँ हामी सक्दैन थियौँ कि अलि भन्ने चाहिँ मलाई कहिले कहीँ कतै कतै चाहिँ लाग्ने पनि गर्दछ। यो जनपरिचालनमा चाहिँ आइएनएफ नेपालको चाहिँ महत्त्वपूर्ण भूमिका रहेको छ भन्ने चाहिँ अर्को कुरा चाहिँ मैले तपाईँहरूसँग राख्न चाहन्छु, र आगामी दिनहरूमा यस्तै चाहिँ परिचालनको कामहरूमा चाहिँ हामी सबैको चाहिँ कोर्डिनेसन मार्फत चाहिँ काम चाहिँ अगाडि बढ्नेछ भन्ने कुरा राख्दै आगामी वर्षको चाहिँ काम खानेपानीको काम चाहिँ हाम्रो यो चिन्ने ठुलो गाउँको खानेपानीलाई चाहिँ विशेष प्राथमिकीकरणको मा चाहिँ हामीले वडा कार्यालयको चाहिँ हाम्रो प्राथमिकता हो, र चाहिँ आइएनएफ नेपालले पनि चाहिँ त्यही अनुसारको चाहिँ प्राथमिकीकरण गरेर चाहिँ काम अगाडि बढाउनको निम्ति मैले चाहिँ हार्दिक अपिल गर्दै यहाँहरूलाई चाहिँ यो हाम्रो दुर्गम बस्तीमा आएर चाहिँ यो खालको चाहिँ कार्यक्रम गरिदिनु भएको छ, र चाहिँ आज चाहिँ अझ विशेष गरेर हाम्रो चाहिँ आइएनएफ नेपालको चाहिँ सरहरू आउनु भएको छ, इन्टरनेसनलको सरहरू आउनु भएको छ, यहाँहरू सबैलाई चाहिँ हाम्रो दुर्गम बस्तीमा आउनु भएकोमा यहाँहरू सबैलाई चाहिँ आगामी दिनहरूमा पनि यस्तै खालको चाहिँ कार्यक्रम आयोजनाहरूमा चाहिँ फेरि पनि चाहिँ सम्झिनु हुनेछ भन्ने हार्दिक आभार तथा कृतज्ञता प्रकट गर्दै फेरि पुनः चाहिँ 8 नम्बर वडा कार्यालयको तर्फबाट यहाँहरू सबैलाई चाहिँ हाम्रो गाउँपालिकाको प्रमुख उपप्रमुख आइएनएफ नेपालका सर म्याम सबैलाई चाहिँ हार्दिक चाहिँ आभार तथा हार्दिक स्वागत व्यक्त गर्दै आफ्नो भनाइ टुङ्ग्याउँछु। हवस् त, धन्यवाद, नमस्कार।
1: यसै गरी आइएनएफ नेपालका कार्यकारी निर्देशक श्री कृष्ण अधिकारीज्यूलाई आफ्नो मन्तव्य राखिदिनु हार्दिक अनुरोध गर्दछु।
3: कार्यक्रमका अध्यक्षज्यू, पालिकाका अध्यक्षज्यू अनि उपाध्यक्षज्यू, वडा अध्यक्षज्यूहरू, सदस्यज्यूहरू, उपस्थित व्यक्तित्वहरू, पत्रकारज्यू, यहाँहरू सबैलाई आइएनएफ नेपालको तर्फबाट म नमस्कार र अभिवादन टक्र्याउन चाहन्छु। मैले यहाँ बस्दा विचार गर्दै थिएँ, आजको हाम्रो 4-5 घन्टाको बारेमा विचार गर्दै गर्दाखेरि आइएनएफको संस्थाको तर्फबाट त धेरै नै सिक्ने कुराहरू, धेरै नै उत्साहित हुने कुराहरू त छँदैछन्, र मेरो व्यक्तिगत रूपमा पनि यसलाई मैले लेख्न थालेँ भने एउटा किताबै बन्छ जस्तो लाग्छ, किनभने यो विचार गर्दै गर्दा मनन गर्दै गर्दाखेरि त्यस्तो चाहिँ मैले महसुस गरेको छु। यहाँहरूको न्यानो प्रेम अनि स्वागत, अनि विशेष गरी यहाँको अभिभावकज्यूहरू, पालिकाको अध्यक्षज्यू, उपाध्यक्षज्यू, अध्यक्षज्यूहरू, सदस्यज्यूहरू, अनि यहाँहरूबाट हामीलाई जुन एउटा यति ठुलो माया प्रेम देखाउनु भयो, र यहाँहरूले आइएनएफलाई यहाँहरूको एउटा भाग हुने जुन मौका हामीलाई दिनुभयो त्यसको निम्ति हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। अनि जुन कुरा आज भएको छ, अब सानो हिसाबले भन्यो भने एउटा सानो कुरा कसैको लागि होला, तर हाम्रो लागि, यहाँहरूको लागि महत्त्वपूर्ण कुरा हो भन्ने मलाई लाग्छ। पानीको पानी, जमिन, हावा, यी कुराहरू कति महत्त्वपूर्ण छन् होला, जब खाँचो हुन्छ त्यति बेला चाहिँ हामीलाई थाहा हुन्छ कि कति कति महत्त्वपूर्ण छन्। हामी सुन्छौँ नि कहिलेकाहीँ अक्सिजनको कुरा, अक्सिजन पुगेन भन्ने कुराहरू सुन्छौँ, जमिन उर्वरा भएन भन्ने कुराहरू सुन्छौँ, जमिन चाहिँ बाँझो भयो भन्ने सुन्छौँ, रुखहरू उम्रेन भन्ने कुराहरू सुन्छौँ, पानीको प्यासमा व्यक्तिहरू छटपटाइरहेको भन्ने हामी सुन्छौँ। कतिबाट भनिन्छ अहिले विश्वमा जुन चाहिँ युद्धहरू भएको छ नि, शक्तिको लागि भएको छ, तेलको लागि भएको छ, त त्यस्तो एउटा समय आउनेछ जहाँनिर पानीको लागि देश देशहरू लड्नेछन्, भाइ भाइहरू लड्नेछन् भनेर पनि परिकल्पना गरिन्छ। तर यो परिकल्पनाले गर्दाखेरि हामीलाई यसरी हामीसँग भएको स्रोतलाई कसरी त्यहाँबाट चाहिँ हाम्रो आवश्यकता पुरा गर्न सकिन्छ भन्नेतिर लागेको पनि हामी देख्छौँ। र यहाँहरूले जुन प्रकारले यहाँ चाहिँ काम भएको छ, यहाँ आज हामीले जुन चाहिँ ट्याङ्की उद्घाटन गऱ्यौँ, अनि म एकदम आभार व्यक्त गर्न चाहन्छु आइएनएफ नेपाललाई। अब मेरो नाम पनि त्यहाँ राखिदिनु भएको छ, म सामान्यतया चाहिँ मेरोभन्दा अरूको नाम, यहाँनिर हाम्रो कर्मचारी साथीहरू हुनुहुन्छ, सामुदायिक विकास परियोजना निर्देशक हुनुहुन्छ लेखनाथ हुनुहुन्छ, अनि तिलकजी हुनुहुन्छ परियोजनाको व्यक्ति, परियोजनाको संयोजक व्यक्ति हुनुहुन्छ, गोविन्दजी हुनुहुन्छ, बहिनीहरू हुनुहुन्छ, उहाँहरूको नाम लेख्नु पर्ने, मेरो नाम होइन भन्ने मलाई लाग्छ। तर म एकदम कृतज्ञता व्यक्त गर्न चाहन्छु यहाँले त्यो सोचले चाहिँ त्यो राखिदिनु भयो, त्यसको लागि म कृतज्ञता व्यक्त गर्न चाहन्छु। अनि अघि अध्यक्षज्यूले भन्दै गर्दाखेरि चाहिँ अनि पालिका अध्यक्षज्यूले पनि हामी गाडीमा आउँदै गर्दा भन्नुभएको थियो, हेर्नुहोस् हाम्रो कस्तो विकट ठाउँ छ भनेर भन्दै गर्नुभएको थियो। हिँड्दाखेरि विकट, गाडीमा लिएर आउँदाखेरि पनि हामीलाई विकट लाग्यो जस्तो त्यस्तो महसुस त हुन्छ नै, होइन? कति गाह्रो छ होला, मैले सोधेको थिएँ बिरामी पर्दा कस्तो हुन्छ होला, स्वास्थ्य चौकीको अवस्थाहरू के छ होला भनेर पनि मैले सोधेको थिएँ। मैले एउटा चाहिँ गर्व गर्न सक्ने कुरा यहाँहरूलाई उत्साहलाई के भन्न चाहन्छु भनेदेखि, यहाँहरूको मानसिकता यहाँहरूको सोचमा विकटता छैन, होइन? यहाँहरूमा यहाँहरू टाढा हुनुहुन्न, यो चाहिँ भौगोलिक विकटता होला तर यो चाहिँ धेरै समय रहँदैन भन्ने चाहिँ मलाई लाग्छ। किनभने यहाँसँग यस्तो अभिभावक हुनुहुन्छ, यस्तो व्यक्तित्वहरू हुनुहुन्छ, यस्ता सञ्चारकर्मी व्यक्तिहरू हुनुहुन्छ जो यहाँ आएर चाहिँ यहाँहरूको कथालाई उत्थान गरिदिने व्यक्तिहरू यहाँनिर हुनुहुन्छ। पोखराबाट यहाँ आउने कार्यक्रम तय गर्दै गर्दाखेरि आज यस्तो माहौलमा हामी उभिन्छ पाउँछौँ भन्ने चाहिँ त मैले सोचेकै थिइनँ। हामी गाडीमा आउँदै गर्दाखेरि पनि कुनै ठाउँमा हामी हेर्नेछौँ, हाम्रो कार्यक्रमहरू हेर्नेछौँ र हामी फर्कनेछौँ भन्ने चाहिँ लागेको थियो। एक किसिमले हृदयमा एक किसिमको भावनात्मक रूपले चाहिँ मलाई त्यो महसुस भएको छ। यस्ता व्यक्तिहरूको सङ्गत आज गर्न पाइयो, यस्ता व्यक्तिहरूको कथाहरू सुन्न पाइयो, यस्ता व्यक्तिहरूको आशा देख्न पाइयो, जसले गर्दा आइएनएफलाई अनि व्यक्तिगत रूपमा हामीलाई पनि धेरै नै सिकाएको छ। अनि हामीले बिहान पनि हेर्दै थियौँ, हाम्रो परियोजना संयोजकले हामीलाई भन्दै हुनुहुन्थ्यो हामीले के, किनभने सधैँ नै हामीले कार्यक्रमहरू गर्छौँ, सानो भाग हौ, समाजको सानो भाग हौ, हामी यहाँबाट निस्केर जाँदा हामीले के सिक्छौँ त, आइएनएफले के सिक्न सक्छ भन्ने कुराहरू चाहिँ यहाँको स्थानीय स्तरमा स्थानीय सरकार यहाँहरूबाट हामीले धेरै कुरा लानुपर्नेछ, धेरै कुरा सिक्नुपर्नेछ। कहिलेकाहीँ हामी सहरीकरण हुन्छौँ, सहरमा रहन्छौँ, परिकल्पना गर्छौँ, परिकल्पना गर्नु र भोग्नुमा धेरै फरक छ। जुन भोगाई सत्य भोगाईले चाहिँ धेरै टाढा पुर्याउँछ भनिन्छ, यदि तपाईँ छिटो हिँड्नु छ भने एक्लै हिँड्नुहोस् अरे, टाढा जानु छ भने सँगै हिँड्नुहोस्। हामी टाढा जानको लागि स्थानीय जनप्रतिनिधिहरू, स्थानीय सरकार, सरकारवालाहरू अनि यहाँहरू, हाम्रो दाताहरू, सञ्चारकर्मीहरू हामी सँगै हिँडेका छौँ भन्ने चाहिँ मलाई लाग्छ। धेरै कुरा भन्न चाहन्थेँ, अब समय त्यति धेरै समय पनि नलिउँ, मैले धेरै कुरा चाहिँ भन्न चाहेको कुरा पनि यहाँहरूले आशा गरेको कुरा चाहिँ मैले भनेको छैन होला, तर म आजको यो कुरा

0: झन्डै 19 वर्ष दुईजना दिदीहरू, विशेष गरी लिली वार्नन भन्ने र हिल्डा स्टिल भन्ने दुईजना व्यक्तिहरू भारतको नौतुनामा बसेर उहाँहरू चाहिँ नेपालको लागि पर्खिरहनु भयो। अनि त्यो दिदी लिली वार्नन दिदी चाहिँ जवान अवस्थामा उहाँ चाहिँ क्याम्पस कलेजमा जाँदाखेरि उहाँ त्यति बेला नै त्योभन्दा अगाडि नै म कुनै देशमा जानेछु जुन देशका मानिसहरूलाई चाहिँ मानिसहरू सुविधाबाट वञ्चित हुनुहुन्छ, पछाडि पारिएकाहरू हुनुहुन्छ, स्वास्थ्यको समस्याहरू छ, सामाजिक विभेदीकरणको समस्या छ, त्यस्तोको लागि जान्छु भनेर उहाँलाई परमेश्वरले चाहिँ त्यो बोलावट दिनुभयो। अनि उहाँहरू चाहिँ पानी जहाज चढेर त्यहाँ आएर पर्खिरहनु भयो। त्यति बेला नेपालमा यो मिसनरिजहरू आउने चाहिँ त्यस्ता व्यक्तिहरू विदेशीहरू स्वयंसेवकहरू आउनको लागि चाहिँ खुल्ला थिएन। अनि प्रजातन्त्र आइसकेपछि अनि उहाँहरू आउनुभयो। लिली वार्नन अहिले हुनुहुन्न, आज मलाई लाग्छ त्यो जानेर यहाँले मेरो नाम राख्नु भएको छ त्यहाँ लिली वार्नन त्यहाँ हुनुहुन्छ भन्ने मलाई लाग्छ है। तर उहाँहरूले चाहिँ आएर एउटा सानो अवस्थाबाट सामुदायिक एउटा क्लिनिक होइन एउटा स्वास्थ्य सेवाबाट चाहिँ उहाँले काम सुरु गर्नुभयो। लिलीले कहिले भन्नुभएको थिएन रोल्पाको यो सुनिल स्मृतिमा गएर तिमीहरूले काम गर भनेर कहिल्यै भन्नुभएको थिएन। र उहाँको दर्शन चाहिँ के थियो भनेदेखि त्यस्तो ठाउँमा आइएनएफ पुग्नेछ जहाँनिर खाँचो छ, त्यस्तो ठाउँमा आइएनएफ पुग्नेछ जहाँनिर चाहिँ समाजको उत्थान हुनु परेको छ, रूपान्तरण हुनु परेको छ, त्यो थियो। अनि त्यो दर्शन आइएनएफको लागि आज पनि छ, भोलि पनि रहनेछ। अघि अध्यक्षज्यूसँग पनि कुरा गर्दै गर्दाखेरि उहाँले भन्नुभयो अरू पनि यस्ता ठाउँहरू छन् जहाँनिर हामीले काम गर्ने छौँ गर्नुपर्ने छ, स्रोतहरू सीमित छ होइन, तर पनि हाम्रो इच्छा चाहिँ असीमित छ, हामी एकदमै कोसिस गर्नेछौँ जहाँनिर हामी सहकार्य गर्न सक्छौँ, हाम्रो विचारको सहकार्य र साझेदारिता, स्रोतहरूको सहकार्य र साझेदारिता होइन, हाम्रो सङ्गठनको हाम्रो सम्बन्धको हाम्रो आइन परिवारहरूको सहकार्य साझेदारिता हामी गर्न चाहिँ तयार छौँ। हाम्रो इन्टरनेसनलबाट यहाँ जनाथन हुनुहुन्छ, हाम्रो आइएनएफको बेलायतमा पनि हाम्रो कार्यालय छ, क्यानाडामा छ, त्यसै गरी अस्ट्रेलियामा छ, न्युजिल्यान्डमा छ, अनि उहाँहरू सधैँ नै तपाईँहरूको फोटो यहाँको फोटोहरू लिएर चाहिँ उहाँले धन्यवाद दिनुहुन्छ हामीले थोरै भए पनि केही गऱ्यौँ र सिक्यौँ भन्ने कुरा। त्यसमा यहाँहरू सबैलाई आजको यो कार्यक्रममा बधाई भन्न चाहन्छु। फेरि पनि हामीलाई यस्तो एउटा बहुमूल्य प्रकारले जुन चाहिँ हामीले यो कमाएका होइनौँ, आजको जति स्वागत जे गर्नुभएको छ हामीले कमाएको होइन, तर तपाईँले हामीलाई उपहारको रूपमा दिनुभयो, त्यसको लागि पनि यो सिङ्गो सुनिल स्मृति पालिकाको अध्यक्षज्यू उपाध्यक्षज्यू अभिभावकज्यूहरू यहाँहरू सबैलाई नै कृतज्ञता र आभार व्यक्त गर्दै मेरा भनाइहरू यहीँ राख्न चाहन्छु, धन्यवाद।
1: यसै गरी मन्तव्यकै क्रममा हाम्रा यस कार्यक्रमका विशिष्ट अतिथि तथा आइएनएफ इन्टरनेसनलका सिओ जोनाथानज्यूलाई हार्दिक अनुरोध गर्दछु।
2: धेरै धन्यवाद। आजको कार्यक्रमको चेयरलाई आरएम चेयरपर्सनलाई अनि भाइस चेयरम्यानलाई अनि युजर कमिटी मेम्बर्सलाई अनि सबैजनालाई नमस्ते। मेरो विचारमा तपाईँहरू सुन्न सक्नुहुन्छ, म नेपाली भाषा राम्रोसँग बोल्न सक्दिनँ, त्यसैले लेख्न मेरो लागि ट्रान्सलेट गर्नुहुन्छ। ओके, सो म अङ्ग्रेजमा बोल्छु। फर्स्ट अफ अल I want to thank all of you for this opportunity, and I also want to give thanks to the government of Nepal for their initiatives and their work on providing water to communities across the country.
1: उहाँले भन्नुभएको चाहिँ यहाँहरू सबैजनालाई सबैभन्दा पहिला तपाईँहरूको न्यानो स्वागतको लागि आतिथ्यताको लागि एकदम धेरै धेरै धन्यवाद भन्नुभएको छ, अनि त्यसै गरेर नेपाल सरकारलाई तिनै तहका सरकारहरूलाई चाहिँ यस्ता दुर्गम भेगहरूमा गाउँहरूमा बस्तीहरूमा पनि यो खानेपानीको सुविधा विस्तारको लागि गर्नुभएको प्रयासको लागि कामको लागि चाहिँ धेरै धन्यवाद भन्नुभएको छ।
2: And I have heard that the project that we opened today has been made and built to a very high standard. All of the standards

0: government of Nepal expects for its people.
1: र आज उहाँले भने अनुसार चाहिँ उहाँले आज जे सुन्नुभयो अर्थात् जुन आज हामीले उद्घाटन गरेको खानेपानीको योजना छ त्यसमा चाहिँ नेपाल सरकारले खानेपानी तथा स्वच्छता सम्बन्धी जुन मापदण्ड बनाएको छ त्यो मापदण्ड अनुसार त्यसको उच्चतम पालना गरेर तयार गरिएको छ भन्ने सुन्दा चाहिँ मलाई एकदमै खुसी लागेको छ
0: And I have seen for myself the one house, one tap policy coming into being in your community.
1: र मैले सुन्ने मात्र होइन म आफैले पनि के देखेँ भने जुन नेपाल सरकारको एक घर एक धारा भन्ने योजना छ रणनीति छ त्यो तपाईहरुको घरसम्मै आइसकेको छ
0: But before I give my congratulations to you, I want to celebrate one other thing. And that is that this project has been a collaboration, a partnership between many different parties.
1: तपाईलाई यो खानेपानी प्राप्त गर्नु भएको लागि त्यो योजना सम्पन्न गर्नु भएको लागि बधाई दिनु भन्दा अगाडि तपाईहरु सबै जनालाई धन्यवाद भन्न चाहन्छु कि यो योजना एकल व्यक्तिको अथवा एकल संस्थाको सहयोगले होइन तर विभिन्न संस्थाहरु र व्यक्तिहरुको सहायतामा बनेको छ
0: But at the heart, at the center of this partnership have been all of you, this community.
1: र त्यो साझेदारीको बीचमा अथवा त्यो साझेदारीको मुटु चाहिँ तपाईहरु हुनुहुन्छ अर्थात यो समुदाय हुनुहुन्छ
0: So as well as congratulating the government of Nepal, the rural municipality, as well as celebrating the work of different partners, most of all, I want to give my congratulations to all of you.
1: र यो जुन आज हामीले काम गरिराखेका छौँ अथवा यसलाई उत्सव मनाइराखेका छौँ र विशेष गरी नेपाल सरकार र सुनिल स्मृति गाउँपालिकालाई एकदम धेरै बधाई भन्न चाहन्छु र यहाँ सबैजनालाई तपाईँहरू सबैजनालाई पनि हार्दिक बधाई भन्न चाहन्छु
0: इट्स क्वाइट इजी टु राइट अन वन पीस अफ पेपर ऑल दैट हैज बीन अचीव्ड
1: र यो एउटा पानामा अथवा एक पृष्ठमा हामीले के हासिल गर्यौ अथवा के उपलब्धि भयो भनेर लेख्नलाई चाहिँ एकदमै सजिलो छ
0: एन्ड इट्स क्वाइट इजी टु कट अ रिबन
1: र रिबन काट्नलाई झनै सजिलो छ
0: But I think all of you have put in the hard work.
1: तर त्यसको लागि तपाईहरु सबै जनाले एकदमै कडा मेहनत गर्नु भएको छ.
0: So I hope that today you can celebrate your hard work and all that you have achieved.
1: र आज मलाई यस्तो लाग्छ कि तपाईले जति कडा मेहनत परिश्रम गर्नुभयो त्यो आज तपाईले उत्सव मनाउनु पर्छ, त्यसको रमाइलो गर्नु पर्छ जुन कुरा तपाईले आज प्राप्त गर्नु भएको छ.
0: And I hope that in the future, when you look back on this day, when you turn on the tap and you draw some water, I hope that you are encouraged about the new things that you will be able to achieve, about the new things you will be able to do.
1: र अब तपाईहरुले चाहिँ भोलिको दिनहरुमा गएर आज भएको कुरालाई सम्झेर हेर्दै गर्दा फर्किँदै गर्दा तपाईहरुले धारा खोलेर पानी जम्मा गर्दै गर्दा मलाई यस्तो लाग्छ कि तपाईहरुले ती सबै कुराहरुलाई त्यसको ऊर्जा चाहिँ अब मेरो जीवन अथवा हाम्रो भविष्य चाहिँ अझै यो यो सुन्दर कुराहरुको लागि हामी लगाउने छौ भन्ने कुराहरु कल्पना गर्दै तपाईहरुले त्यो धाराको पानी खोल्नु हुनेछ भन्ने चाहिँ मलाई लाग्छ
0: And the very best things you will achieve will be in partnership and working together
1: र अर्को सबैभन्दा महत्त्वपूर्ण कुरा तपाईहरुले प्राप्त गर्ने कुरा भनेको चाहिँ तपाईहरु सबै जना साझेदारीमा काम गर्ने कुराहरुलाई चाहिँ प्राप्त गर्नु हुनेछ
0: So my congratulations to you and your mokia go lagi mokha go lagi dherai dhanyabad dhanyabad thank you
2: यसैगरी हामी मन्तव्यकै क्रममा सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष तथा यस कार्यक्रमका प्रमुख अतिथि मणिराम बुढा थ्योकीज्यूलाई आफ्नो मन्तव्य राखिदिनु न हार्दिक अनुरोध गर्दछु
3: धन्यवाद कार्यक्रम सञ्चालक सर आज सुनिल स्मृति गाउँपालिकाको वडा नम्बर 8 हरेसमा हरेसको चिन्ने गाउँमा यो मोटो खोलादेखि चिन्ने पाखा खानेपानी योजना उद्घाटन कार्यक्रमका अध्यक्षज्यू र यस कार्यक्रममा उपस्थित सुनिल स्मृति गाउँपालिका उपाध्यक्षज्यू र यस कार्यक्रममा उपस्थित सिइओ जोनाथान ज्यू र कार्यकारी निर्देशक कृष्ण अधिकारी सर र उपस्थित अन्य आइएनएफ नेपालका सम्पूर्ण सर म्याडमहरू र उपस्थित यस सुनिल स्मृति गाउँपालिका वडा अध्यक्षज्यू वडा सदस्यज्यूहरू र उपस्थित निवर्तमान वडा अध्यक्षज्यू र उपस्थित सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूमा म सुनिल स्मृति गाउँपालिकाको तर्फबाट र मेरो व्यक्तिगत तर्फ सबैलाई नमस्कार। यो कहाँ कसरी कुरा सुरु गरौँ भन्ने जस्तो भइराखेको छ। अहिले हामी जुन उद्देश्यले जुन चाहना हामी यो आइएनएफ नेपाललाई सुनिल स्मृति गाउँपालिका भन्दा यो सुनसरी गाउँपालिकामा उहाँले कार्यक्रम सञ्चालन गरिराख्नु भएको थियो। हामी आइसकेपछि र हाम्रो कार्यपालिकामा निकै छलफल र बहस गरिसकेपछि कुनै सङ्घ संस्थालाई कुनै पालिकाले सङ्घ संस्था एनजिओ आइएनजिओ यसलाई ल्याउनु हुँदैन भन्ने पनि छ। तर हामी के गर्यौँ भने स्थानीय सरकारले गर्नुपर्ने काम कुनै आइएनजिओ एनजिओ संस्थाहरूलाई हामी ल्याउन सक्यौँ भने अलिकति जनताका कामहरू गर्न सक्छौँ कि भन्ने उद्देश्यले हामीले जुन मेहनत कसरत गर्यौँ र कसरत गरिसकेपछि हामी 79 आइसकेपछि हामीले आइएनएफ नेपालको संस्थासँग चाहिँ निकै छलफल चल्यो र मैले चाहिँ आफू एकल मात्रै म आइएनएफ नेपालको हेड अफिस पोखरामा गएँ र कृष्ण अधिकारी सरलाई भेट्ने मेरो उद्देश्यका साथ गइयो तर मैले उहाँलाई भेट्न सकेन। तर अर्को चाहिँ हाम्रो सर के अरे नाम लेखनाथ सरसँग भेट भयो र उहाँले निकै त्यहाँको बारेमा त्यो हस्पिटलको बारेमा उहाँहरू स्थापना भएको लुना जुन लुना भन्ने कुरा गर्नुभयो उहाँले त्यो हस्पिटल सञ्चालन गरेको त्यो मलाई के याद छ भने हिजो हाम्रो पालामा धेरै मान्छेहरू कुष्ठरोगले लेब्रोस्कोपीले छोएर मान्छे जङ्गलको भिरमा बस्ने पाखामा बस्ने त्यो अवस्था सिर्जना थियो र त्यस बेला चाहिँ आइएनएफ नेपालले नै त्यो कुष्ठरोगका रोगीहरूलाई उपचार गर्ने काम गर्न चाहिँ झोला बगेर भ्याक्सिन बगेर चाहिँ गाउँ गाउँमा जाँदै गर्दा मान्छेले उपचार गर्दै गर्दा होइन कुष्ठरोग सन्चो हुन्छ उपचार गरेपछि भन्ने जुन खालको सन्देशका रूपमा चाहिँ उहाँले सञ्चालन गर्नुभयो त्यो कुरा मैले त्यहाँ पोखरा गइसकेपछि त्यो कुरा मैले थाहा पाएँ। साँच्चै यो आइएनएफ नेपालले त्यो रोगबाट सुरुवात गर्नुभएको रहेछ। अहिले चाहिँ खानेपानीदेखि लिएर वासका कामहरूदेखि लिएर गाउँघरमा करेसा बारीहरू भए यी सबै तमाम कामहरू किसानलाई कृषकहरूलाई उत्पादनमुखी बनाउनका निम्ति आत्मनिर्भर बनाउनका निम्ति काममा लाग्नु भएको छ। त्यो कुरा थाहा पाएपछि मैले जसरी पनि आउनुपर्छ सर तपाईँहरू हाम्रो पालिकामा आउनुपर्छ। ठ्याक्कै 1 वर्ष लाग्यो यहाँको डकुमेन्टहरू ल्याउनलाई यहाँको भूगोल वातावरण जनसङ्ख्या सबै कुरा हेर्नलाई 1 वर्ष लाग्यो र 1 वर्षपछि हामीहरू यो काममा सुरुवात अहिले वासको काम गरिरहेको छौँ। हामीले अहिले यही आइएनएफ नेपालले सुनिल स्मृति गाउँपालिकामा हाम्रा 7009 घर चाहिँ हाम्रो जनसङ्ख्या हाम्रो घर मात्रै 7009 जनाको चाहिँ घर दुरी छ। हामी एक घर एक धाराका प्लान सोचेका छौँ होइन। अहिलेसम्म तपाईँले यो 82 आइएनएफ नेपाल आयो के गर्यो त भन्नुहुन्छ यहाँ कसैले पनि रिपोर्ट आएन। तर त्यो मोटामोटी रिपोर्ट चाहिँ उहाँहरू अहिले 3 वडामा गर्नुहुन्छ। एउटा अरेसमा गर्नुहुन्छ एउटा 7 नम्बरमा गर्नुहुन्छ एउटा 1 नम्बरमा गर्नुहुन्छ र अर्को चाहिँ नि 5 नम्बरमा गर्नुहुन्छ। उहाँहरूले त्यो काम गर्दै गर्दा उहाँहरूले जम्मा अहिलेसम्म 300 घरका मान्छेहरूलाई एक घर एक धारा खानेपानी पुऱ्याइसक्नु भएको छ। 300 घर धाराका मान्छेहरूलाई एक घर एक धारा खानेपानी गर्नुभएको छ। त्यो कसले गर्यो आइएनएफ नेपालले गर्यो र तपाईँहरू सबले गर्नुभयो। अहिले साँच्चै भने त मान्छेले यसो सोद्धा त ओहो काम त आइएनएफको काम गर्दा ठिक छ तर मान्छेले काम गराएर हैरान छ भन्ने आउन सक्छ। तर यसो सोध्नुहोस् त हामीले दिनभरि लाएर खोलाबाट 4 घन्टाको बाटोबाट पानी ल्याउने मान्छेलाई 1 महिना श्रम गरौँ न त घरै त्यहाँ घरमा धारा त आयो त नि त्यसलाई त धेरै ठुलो कुरा मान्नु परेन नि त। हामी आफै पनि श्रमदान गरेर थाल्यौँ आफूले गर्यौँ। हिजो हाम्रो बाबुबाजेले भदौ लगाइसकेपछि बाटो खन्ने कुवा बनाउने त्यो काम त हाम्रो संस्कारले गरे हो नि त भने अहिले कुनै संस्थाले चाहिँ र मेटेरियल जम्मा गरिदिन्छ पालिकाले गर्छ आइएनएफ नेपालले गर्छ अरूले गर्छ हामी काम गर्न किन पछि हत्केनाउने हत्कचाउने भनिकन चाहिँ त्यो गर्यो र अहिले हामीसँग 65 धारा चाहिँ मर्मट गर्नुभएको छ। र अहिले मैले उहाँहरूसँग आज यहीँ हुनुहुन्छ कृष्ण सर मैले उहाँहरूसँग चाहिँ अहिले डकुमेन्ट हेर्नुपर्छ, मेरो आठैवटामा चाहिँ एक घर एक धारा चाहिँ खानेपानी गर्नुपर्छ भन्ने कुरा गरिसकेपछि ल म्याचिङ गरौँ न, मैले पनि अहिले जो बजेट आउँदैछ मैले पनि बजेटको स्थापना गरिकन सुरुवात गरिकन सकेसम्म उहाँहरूसँग गइयो भने अहिले इन्टरनेट नेटबाट हेर्ने हामी वास प्लानका कामहरू गरिरहेका छौँ, कति घरका मान्छेले एक घर एक धारा पानी पाउनु हो त साहस नेपालसँग सहकार्य गरिकन भन्ने उद्देश्यका साथ हामीहरू अगाडि बढेका छौँ र हामीसँग चाहिँ त्यो घरलाई अब झन्डै झन्डै प्रदेश सरकारले अनि गाउँपालिकाले स्थानीय सङ्घीय सरकारले हाम्रा खानेपानीमा थुप्रो तमाम बजेट रहेको छ, अहिले 1,49,00,000 रुपियाँ अरेसको ठुलो गाउँमा चाहिँ अहिले सङ्घीय सरकारबाट र पालिकाको नामबाट यसरी पैसा आइराखेका छ। हामी काम त गर्छौँ तर काम गर्दै गर्दा हामी अलिकति सोध्दैनौँ योजनामा, यो हाम्रो काम हो, यो हामीले गर्नुपर्छ, भोलि हामीलाई चाहिन्छ, हाम्रा छोरा नातिले चाहिन्छ, हामीले मिहिनेत गर्नुपर्छ, परिश्रम बगाउनुपर्छ भन्ने सोध्दैनौँ। तर यो सरकारको योजना हो, सरकारको बजेट हो भन्न बित्तिकै हामी के गर्छौँ भनेपछि काम यस्तै त हो, गरे हुन्छ नगरे हुन्छ, त्यो पाराबाट गइयो भने हामीले विकास दिगो र टिकाउ बनाउन सक्दैनौँ। तपाईँलाई के कुरा ख्याल गर्नु, सरकारले दिएको पैसा भए पनि हामी श्रम जोडिसकेपछि राम्रोसँग मेहनतको साथ गरौँ न, छोरा नातिका पालासँग पुग्ने गरी योजनाको काम सुरुवात गरौँ। हामीले पैसा हाल्यो बाटो बनाइयो तर मान्छेले त्यही बाटोमा ढुङ्गा थुपारिदिन्छ, त्यही बाटोमा दाउरा थुपारिदिन्छ, त्यो गऱ्यौँ भने हाम्रो समाज कहिले बन्छ त? हामीले अलिकति के गर्छौँ भने राजनीति पनि लैजान्छौँ, यो कसले गर्यो बाटो, कसले खन्यो, यो कुन राजनीति गर्यो, यी यस्ता कुराहरू गरेर हाम्रो विकास कहिले हुन सक्दैन। यहाँ अरूले विकास आएर गर्दै होइन, त्यो त हामीले तानेरले 2 वर्षलाई उहाँहरू बस्नु होला, 2-4 वर्षलाई बस्नु होला, तर पछि त उहाँहरू आउनुहुन्न, तरकारी रोप्न सिकाउनु भएको छ, सिप सिकाउने हो, कामै गर्न आइदिनु त होइन नि त, हामीले काम गर्न सिप सिकाउने मान्छे सिप सिक्यो भने अबको हाम्रा छोरा नातिहरूलाई अलिकति समाज परिवर्तन गर्नका निम्ति तपाईँलाई देख्नुभयो नि त लडाइँ, राजनीतिक देख्नुभयो त अहिले, राजनीति त थुप्रो मान्छेले थुप्राले राजनीति गरे होइन, राजनीति गरेका त हेर्यो भयो त, कसैले राजनीति गरेर चाहिँ कसैले कसैको घरमा चार एक बाना पिठो दिने त होइन, विकास दिने हो, विकासका कुरा गर्ने हो। अहिले हेर्नु सर, अहिले अहिले हामी आफै चाहिँ अहिले को उता दौड्या छ उता दौड्या छ, हिजो के गर्यो, यो चान्चुनी तरिकाले यो चिज भाव होइन नि त, त्यही कारणले अलिकति सोचेर हामीले चाहिँ विकास आज म तपाईँहरू कति खुसीका साथ मैले आज के अरे त्यो पारि फुलधारा गइयो, फुलधाराको एउटा समितिको मिटिङ बस्दै गर्दा म त्यो महिलाहरूले त्यो युवाहरूले यस्तो राम्रो कुरा गरे अनि त्यो कुरा गरेर भाषण गरेर उठेर बोल्दा त हेर्नुहोस् कहाँ कहाँ शब्द कति राम्रा शब्दहरू निकाले होइन, त्यो शब्द सुन्दा मान्छेले अहिले एकजना बहिनीले भर्खर सिक्नु भएको रहेछ, उहाँले बोल्न उठेर बोल्न त सिक्नुभयो तर विचार पुगेन उहाँलाई, उठेर बोल्न सिक्नु हो तर त्यो समितिमा यो समितिमा बस्नुहोस् तपाईँहरू कस्तो भाषण गर्ने हुनुहुन्छ, यसले त छान्ने कुरा पनि हो। भोलि तपाईँहरू गाउँपालिकाको अध्यक्ष बन्ने, अहिले पो तपाईँहरू किसान गर्नुभएको छ, प्रधानमन्त्री पनि हामी जस्तै मान्छे हो, मन्त्री पनि हामी जस्तै मान्छे हो, तपाईँहरू जस्तै हो, गाउँपालिका अध्यक्ष तपाईँहरू जस्तै हो, त्यही समाजबाट हुर्किएको मान्छे हो, तर सिक्दै जाने हो, बुझ्दै जाने हो। अहिले तपाईँहरू मैले जाने छैन गर्दिनँ भन्ने होइन, हिजो धनराजी तपाईँहरूसँगै हुनुहुन्थ्यो, अहिले वडा अध्यक्ष हुनुभयो, भोलि यो तपाईँहरूको बिचबाट अहिले खानेपानीको एउटा समितिको समितिमा बस्नुहुन्छ, भोलि तपाईँहरू गाउँपालिकाको अध्यक्ष बन्न सक्नुहुन्छ, उपाध्यक्ष बन्न सक्नुहुन्छ होइन, भोलि सांसद बन्न सक्नुहुन्छ, मन्त्री बन्न सक्नुहुन्छ, कुरा सिक्दै जाने गर्दै जाने व्यवहारमा चाहिँ जनतालाई ठग्ने गरिकन होइन, जनतालाई सम्मान गरे, कहाँ मान्छेले अप्ठ्यारो परेको छ, कुन ठाउँमा मान्छे पीडामा परेको छ, कहाँ छटपटाइराखेको छ, त्यो मान्छेलाई सहयोग गर्ने हो, त्यस बेला मान्छे सबैले के गर्दैन, सम्मान गर्छ। अहिले सङ्घ संस्थाले जुन हामीलाई चाहिँ सुनिल स्मृति गाउँपालिकाले धेरै सङ्घ संस्थाले सोध्नुहुन्छ ल त्यहाँ गएर काम गर्नुपर्छ, हामीले राम्रो काम गरेका छौँ, हाम्रो पालिकामा आउँदै गर्दा बाहिरका सङ्घ संस्थाहरू एनजिओ आइएनजिओ आउँदै गर्दा सम्मान गर्छौँ, स्वागत गर्छौँ, ल आइदिनुहोस् है, यो स्थानीय सरकारले गर्ने काममा तपाईँहरू पनि एउटा इत्ता थपिदिनुहोस् न, हामी घर बनाउँदैछौँ, यो घर बनाउँदै गर्दा एउटा इत्ता थपिएपछि यो घर पूर्ण हुन्छ, एउटा इत्ता झिक्यो भने घर तल झर्छ, त्यस कारणले हाम्रो जनताका काम गर्ने विकास गर्नका निम्ति हामी सङ्घ संस्थालाई बोलाएर चाहिँ यो पालिकामा ल्याउँछौँ। मैले भनिहालेँ 7,009 घरदुरी छ हाम्रो, तर त्यो 7,000 घरदुरीमा हामीसँग अरू यस्तै 4-5 वटा संस्थाले ल्याउन सक्यो भने हामी अहिले त अब झन्डै झन्डै चाहिँ पालिका त्यसपछि प्रदेश सङ्घले गर्दा हामी लगभग 1,000 जति चाहिँ एक घर एक धारा बनेका होलान्, अहिले 400 झन्डै 433 वटा त आइएनएफले बनाइसक्नुभयो, अब यो वर्षमा 400-500 बन्छ होइन, यस्तै गर्दा गर्दै चाहिँ एक घर एक धाराका नेपाल सरकारले बनाएको अवधारणा हो, एक घर एक धारा, मान्छेलाई पानी होइन त हाम्रो जीवन छैन नि, सबभन्दा महत्त्वपूर्ण चिज त पानी हो नि त, हाम्रो हिजो बाबुबाजेले लेखका टुप्पामा डाँडामा चाहिँ पोखरी खनेर गाई बस्तु लैजाने अनि त्यही पानी खाने, त्यही पशुले खान्छ, त्यही मान्छेले खाने, त्यो गरेर खाएको जीवन हो नि हाम्रो त होइन, तर अहिले त्यसलाई स्वच्छ पानी सफा पानी होइन मुहानदेखि चुहानसम्म सफा पानी गराउने भनेर सरकारको पोलिसी छ, अवधारणा छ। तपाईँहरूले खाएका पानीहरू प्रत्येक चोटि चाहिँ प्रत्येक वर्षमा चाहिँ हामी चेक जाँच गर्न पठाउँछ, कति राम्रो छ त कति छैन त। अनि तपाईँहरू त्यो पानीको मुहानमा, हाम्रो पुर्खाले भने पानीको मुहानमा दिशा गऱ्यो भने देउराली लाग्छ होइन, त्यहाँ छल्छ, त्यहाँ बुट लाग्छ। हिजो हाम्रा पुर्खाले जानेर गरेका, त्यहाँ गरेर पानी बिग्रिन्छ भन्नुभयो त्यो कुरा होइन, पानी दूषित हुन्छ, त्यहाँ किटाणुहरू हुन्छ, त्यहाँ झाडा पखाला लाग्छ, हरेक हुन्छ। त्यस कारणले पानीको नजिकमा नेरबेरमा फोहोर गर्नुहुन्न, दूषित गर्नुहुन्न, यही इत्यादि कुराहरू चाहिँ त्यो समाजले हिजो पुर्खाले गराएका त्यस्ता नीतिहरू चाहिँ हामी टेकेर अगाडि बढ्यो भने यो हाम्रो समाज सफा सुग्घर सुन्दर बनाउन सक्छौँ। र अब हामी चाहिँ सकेसम्म त यो अरेसमा कहाँ समस्या परेको छ, तपाईँलाई कुन ठाउँमा खाने बारीको अभाव छ, कुन ठाउँमा के को समस्या छ। अहिले अब हामी यो वर्षको आर्थिक बजेट लिँदैछौँ, तपाईँहरूले सबैले सोध्नुपर्छ यहाँको समस्या के हो। अब वडा अध्यक्षजीहरू तपाईँहरूको टोल टोल बस्ती बस्तीमा आउनुहुन्छ, तपाईँलाई चाहिएको के हो, कहाँनिर के समस्या छ, त्यो कुरा सबै टिपोट गरेर अध्यक्षका 1, 2, 3, 4, 5 गराएर तपाईँलाई चाहिँ योजनाका मागहरू पेस गर्नुहोस्। हामी पालिकामा दर्ज गर्छौँ, राख्छौँ त्यसलाई, हामीले कति अहिले बजेट कति गर्न सक्छौँ, हामी पालिकाले कति गर्छौँ, सङ्घ संस्थालाई कति दिन्छौँ, र अरू सङ्घ संस्थालाई हामी कति दिन्छौँ, योजना गरेर सकेसम्म कति गर्न सक्छौँ, त्यसलाई लिस्टिङ गरेर राख्छौँ, रेकर्ड गरेर राख्छौँ, र वर्षै पछि चाहिँ हामी त्यो कामलाई चाहिँ अगाडि बढ्ने गरी अगाडि बढ्ने योजना र प्लानमा छौँ। तपाईँले योसँग म भन्दैन, योसँग म जाँदैन भन्ने होइन, तपाईँहरूले सुन्नुभएको छ नि, समस्यापल्ट बोल्नुपर्छ, भन्नुपर्छ। तपाईँले वडा अध्यक्षका गएर भन्ने बोल्ने, अस्ति तुसार पानीमा तपाईँहरू सुन्नुभयो, देख्नुभयो सामाजिक सञ्जालमा केही अहिलेका युट्युबरहरूले, पत्रकारहरू नै तिनीहरू युट्युबरहरूले 2-4 मान्छेले उठाउने अनि आएर राजनीतिको न्युमा चाहिँ दुनियाँ भाडबैलो गर्नुभयो होइन, त्यसले गर्दा त्यो भाडबैलो फेरि काम गर्दैन, त्यो तपाईँले थाहा पाउनु भएको छ, त्यो गरिकन हुँदैन। अहिले हामी स्थानीय सरकार तपाईँहरू सबैले भोट हाल्नुभयो, धनराजीले हाल्नुभयो, मलाई हाल्नुभयो, सबैले हाल्नुभयो, तपाईँहरूले जितेको हामी अभिभावक हो, तपाईँहरूले भोट हाल्नुभयो, हामी जित्यौँ। अहिले सबैको विकास गर्नेदेखि लिएर निकास सबै कुरा हामी अभिभावकको रूपमा छौँ। त्यस कारणले तपाईँलाई परेका समस्याहरू, परेका कहाँनिरका विकासनिरका कामहरू छन् त्यो कुरा तपाईँहरूलाई निर्धक्कसँग चाहिँ पालिकामा हामीसँग हाम्रा फोन नम्बर छ, तपाईँहरू वडा अध्यक्ष हाम्रा प्रत्येक टोलमा वडा सदस्यहरू हुनुहुन्छ, तपाईँहरू टोल टोलमा गएर भन्नुहोस् र के काम गर्नुहुन्छ। तर व्यक्तिगत सोचका लागि तपाईँलाई आफ्नो लागि मात्रै भन्यो भने त्यो सम्भावना छैन, यस्तै समूहगत रूपमा संस्थागत रूपमा त्यो समाजलाई, त्यो टोललाई, त्यो बस्तीलाई उपयोग हुने खालका चाहिँ योजनाहरू लिएर आउनुभयो भने पालिकाले वाडाले त्यसलाई सम्बोधन अहिले नसक्ला, मान्छे जन्मिने बित्तिकै दौडिन सक्दैन, त्यसको समय सीमा रेखाङ्कन हुन्छ, मान्छे 9 महिनासम्म आमाका पेटमा बस्छ, त्यसो जन्मिन्छ, 5, 2, 3 वर्ष हिँड्न ताते ताते गरेर, त्यस्तै विकास प्रक्रिया पनि त्यस्तै हो, एकैचोटि सट्टै भन्न बित्तिकै यो जाडुको छडी होइन, कसैले पनि गर्न सक्दैन, भन्न बित्तिकै ट्वाक्क ल भयो, तेरो काम भयो, पुरा भयो भन्न बित्तिकै त्यसले कहिले पनि गर्न सक्दैन। त्यस कारण त्यसले प्रक्रियागत ढङ्गबाट जाँदाखेरि चाहिँ तपाईँ हाम्रो सबैको विकास बन्न सक्छ। तर हामी त कस्ता छौँ भने म काङ्ग्रेसको, म एमालेको, म नेपाली कम्युनिस्ट पार्टीको, म राष्ट्रपाको, एकले अर्काका खुइलो खन्ने, एकले अर्कालाई कोमर्ने, चिथुर्ने, अर्काका विरोध गर्ने, अर्काका पछिमा जाने, त्यो भयो भने हामी त्यो विकास, समाजको विकास गर्न सक्दैनौँ। ठिक छ, हामी समाजको विकास गरौँ, पहिले आफ्नो गाउँमा खानेपानी बनाऊ, बाटो बनाऊ, स्कुल बनाऊ, स्वास्थ्य बनाऊ, आफ्नो गाउँलाई हराभरा सुन्दर बस्ती बनाऊ, आफ्नो गाउँलाई एक घर एक बास खानलाई आनन्दसँग के गरेर खान सक्छ। अस्ति मैले फुलधारामा, म त अहिले यो संस्थामा लागिसकेपछि मलाई त अलिकति आत्मनिर्भर भए जस्तो भयो, मैले चाहिँ 4-5 कुरा 5,000 रुपियाँले मैले चाहिँ धेरै मेरो छोराछोरीलाई ट्युसन पढाएँ, मैले 25,000 नाफा गरेँ होइन, यत्रो चाहिँ आम्दानी गरेँ, मलाई यति आनन्द लागेछ भनेर एकजना बहिनीले, त्योभन्दा मेरो आनन्द मलाई कति आनन्द भयो होला, बाउले छोरालाई कतै पैसा कमाएर ल्यायो भने बाउलाई कति आनन्द हुन्छ, कति स्वच्छ हुन्छ, बाउले खराब काम गर्यो, गलत काम गर्यो भने कति दुःख, कति पीडा हुन्छ। तपाईँहरू कोही हुनुहुन्छ, तपाईँहरू सबै हुनुहुन्छ, यहाँ साँझमा गलत क्रियाकलाप, जाँड सिकायो, जुवा तास खेल्यो, श्रीमतीसँग झगडा गर्यो, छोराछोरी पिटपाट पार्यो, अनि त्यसले समाज कहिले बन्दैन होइन, त्यो समाजसँग घुलमिल गरेर कसरी बन्न सकिन्छ। हामी त समाजलाई पनि हेर्नुपर्छ, त्यो बस्तीलाई हेर्नुपर्छ, हाम्रा बालबच्चाहरू कस्तो खालका छन्, कसरी बिग्रिरहेका छन्, सामाजिक सञ्जालमा कसरी गइरहेका छन् होइन, बाल विवाहका कुराहरू होइन, यी यावत कुराहरू छन्, त्यो कुरा अलिकति समाज, असल समाज निर्माण गर्ने यो संस्थाले खोज्यो के हो भने, अहिले यो मात्रै हेर्दैन, खानेपानी मात्रै हेर्ने होइन, उहाँहरूले करेसाबारी हेर्नुहुन्छ, बाल विवाह न्यूनीकरणका कुराहरू हेर्नुहुन्छ होइन, यी सब कुराहरू चाहिँ उहाँहरूले हुन्छ। र उहाँहरू पनि फेरि के हो भने, त्यो अहिले चाहिँ जोनसोङ भन्ने उहाँ हुनुहुन्छ, उहाँको घरको पैसा होइन, उहाँले यस्ता धनी धनाढ्य मान्छेहरू खोज्नुहुन्छ, लौ न म नेपालमा चाहिँ यस्तो दुर्गम बस्तीहरूमा मैले काम गरिराखेको छु, मलाई अलिकति पैसा दिनु छ, उहाँले हात जोड्नुहुन्छ, अनि हात जोडेर चाहिँ उहाँका पैसा आउँछ, डोनरले दिन्छ, अनि उहाँले कसलाई पठाउँछ, हाम्रो कृष्ण सरकार आउँछ, ल कृष्ण सरले योजना बनाएर प्लान डकुमेन्ट फिट गरेर चाहिँ ल है के अरे तिलक सर तपाईँले त्यहाँको डकुमेन्ट बनाउनु न ल हामी पठाउनुहोस् त म पैसा हालिदिन्छु, अनि तिलक सरले रातभरि बसेर चाहिँ डकुमेन्ट बनाउनुहुन्छ, ल त्यहाँका मान्छे दुखी छन्, गरिब छन्, एकदम खाने पानी छैन, दुनियाँ छैन, त्यहाँको बस्ती छैन, यस्तो छ भनेर उहाँले लेख्नुहुन्छ, भर्नुहुन्छ फुलबुट्टा, अनि कृष्ण सरकार जान्छ, अनि कृष्णले उहाँ जुनसुन कहाँ पठाउनुहुन्छ, ल अब उहाँले हात फैलाएर चाहिँ दुनियाँ धनी मान्छेलाई माग्नुहुन्छ, अनि हामी कहाँ पैसा आइपुग्छ, अनि पैसा आयो कति आउँछ त भन्दा 15 लाख आयो भने 15 लाख तपाईँले काम गर्नुहुन्छ, हामीले कति हाल्छौँ त 1-1.5 लाख रुपियाँ 2-2.5 लाख हामीले हाल्छौँ, अनि हाम्रो समाज के भयो त अब असल हराभरा गर्ने भयो, भोलि चाहिँ हामी बाटो खन्यौँ, हाम्रो खेतबारी गयो, बाटो गयो, सबै गयो, हामी त अब यहाँबाट के दिने त, बाटो खन्नुको उद्देश्य के हो, ल्याउने मात्रै होइन नि त, दिने पनि त हुनु पऱ्यो, हाम्रा खेतबारीहरू बाँच्छ, यहाँ खेतबारीमा तिमुरको डाला लगाइदिनुहोस् त कति आनन्द हुन्छ, केरा मात्रै फलाउनुहोस् त, स्याउ फलाउनुहोस् त, आँप फलाउनुहोस् त, अनि यहाँ यो तलब पठाइदिने, तलबबाट चामल ल्याउने, यहाँबाट माल पठाइदिने, अनि पो दोहोरो भयो भने हामीले कमाउन सक्छौँ त, यहाँबाट फल्ने चिज थुप्रो छ, मलाई धनराजीले गत साल के भन्नु अरे एउटा बुद्ध चित्र भनेको मलाई एउटा वाडाबाट चाहिँ अलिकति बजेट सिलिङ छोडिदिनुहोस् त, म बुद्ध चित्र मात्रै लगाउँछु मेरो अरेसमा, त्यो असाध्यै राम्रो हुन्छ, बुद्ध चित्र फलाएर चाहिँ म बेच्छु भन्नु हो, त्यो अलि नगरौँ कि त्यो हुने कि नहुने त्यो थाहा छैन भन्ने कुरा गरेँ मैले, त्यसलाई चाल गरेनौँ, तर अरू हुने कुराहरूमा चाहिँ हामी जोड गऱ्यौँ भने यहाँको समाजको अहिले तपाईँ हामी त ठिक छ, हामी त चल्यौँ, लगभग 10-12 वर्ष बन्दुक पड्काउँदै हिँड्यो, 10-12 वर्ष कसैले छेक्दै हिँडे, कसैले ठोक्दै हिँडे, हामी त्यसरी रमायौँ, हाम्रो जिन्दगी गुजार्यौँ, अब त 60 कोटी हो, तर अबका तपाईँहरूले हिजो हाम्रो बाउबाजेले जोडेको जग्गामा अहिले 50 घर बाउले 50 घर बनाइसक्नुभयो, हिजो 10 घर अरेसका मान्छेले 100 घर मान्छे बनाइसक्नुभयो, तर अरेसको जग्गा जति छ त्यो पहिरोले लगाएको छ घट्या छ, त्यो बढ्या छैन, त्यो त घट्या छ नि, अहिले बढ्या छैन, केही जङ्गलले मिच्छ, केही केले मिच्छ, अहिलेको सरकारले झन् त्यहाँ अहिलेनी जग्गा सब काठै तुरुन्डे फाल्दे, कसैले दिजेछ भने फाल्दे भनेर मलाई परिपत्र गरेर हैरान्छ, होइन यस बेला चाहिँ अलिकति हामी अब हाम्रा छोरा नाता अलिकति राम्रो बनाउनलाई, असल बनाउनलाई अलिकति प्लान र योजना बनाउन सकेनौँ भने भोलि हाम्रा छोराछोरीले दुःख पाउन सक्छन्, त्यस कारणले योजना र प्लानहरू राम्रोसँग सोध्ने, हामी त्यही कारणले सङ्घ संस्थालाई भित्राइरहेका छौँ, कुरा सिक्नुहोस्, छलफल गर्न सिक्नुहोस्, बोल्न सिक्नुहोस्, होइन समाजलाई कसरी परिवर्तन गर्न सकिन्छ, हिजो हामीले खाने जाँड रक्सी छोड्नुपर्छ, त्यसले राम्रो काम गर्दैन, यदि खाने मनै छ भने साँझमा अलिकति बस्ने, परिवारसँग बस्ने खाने, मैले अहिले 300 जनावाला शिक्षकलाई चाहिँ एउटा एकजना सरले क्लास दिइराख्नु भएको छ, होइन उहाँको त्यो क्लासले सबै मास्टर दङ्ग पर्नु भएको छ, विद्यार्थीले मोबाइल हेर्ने, होइन छोराले चाहिँ मोबाइल हेर्ने, छोरीले मोबाइल हेर्ने, अनि फेरि साना बच्चाहरूले जाति रोयो बच्चा ल छोरी यो खेला भनेर छोरीलाई फालिदिने, यो पनि गलत धन्दा हो, गलत काम हो, होइन बालबच्चालाई चाहिँ पिट्ने पनि हुन्छ फेरि, बच्चाहरूलाई पिट्नुहुन्न, बच्चाहरूलाई कुट्नुहुन्न, सम्झाउने फकाउने त्यो जिरा बन्छ, भोलि गएर बिग्रिन सक्छ, अनि मान्छे के गर्छ भने थाहा छ, अहिले ड्रग्स खाने, अहिले हाम्रो स्कुलको तथ्याङ्क अनुसार कोही मान्छेहरू ड्रग्स खाने, कोही मान्छेले गाँजा खाने, कोहीले रक्सी खाने, कोहीले चुरोट खाने, अनि तपाईँहरूले छोराछोरी जन्माउने त्यत्तिकै बाँदरै छोड्ने होइन, मेरो छोराले के गरेको छ, मेरो छोरीले के गरेको छ, मेरो छोरी कहाँ गइराखेको छ, मेरो छोराले के गरिराखेको छ, त्यसलाई पनि वाच गर्ने, अलिकति हेर्ने, मेरो छोराछोरीले के गरिरहेको छ, कस्तो गरिरहेको छ, स्कुल पढाएको छ कि छैन, त्यसलाई गाली गरेर पितेर ठप्पर राख्दा हुँदैन त, मायाले फकाउनुहोस् त, सबै मान्छन् सबै आउँछन्, समाज परिवर्तन त्यसरी गर्न सकिन्छ भन्ने कुरा मैले राखेँ, र यो अहिले यो चाहिँ खानेपानी आज यो जुन कति 32 घरले यो चिन्नेको चाहिँ टोल बस्तीमा 32 घर रहेछन्, र 32 घरका घरमा आज पानी खोलियो, र त्यो त्यहाँ चाहिँ शिलान्यास गरियो, रिबन काटियो, र बाहिरबाट चाहिँ हाम्रा सरहरूलाई लिएर चाहिँ आज आइएनएफ नेपालका चाहिँ सबै जुन यो काम गर्ने जिम्मेवारी पाएका चाहिँ सरहरू आउनु भएको छ, र तपाईँहरूको माया होइन खुसी साटासाट गर्ने काम भयो, र यसको लागि म त्यहाँदेखि पोखरादेखि विदेश युकेदेखि यहाँसम्म आउने सरहरूलाई हृदयदेखि सुनिल निष्पत्ति गाउँपालिका धन्यवाद ज्ञापन गर्दछु, र फेरि चाहिँ अलिक ठुलै योजना ठुलै भोल्युममा माग्ने अलिक ठुलै मागेर चाहिँ अलिक ठुलै विकास गरिदिने म अनुरोध गर्दछु, होइन तपाईँहरू जति पनि चाहिँ हामीले देख्दा त नेपालभन्दा त्यो धेरै भन्छौँ हामी सोध्छौँ, त्यस कारणले यसलाई चाहिँ अलिकति बृहत रूपबाट अगाडि बढ्दो पनि मैले अनुरोध गर्दै, र तपाईँहरू सबै आइदिनु भयो, जुन तपाईँहरूले उत्साह देखाइदिनु भयो, बाहिरका चाहिँ हाम्रा मित्रहरू आउँदा तपाईँहरूले चाहिँ एकदमै शानदार ढङ्गबाट स्वागत गर्नु, यसलाई म हृदयदेखि धन्यवाद दिँदै म बिदा हुन्छु, हस्त नमस्कार।
4: कार्यक्रम सुनिल स्मृति डायरीमा अहिले तपाईले सुन्नुभयो। सुनिल स्मृति गाउँपालिका ओडा नम्बर 8 का ओडा अध्यक्ष धनराज रोका मगर, आईएनएफ नेपालको कार्यकारी निर्देशक कृष्ण अधिकारी, आईएनएफका अन्तर्राष्ट्रिय सीईओ जोनाथन, सुनिल स्मृति गाउँपालिकाका अध्यक्ष मणिराम बुढा थोकीले सुनिल स्मृति गाउँपालिका ओडा नम्बर 8 अरे चिन्नेवासीको वर्षौंदेखिको खानेपानी समस्या समाधान विषयमा राख्नु भएको धारणा उक्त धारणा सुन्दा सुन्दै हामी कार्यक्रमको अन्त्यमा आइसकेका छौ। आजको कार्यक्रमको हाम्रो सामग्री हजुरहरूलाई कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसको लागि सुनिल स्मृति गाउँपालिकाको कार्यालयमा र अहिले तपाईँले सुनिरहनु भएको रेडियोहरूमा पनि सुझाव पठाउन सक्नुहुन्छ। उचित सल्लाह सुझाव प्रतिक्रियालाई हामी कार्यक्रममा स्थान दिनेछौ। हौस् त, यतिन्जेलसम्म हामी सँगै रहनुभयो त्यसको लागि तपाईँ र सम्पूर्ण रेडियोका प्राविधिकलाई धन्यवाद। अर्को श्रृङ्खलामा नयाँ विषयवस्तु र नयाँ अतिथिका साथमा उपस्थित हुने नै छौ। आजको कार्यक्रमबाट म पनि विदा हुन्छु। रेडियो सुन्दिरहनुहोस्। नमस्कार।
5: तपाईँ यति बेला सामुदायिक रेडियो रोल्पा सुन्दै हुनुहुन्छ। अब सुन्नुहोस् पूरा समाचार।
6: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिँडडुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मद्दत गर्छ।
6: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौँ।
6: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफुल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौँ।
6: स्वस्थ रहौँ, सुखमय जीवन बिताउँ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
7: नमस्ते डाक्टर सर।
8: नमस्ते, बस्नुहोस् न। भन्नुहोस् त, के हो?
7: हेर्नुहोस् न डाक्टर साहब, मेरो बच्चा राति राम्रोसँग निदाउन पनि सक्दैन। बेला बेलामा उठ्छ, डराउँछ, टाउको दुख्यो भन्छ, के गर्ने होला?
8: यहाँ उभ्याउनु त, एकचोटि तौल हेरौँ। ओहो, अनि खाना कति हो खान्छ नि?
7: खाना त खान्छ, तर फोन या आइप्याड दिनुपर्छ, नत्र खानै मान्दैन।
8: हेर्नुहोस्, अहिलेको समस्या नै यही हो। बालबालिकालाई फोन या आइप्याड दिएर खाना खुवाउँदा उनीहरूले खानाको स्वाद नै थाहा पाउँदैनन्। यसले उनीहरूको स्वास्थ्यमा दीर्घकालीन असर पुर्याउँछ। विश्व स्वास्थ्य संगठनले त 1 वर्षभन्दा मुनिका बालबालिकालाई स्क्रिन देखाउनु हुँदैन भनेको छ। 2-4 वर्षका बालबालिकालाई दैनिक 1 घन्टाभन्दा बढी स्क्रिन देखाउँदा स्वास्थ्यमा असर पुग्छ भनेको छ।
7: ओहो, त्यो त थाहै भएन नि डाक्टर साहब।
8: स्क्रिनकै कारण उसलाई निन्द्रा नलाग्ने, डर लाग्ने, तौल बढ्ने भएको, टाउको दुख्ने कारण पनि यही नै हो। यसले पछि माइग्रेन हुने जोखिम रहन्छ। उनीहरूको सामाजिक रूपमा हासिल गर्ने ज्ञान सिपका साथै शारीरिक सृजनात्मक विकासमा समेत अवरोध पुग्न सक्छ।
7: ओहो, फोनले त बच्चा बाठो हुन्छ भनेको त होइन रहेछ है डाक्टर साहब?
8: हो नि, बालबालिकाको 3 वर्षसम्मको उमेर भनेको अरूले गरेको कुराकानी सुन्ने, बोल्न सुरु गर्ने, सोच्ने, योजना बनाउन सिक्ने, अन्तर्क्रिया गर्ने, अनुहारको भाव पढ्ने र काम सिक्ने बेला हो। मोबाइलको अधिक प्रयोगले यस्ता कुरामा असर पार्छ।
6: त्यसैले आफ्ना बालबालिकालाई स्मार्टफोन, ट्याब र टेलिभिजनको अम्मलबाट जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
9: ओहो काकी, के को सिङ्गर पटार हो यस्तो? घर त उज्यालो देखिन्छ त।
10: छोरीको बिहे आउनै लाग्यो, त्यही भएर।
9: के रे, नानी त भर्खर 17 की लागि होइन र?
10: हो बाबु, अस्ट्रेलिया बस्ने केटो, राम्रो घर छ, छोरी पनि खुसी नै छे, त्यसैले हामीले त बिहे गरिदिने निर्णय पो गर्यौं।
9: हैट काकी हजुरहरू, यस्तो लोभमा पर्नु होला भन्ने मलाई लागेको थिएन। छोरीलाई राम्रोसँग पढाए, देश विदेश आफै घुमिहाल्छन् नि, विदेश जानै बिहे गर्नुपर्छ त। हेर्नुहोस् काकी, 20 वर्ष नपुगी बिहे गर्ने गराउने दुबईलाई 30,000 जरिवाना वा 3 महिना कैद सजाय हुन्छ। उमेर नपुगी गरेको बिहे सो त बदर पनि हुन्छ।
10: ए हो र?
11: नेपाल सरकार, विज्ञापन बोर्ड। एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ
12: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
13: शुभ प्रभात गुरुआमा
7: शुभ प्रभात बस आज हामी के विषयमा छलफल गर्छौं
13: वैदेशिक रोजगारीको विषयमा गुरुआमा
7: वैदेशिक रोजगारीमा जानु अघि ध्यान दिनुपर्ने कुराहरू के हुन् पालै पालो भन त
14: सिप सिकेर तथा कामको बारेमा राम्ररी बुझेर मात्र वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
7: हो अरू भन त
15: वैदेशिक रोजगारीमा जानु अघि घर परिवारसँग राम्रोसँग सरसल्लाह गर्नुपर्छ
16: वैधानिक रूपमा प्रमाण पत्र र कागजात बनाएर मात्रै वैदेशिक रोजगारीमा जानुपर्छ गुरुआमा
7: स्याबास कति राम्रा र व्यवहारिक सुझावहरू राख्यौ अरूको पनि केही छ कि
17: वैदेशिक रोजगारीमा जाँदा सम्बन्धित देशको नियम कानुनका बारेमा जानकारी राख्नुपर्छ सुरक्षित वैदेशिक रोजगारका लागि श्रम स्वीकृति लिएर मात्र जानुपर्छ कामदार भिसा बाहेक भिजिट वा अन्य भिसामा वैदेशिक रोजगारीमा जानु हुँदैन गुरुआमा
16: सुरक्षित वैदेशिक रोजगारका लागि नेपालको विमानस्थल नै प्रयोग गर्नुपर्छ
7: हो वैदेशिक रोजगारीमा जाँदा अपनाउनु पर्ने सुरक्षा सम्बन्धी जानकारी छरछिमेक र साथीभाइहरूलाई पनि बताउनु पर्छ
18: नेपाल सरकार विज्ञापन बोर्ड
19: मेरो प्रश्न चाहिँ मन्त्रीज्यूलाई माननीय मन्त्रीज्यू सरकारले नीति बनाउँदा युवाहरूको सहभागिता सुनिश्चित गर्ने विषयमा के सोच्नु भएको छ
20: मेरो प्रश्न सांसदज्यूलाई हजुर भर्खरै निर्वाचित भएर आउनुभयो सुरुमा त बधाई तथा सफल कार्यकालको शुभकामना छ अस्ति चुनावमा त तपाईँले धारा बत्ती बाटो बनाउँछु भनेर भन्नुभएको थियो तर संसद त नीति बनाउने थल हो नि सांसदज्यू तपाईँले जनतालाई दिएको आश्वासन अब कसरी पुरा गर्नुहुन्छ अनि अब बन्ने नीतिमा चाहिँ म जस्ता युवाको सहभागिता कसरी गराउने सोच्नु भएको छ
21: मेरो प्रश्न मेयर साहबलाई अहिले स्थानीय सरकारले गर्ने काममा लैङ्गिक संवेदनशीलता र युवा सहभागिताको बारेमा कसरी सोच्नु भएको छ
22: मेरो प्रश्न मन्त्री र सांसदज्यू दुवैजनालाई अहिले सुशासनको सवालमा युवाको सहभागिता विषयमा कसरी सोच्नु भएको छ
23: सङ्घदेखि स्थानीय तहसम्म नीतिदेखि विकाससम्म विपद जोखिम न्यूनीकरणदेखि सुशासनसम्म युवाहरूको अर्थपूर्ण सहभागिताबारे प्रश्न गरौँ तपाईँको एउटा प्रश्नले नीति बदलिने र सुशासन कायम हुनेछ
24: नेपाल सरकार विज्ञापन बोर्ड
6: सामाजिक सञ्जालको अधिक प्रयोगले व्यक्तिमा एक्लोपन परिवारमा अविश्वास र कलहका साथै समाजमा नकारात्मक प्रभाव पार्न थालेको छ
5: गलत एवं भ्रमपूर्ण सामग्रीका साथै अश्लील र नकारात्मक सामग्री पोस्ट र सेयर नगरौं
6: सामाजिक सञ्जाललाई नयाँ प्रविधि र विषयवस्तुको जानकारी लिने तथा अध्ययन अनुसन्धान गर्ने माध्यमको रूपमा सदुपयोग गरौं
5: अरूको अश्लील फोटो तथा भिडियो खिचेर अपलोड गर्ने द्वन्द्व बढाउने हिंसा फैलाउने र चरित्र हत्या गर्ने सामग्रीहरू नराखौं
6: अरूलाई होच्याउने निज देखाउने तथा तथ्य बङ्ग्याई चरित्र हत्या गर्ने जस्ता कार्य दण्डनीय हुन्छ
5: यस्ता कार्य गर्नेलाई विद्युतीय कारोबार ऐन अनुसार साइबर अपराधमा कानुनी कारवाही हुन्छ
6: सचेत बनाऊ
5: सामाजिक सञ्जाललाई सद्भाव सकारात्मक विचार र प्रेरणा फैलाउने माध्यम बनाऊ
6: नेपाल सरकार विज्ञापन बोर्ड
25: हरे कृष्ण कृष्ण ए हुलाकी बाबु उहिले उहिले हाम्रा पाला हुलाकीलाई त मलामीले पनि बाटो छोडिदिन्छ भन्थे अचेल त यो हुलाको अवस्था कस्तो छ खै कुनी
26: हो आमा मैले पनि सुनेको हुँ त्यस्तो गर्नु भनेको हुलाक सेवाको महत्व कति छ भन्न खोजेको लागि आमा
25: अब अहिले चाहिँ के छ त बाबु यो हुलाकको हालचाल अब त यो मोबाइलले गर्दा हुलाक नै नचाहिने भयो क्या अरे
26: त्यस्तो होइन नि आमा मोबाइलले गर्न नसक्ने कति धेरै कामहरू छन् ती सबै कामहरू त हुलाकले गरि नै रहेको छ देशैभरि र विदेशका धेरै देशहरूमा चिठी पत्र आदान प्रदान गरि नै रहेको छ द्रुत डाक इएमएस सेवा पनि देशभरि अनि विदेशका थुप्रै देशहरूमा सञ्चालित छन् आमा विश्वका सबै देशबाट नेपालमा पार्सल ल्याउने र पुर्याउने व्यवस्था पनि छ नेपालमा त पार्सलहरू कुना कुनासम्म पुर्याउने अनि ल्याउने व्यवस्था पनि छ आमा
25: ए हो र बाबु
26: हो त आमा फेरि हुलाकको सेवा सुरक्षित पनि छ अनि सस्तो पनि छ
25: ए
26: हुलाकका अरू थुप्रै सेवाहरू छन् अर्को भेटमा मैले तपाईँलाई सविस्तार विस्तारमा बताउँछु।
25: हस् हस् बाबु, हरे कृष्ण कृष्ण कृष्ण।
24: नेपाल सरकार विज्ञापन बोर्ड।
6: फागुनदेखि वैशाखसम्म आगलागी बढी हुन सक्छ। आगोको सही र सुरक्षित प्रयोग नहुँदा जनधनको ठूलो क्षति हुन सक्छ।
5: आगोको प्रयोग गर्दा विशेष ध्यान पुर्याउँ। सलाई, लाइटर, मट्टीतेल जस्ता ज्वलनशील वस्तु बालबालिकाले भेट्ने ठाउँमा नराखौँ। खाना पकाउने ग्यास सुरक्षित राखौँ।
6: आफ्नो टोल छिमेकमा आगलागी सम्बन्धी जनचेतना जगाऊँ। क्षति घटाउन स्थानीय स्वयंसेवक टोलीको गठन गरौँ।
5: गाउँघर तथा सहरमा समेत सम्भव भएसम्म पोखरी निर्माण गरौँ। पानीका स्रोतलाई व्यवस्थित गरौँ। समुदायसँग सहकार्य गरौँ।
6: खाना पकाइसकेपछि आगो राम्रोसँग निभाऊँ। ग्यासको प्रयोग गर्नेहरूले चुलो, ग्यास रेगुलेटर तथा लाइटरको नियमित रूपमा निरीक्षण गरौँ।
5: चुरोट बिँडीको प्रयोग पश्चात आगो निभाऊ। ठुटा जथाभावी नफालौ। वन जङ्गल, पेट्रोल पम्प तथा ग्यास डिपोको वरिपरि सलाई, लाइटर तथा आगोको प्रयोग नगरौँ।
6: घरमा मैनबत्ती, धूप र दियो बाल्दा विशेष सतर्कता अपनाऊ। नजिकैको दमकलको नम्बर अनिवार्य सेभ गरेर राखौ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
0: धुम्रपानका कारण आज मलाई फोक्सोको क्यान्सर भएको छ। यही गल्तीका कारण केही दिनमा मेरो जीवन समाप्त हुनेछ।
1: त्यही धुम्रपानका कारण मेरो पहिलो बच्चा अपाङ्ग जन्मियो, दोस्रो बच्चा पनि जोगाउन सकिन।
2: मलाई मुख र घाँटीको क्यान्सर छ, बाँचेर पनि म मरेतुल्य भए। म अलिकति पनि हिँड्न सक्दिन, श्वास प्रश्वासमै समस्या देखियो।
3: धुम्रपान गर्न छोडौ, स्वस्थ जीवन बाँचौ।
18: नेपाल सरकार विज्ञापन बोर्ड।
4: सुहाना सुन्न सुन, हाम्रो मम्मीले भन्नुभएको ऊ त्यो पल्लो घरको हजुरआमा त बोक्सी हो रे नि।
8: हो र, होइन होला त्यस्तो त।
9: सोहिता, तिमीहरूको के खासखुस कुरा हुँदैछ? के भयो भन त?
8: के भएन मिस,
9: मैले सुनिसके। हेर, बोक्सा बोक्सी भन्ने हुँदैन, यो त सामाजिक अविश्वास मात्र हो, बुझ्यौ? कसैलाई बोक्सीको आरोप लाउनु, कुट्नु, पिट्नु, पीडा दिनु वा गाली बेजती गर्नु हुँदैन, त्यस्तो कार्य सामाजिक अपराध हो। बोक्सीको आरोप लाउने, कुटपिट गर्ने तथा पीडा दिनेलाई 10 वर्ष कैद र 50,000 देखि 1,00,000 रुपियाँसम्म जरिवाना हुन्छ। बोक्सी आरोप लगाएर कुटपिट अङ्गभङ्ग गर्नेलाई 10 वर्ष कैदसँगै ज्यान मार्ने उद्योग अन्तर्गत थप सजाय पनि हुन्छ। यो कुरा तिमीहरूले आफ्ना अभिभावकहरूलाई पनि भन्नु है।
8: हुन्छ।
27: बोक्सी अन्धविश्वास हो, बोक्सी विरुद्ध चेतना अभिवृद्धि गरौँ, समाजलाई सभ्य बनाऊ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
28: मन्जु, तिमी त विदेश जान लाग्यौ रे।
29: हो दिदी, त्यतिका दुःख गरेर सुरु गरेको पसल पनि चलेन, अहिले त घर चलाउन साह्रै गाह्रो भयो। विदेश गएपछि त यसो 2-4 पैसा कमाइ हुन्छ कि भनेर नि दिदी।
28: विदेश जाँदैमा कहाँ राम्रो हुन्छ र मन्जु, अस्ति भर्खर रामबहादुर काकाकी छोरी अञ्जलीलाई विदेश गएको एक हप्तामै उद्धार गरेर ल्याएको थाहा छैन तिमीलाई? तिमी पनि विचार गर है, विचार गर, जाने नै भए बुझेर मात्र जाऊ।
29: खै के गर्ने गर्ने दिदी।
30: रोजगारीको लागि, उच्च शिक्षाको लागि र विदेशी नागरिकसँग विवाह गरेर जाँदा पनि बेचबिखरमा पर्न सकिने जोखिम हुन सक्छ। यस्ता जोखिमहरू आउन नदिन सतर्क रहौँ र बुझेर मात्र विदेश जाउँ।
23: नेपाल सरकार विज्ञापन बोर्ड।
31: हेलो
26: हेलो बहिनी, सन्चै छौ?
31: हजुर सन्चै छु। हजुरलाई कस्तो छ?
26: एकदम ठिक छ बहिनी। तिम्रो लागि र भान्जीको लागि केही सामान पठाएको छु, हुलाकमा लिन जाऊ है। ट्र्याकिङ नम्बर म म्यासेज गर्छु।
31: अनि हुलाकमा पो जानु?
26: हो नि, हुलाकमा जाऊ न।
31: हुलाकमा त चिठी पत्र मात्रै आउँछ होइन र?
26: हैट, तिमी पनि कुन जमानाको कुरा गरिरहेछौ? देशमा बसेर आफ्नो देशको हुलाकको सेवा सुविधा के छन् थाहा नपाएको?
31: लौ न त विदेशबाटै भए पनि थाहा पाऊ हुलाकको के रहेछन् सुविधाहरू।
26: ल सुन, विदेशबाट नेपालमा र नेपालबाट विदेशमा उपहारहरू चिठी पत्रहरू पठाउनु पर्यो भने नेपालको हुलाक सेवा जस्तो विश्वासिलो भर पर्दो र सस्तो अरू कुनै पनि छैन, कुरा बुझ्यौ?
31: ए, सहरमा मात्र होला नि?
26: कहाँ हुनु, अहिले त नेपालका सबै जिल्ला अनि 753 स्थानीय तहहरूमा हुलाक कार्यालयबाट सेवा चलेको छ नि।
31: थ्याङ्क यू मेरो दाइ, आज राम्रो कुरा थाहा भयो।
24: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ओहो, आज त धारामा कति धेरै धमिलो पानी आएछ है।
2: अब वर्षा लाग्न थाल्यो। यस्तो पानीले त झाडा पखाला, आउँ, हैजा, टाइफाइड जस्ता रोगहरू लाग्ने गर्दछ। त्यसैले पिउने पानी शुद्धिकरण गरेर मात्र पिउनु पर्दछ नि।
1: हैन छोरी, यो शुद्धिकरण भनेको चाहिँ के रहेछ?
2: पानी शुद्धिकरण भनेको पानीलाई राम्ररी उमाल्ने वा फिल्टर गर्ने, सेतो प्लास्टिकको बोतलमा घाममा राख्ने, औषधिहरू राखी पानीलाई निर्मलीकरण गर्ने विधि हो नि काका। त्यति मात्र होइन, पानी राख्ने भाँडो सफा हुनु पर्छ, खाने पानी सधैँ छोपेर राख्नु पर्छ नि।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: मानसिक स्वास्थ्य समस्याका लक्षणहरू:
5: डर लाग्नु, निद्रा नलाग्नु,
4: अनौठा विचार आउनु,
5: निराशा बढ्नु, खुसी नहुनु,
4: कुनै कुरामा दुविधा हुनु वा झुक्किनु,
5: धेरै रिसाउनु वा अरूलाई कुटपिट गर्नु,
4: दैनिक कार्यहरू पूरा गर्न नसक्नु,
5: छटपटी हुनु, चिटचिट पसिना आउनु,
4: मर्ने सोच आउनु वा मर्ने प्रयास गर्नु,
5: एकोहोरो हुनु तथा एक्लै हुन मन पराउनु,
4: खानामा रुचि नहुनु, एउटै कुरा दोहोर्याइरहनु मानसिक स्वास्थ्यका समस्या वा लक्षण हुन्।
5: त्यस्ता लक्षण देखिए तत्काल चिकित्सकसँग परामर्श गरौँ, बिरामीलाई हौसला बढाउँ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
6: खै, जन्म दर्ता दिनुस् त।
7: जन्म दर्ता गरेको छैन नि म्याडम।
6: लौ, जन्म दर्ता नभए त विद्यालय भर्ना हुँदैन नि।
7: हो र, मलाई त थाहा नै थिएन म्याडम।
6: बालबालिकालाई विद्यालय भर्ना गर्न, सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न, नागरिकता, राष्ट्रिय परिचय पत्र र राहदानी बनाउन, ब्याङ्कमा खाता खोल्न अनि राज्यबाट उपलब्ध हुने सेवा सुविधा पाउन जन्म दर्ता अनिवार्य हुन्छ।
7: ए, पहिला कसैले भनेनन्?
8: त्यति मात्रै हो र दाई, जन्मेको 35 दिनभित्र स्थायी ठेगाना वा जन्मेको ठाउँको वडा कार्यालयमा जन्म दर्ता गराउनु पर्छ।
5: जन्म र मृत्यु दर्ता परिवारको मुख्य व्यक्ति वा 18 वर्ष उमेर पुगेका घरको सदस्यले वडा कार्यालयमा गराउनु पर्छ।
4: विवाहको सूचना पति र पत्नी दुवैजनाले दिनुपर्छ। सम्बन्ध विच्छेदको सूचना अदालतको निर्णय सहित पति वा पत्नीले दिन सक्छन्।
5: जन्म, मृत्यु, बसाई सराई, विवाह एवं सम्बन्ध विच्छेदका घटना बेलैमा दर्ता गर्नु नागरिकको कर्तव्य हो।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
9: मानव बेचबिखन तथा ओसार पसार जघन्य अपराध हो।
10: तपाईँकै चिन्जानको व्यक्ति वा अरू कसैले रोजगारी दिने नाममा प्रलोभनमा पारी ललाई फकाई अवैधानिक रूपमा विदेशमा पुर्याउलान्, होस गरौं। कसैले यस्तो लोभ देखाए घर परिवार, आफन्त र वडा कार्यालयमा जानकारी दियौं।
9: बेचबिखन र ओसार पसारबाट बचौं, सिप सिकौं र स्वदेशमै आत्मनिर्भर बनौं। मानव बेचबिखन तथा ओसार पसारको रोकथाम गरी नागरिक दायित्व पूरा गरौं।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
11: बालक बालिकालाई काममा लगाएको पाइएमा कानुन अनुसार कडा कारवाही हुने व्यवस्था रहेको छ।
12: यहाँ साउजी को हुनुहुन्छ? यता बोलाउनुस्।
13: माउ, किन खोज्नु भएको होला? हजुर को पर्नुभयो?
12: रेडियोमा बालबालिकालाई श्रममा नलगाऊ भनेर सुन्ने अनि आफै काममा लगाउने?
13: हजुर, रेडियोले त भनिरहन्छ नि यिनीहरूलाई मैले काम नदिए भोकै पर्दैन, त्यही भएर मैले खाना बस्न दिएको छु, काम लिएको छु। हजुरहरूलाई के मतलब भयो र यस्तो कुरा?
12: हेर्नुहोस्, हामी श्रम कार्यालय र प्रहरी कार्यालयबाट आएका हौ। तपाईँ विरुद्ध बाल श्रम शोषण गरेको उजुरी पारेको छ, तपाईँ हामीसँग जानुपर्छ, हिँड्नुहोस्।
13: होइन हजुर, होइन, कसले उजुरी गर्यो? मैले त त्यस्तो गरेको छैन हजुर, मैले त उनीहरूकै लागि गरेको, त्यो यसो नगरौँ न हजुर।
14: तपाईँले पनि बालबालिकालाई कामदारका रूपमा घर तथा कारखाना वा अन्यत्र कतै काममा लगाउनु भएको छ भने कुनै पनि बेला कारवाहीमा पर्न सक्नुहुन्छ।
15: 14 वर्ष मुनिका बालबालिकालाई काममा लगाएको पाइए 10,000 रुपैयाँसम्म जरिवाना र 1 वर्षसम्म कैद वा दुवै सजाय हुन सक्छ।
9: सबै प्रकारका बाल श्रम उन्मूलन गर्न एकजुट हौँ, बाल श्रम अनुगमन संयन्त्र बलियो बनाऊ, बाल बालिकालाई श्रम होइन शिक्षा दियौ।
16: नेपाल सरकार विज्ञापन बोर्ड।

0: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ।
2: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
3: हो र
2: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
3: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
2: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: एक युनिट रगतले 3 जनासम्मको ज्यान बचाउन सकिन्छ।
6: प्रत्येक स्वस्थ व्यक्तिले हरेक 3-3 महिनामा रक्तदान गर्न मिल्छ।
5: 45 किलोभन्दा बढी तौल भएका 18-60 वर्ष उमेर समूहका मानिसले रक्तदान गर्न मिल्छ।
6: रक्तदानले शरीर स्वस्थ राख्नुका साथै मुटु स्वस्थ राख्न मद्दत पुर्याउँछ।
5: शल्यक्रियाको क्रममा वा दुर्घटनापछि व्यक्तिको उपचारको लागि रगतको जरुरी हुन्छ।
6: रक्तदान बाहेक रगतको अर्को कुनै विकल्प छैन।
5: रक्तदान जीवनदान मात्र होइन, यो त दानहरू मध्येकै ठूलो दान, महादान हो।
6: त्यसैले रक्तदान गरौं र अरूलाई पनि रक्तदान गर्न प्रेरित गरौं।
7: ए के भयो, के को हल्ला खल्ला भयो?
8: के हुनु, डोजर चलेको नि। अब त हाम्रा दुःखका दिन सकिए।
9: के सकिनु नि, गाउँमा सडक बने पनि बसाई हिँड्नु पर्ला भन्ने डर छ, रातभरि सुत्न सके होइन।
7: होइन किन माइली भाउजू, अब गाडी चलेपछि हामीलाई नै सजिलो हुने हो क्या? खन्ने मात्रै होइन, हाम्रो जस्तो पछि पारिएको क्षेत्रमा सार्वजनिक यातायात पनि चल्नु पर्छ भनेर हामीले नै माग गर्नुपर्छ क्या।
9: सडक बन्दैमा के नै भइहाल्छ र, जथाभावी बाटो खनेकाले टारी खेतमा पहिरो जान थाल्यो, पर्तिरको मुहानको धारो पनि सुक्यो, अब पानीले न 2 घन्टा तल खोलामा पुग्नु पर्छ, बाटो मात्र भएर के गर्ने?
8: हो त है, हामीले त ध्यानै नदिएको।
9: त्यही त, भौतिक पूर्वाधारहरू बनाउनु पर्छ, तर वातावरण बिगारेर होइन, वातावरण बचाएर।
10: विकासका नाममा विनाश ननिम्त्याउँ। नेपाल सरकार विज्ञापन बोर्ड।
11: ओए साथी हेर न, क्या खतरा समाचार आइसक्यो। बाफ्रे, अब चाहिँ के हुने हो?
12: खै के आयो त्यस्तो? यत्तिकै पत्याइहाल्छ यो रोहन, सामाजिक सञ्जालमा आउँदैमा यत्तिकै पत्याउनु पर्छ त, मिथ्या र भ्रामक सूचना हुनसक्छ, यसै नआतिन, यस्तो त जसले नि लेखिहाल्छ नि।
11: अरे मिथ्या भ्रामक भन्छ, के हो यो भनेको चाहिँ?
12: तिमीलाई थाहा थिएन?
11: थाहा थिएन।
12: सुन, मिथ्या सूचना भनेको आफूले थाहा नै नपाएको कुरा लेख्ने वा फैलाउने कुरा हो, अनि भ्रामक सूचना भनेको चाहिँ जानी जानी नियतवश आफ्नो फाइदा वा स्वार्थका लागि फैलाउने गलत सूचना हो। यस्ता सूचनाले समाजलाई भ्रमित बनाउँछ, खण्डित पार्छ, निराशा बढाउँछ र अविश्वास पनि सृजना गर्छ।
11: ओहो, त्यसो भए त यस्ता सूचना सेयर लाइक गर्नु हुँदैन रहेछ है?
12: हो नि, भ्रामक र मिथ्या सूचना सेयर तथा कमेन्ट केही पनि गर्नु हुँदैन। सेयर गर्ने भए पनि त्यो सूचना सत्य तथ्य हो कि होइन यकिन गर्नुपर्छ, त्यसको स्रोत थाहा पाउनुपर्छ, मिति र फोटो मिल्छ कि मिल्दैन राम्रोसँग हेर्नुपर्छ, आधिकारिक माध्यम हो कि होइन त्यो पनि थाहा पाएर मात्रै सेयर र कमेन्ट गर्नुपर्छ, बुझ्यौ?
13: भ्रामक सूचना नफैलाऊ, जिम्मेवार नागरिक बनाऊ,
14: आधिकारिक स्रोतबाट प्राप्त सूचनालाई मात्र विश्वास गरौ।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
15: हेलो
16: हजुर, हेलो,
15: म हजुरको बैंकबाट बोलेको। तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ, मलाई दिनुहोस् त, तपाईँको खाता अपडेट गरिदिन्छु।
16: हुन्छ हुन्छ, पठाउनुहोस् है। ए ए नानी, छोरी।
17: हजुर,
16: यहाँ आऊ त नानी, यहाँ हेर त, यहाँ ब्याङ्कबाट फोन गरेर के नम्बरमा आएछ, दे त नानी, लु
17: दिन त। हेलो, भन्नुहोस् त।
15: हेलो हजुर,
17: हजुर,
15: त्यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त, म तपाईँको खाता अपडेट गरिदिन्छु।
17: ए, मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले? मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने?
16: ए नानी, के भने रहेछ? के हो के भयो?
17: हेर्नुहोस् बा, ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन। अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन। यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छन्। अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा।
16: ल ल ल, म किन दिन्थे?
5: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड, बैङ्कको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिउँ।
18: बलियो पासवर्ड राखौँ र समय समयमा परिवर्तन गरौँ।
5: ठगीको शङ्का लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्युरोमा उजुरी वा जानकारी गराउँ।
18: अनलाइन ठगीबारे सचेत बनाऊ, यसबाट आफू पनि जोगियौँ र अरूलाई पनि जोगाऊ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
15: हेर न, यस्ता मान्छे त बिहान बिहान ननिस्के पनि हुने नि। भर्खर खुट्टा नभएको मान्छेले अल्झायो, अहिले फेरि आँखा नदेख्ने।
8: होइन, के भन्नु भएको? हेर्दा त मान्छे बुझ्ने जस्तो हुनुहुन्छ, यसरी अर्कालाई भन्न पाइन्छ?
15: होइन, ठिकै त भने नि, काम त केही गर्न सक्दैनन् सक्दैनन्, अरूलाई अल्झाउनेलाई नभनेर मैले कसलाई भनौँ त?
19: अङ्कल, अङ्कल आउनुहोस्, म हजुरलाई बाटो कटाइदिन्छु।
20: धन्यवाद बाबु, तिमीले मलाई सहारा मात्र होइन सम्मान पनि दियौ।
17: समस्या शरीरमा होइन दाई, तपाईँ हाम्रो सोचमा छ।
15: भइगयो भइगयो, म अलि आवेशमा आएछु, अलि हतारमा पनि थिएँ, बाबुले आँखा खोलिदिए, धन्यवाद है बाबु।
21: नेपालको संविधानले हरेक नागरिकलाई समान अधिकार र सम्मानको रक्षा गर्छ। जात, लिङ्ग, अपाङ्गता वा सीमान्तकृत पहिचानको आधारमा गरिने विभेद केवल गलत व्यवहार मात्र होइन, कानुनी रूपमा दण्डनीय अपराध पनि हो।
22: अरूको सम्मान गरौँ, सम्मानित जीवन बिताउँ, सभ्य समाज निर्माण गरौँ।
4: नेपाल सरकार, विज्ञापन बोर्ड।
0: आफ्ना बालबालिकालाई उचित समय दिने र उनीहरूसँग घुलमिल हुने बानी बसालौ।
23: उनीहरूसँग प्रविधिले ल्याएको सकारात्मक एवं नकारात्मक प्रभावहरू बारे छलफल गरौ।
0: बालबालिकालाई उचित शिक्षा, संस्कार र समय दिने हामी अभिभावकको दायित्व हो।
23: उनीहरूलाई सही र गलत छुट्याउने क्षमता विकासमा हाम्रो मद्दत आवश्यक पर्छ।
0: बालबालिकाको जिज्ञासु स्वभावलाई झर्केर होइन, सकारात्मक सोचका साथ

0: बाबा मलाई आज स्कुल जाने मन छैन, आज जाँदिन नि है।
1: लो किन नि, के भो सन्चो भएन?
0: होइन, यतिकै जानै मन लागेन।
1: यतिकै पनि हुन्छ?
0: मैले साइन्सको कन्ठै गर्न सकिन, सरले कुट्नुहुन्छ।
1: ए कुरा त्यस्तो पो, ल हिँड म पनि तिमीसँगै जान्छु। नमस्ते म्याडम, म रिनाको बुवा।
2: नमस्ते, कति कामले पाल्नु भयो?
1: आज रिनाले स्कुल जान्न भनी साइन्सको कण्ठ गर्न सकिन रे, सरले पिट्नुहुन्छ भन्दै थिए।
2: ओहो हो र, हजुर आएर राम्रो गर्नुभयो। विद्यार्थीलाई कुट्न तर्साउन कहाँ पाइन्छ र? विद्यार्थीलाई शारीरिक तथा मानसिक सजाय गरे 1 वर्षसम्म कैद र 50,000 जरिवाना हुन्छ। म साइन्सको सरलाई सम्झाउँछु। रिना तिमी क्लासमा जाऊ त, सरले केही गर्नुहुन्न।
0: हस् म्याडम।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: म सानै उमेरमा बेचिए, बाध्यतावश यौन कर्मी बने, बल्ल देश फर्किए बाँचेर। तर अहिले प्रत्येक दिन र क्षण मरिरहेछु। न घर परिवारले न समाजले मलाई स्वीकार्छ, यही आश्रय मेरो जीवन हो। सबैबाट म र मबाट सबै टाढा त भए, त्यति मात्र कहाँ हो र? खुसी र हाँसो पनि मबाट सदाका लागि टाढा भए।
5: दिदी म पनि 12 वर्षमा बेचिएँ, आफन्तले नै फकाएर लगे। झन्डै 10 वर्ष बिताएँ, रोग लाग्यो, निकालिएँ। अब हजुरकै जस्तो न जाने ठाउँ, न इष्टमित्र, न साथी सङ्गति। जिउँदैछु तर प्रत्येक क्षण मरे जत्तिकै छु दिदी।
6: तपाईँ तथा तपाईँका सन्ततिलाई नजिकका आफन्तले विभिन्न बहानामा बेच्न सक्छन्। कुनै पनि बहानामा झुक्याएर विदेश लानु वा वेश्यावृत्तिमा लगाउनु, कर कापमा पार्नु, अङ्ग झिक्नु अपराध हो।
7: मानव बेचबिखन गर्नेलाई 20 वर्ष कैद, 5,00,000 जरिवाना हुन सक्छ। वेश्यावृत्तिमा लगाउनेलाई 10 वर्षको जेल सजाय हुन सक्छ। मानव बेचबिखनबाट कमाएको सम्पत्ति जफत हुन्छ।
6: मानव बेचबिखन अपराध हो। यस्तो अपराधमा संलग्न जो कोहीलाई कारवाहीको दायरामा ल्याऊ। बेचबिखन हुनबाट आफू पनि जोगियौ, अरूलाई पनि जोगाऊ।
8: हामी सबैको एउटै आवाज, मानव बेचबिखन मुक्त समाज।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
10: ज्येष्ठ नागरिक ज्ञान र अनुभवका स्रोत हुन् भने सन्ततिका लागि पथ प्रदर्शक पनि हुन्।
11: उनीहरूमा रहेको ज्ञान, सीप र अनुभवलाई पुस्तान्तरण गरौं।
10: ज्येष्ठ नागरिक एवं असहायलाई परिवारका साथ हेर विचार, माया र सम्मान गरौं।
11: ज्येष्ठ नागरिक तथा असहायको स्याहार सुसार, सरसफाई र उपचारमा ध्यान पुर्याउ।
10: हामीले अहिले गरेको व्यवहार हाम्रा भावी पुस्ताले पनि सिक्छन्।
11: कतै अहिले आफैले गरेको व्यवहारको परिणाम आफैले भोग्नु पर्ने त होइन।
10: सजग रहौ, आफ्ना अग्रजको सम्मान गरौं, आफ्ना सन्ततिलाई असल शिक्षा र संस्कार देऊ।
12: नेपाल सरकार विज्ञापन बोर्ड।
13: नमस्कार स्वयंसेविका दिदी।
14: नमस्कार नमस्कार। दुई जिउको भएपछि स्वास्थ्य चौकी गएर जाँच गराइरहेकी त छौ नि?
15: स्वास्थ्य चौकी त म लगिहाल्छु नि दिदी, यिनले गाह्रो माने पनि लान्छु नि।
14: कस्तो राम्रो, यस्तो भएपछि सुख शान्तिले घर खोज्दै आइहाल्छ नि।
13: स्वास्थ्य चौकीमा हामीलाई गर्भवतीले दुध, फलफुल, सागसब्जी, अन्डा, माछा मासु खानुपर्छ। यस्ता पोसिलो खानेकुराले आमा र बच्चाको स्वास्थ्य राम्रो हुन्छ भन्नुभएको छ।
14: हो त,
15: हामीले बच्चाको नाम समेत जुराइसक्यौँ नि दिदी।
14: आहा कस्तो राम्रो, यस्तो कुरा आफूले मात्रै थाहा पाएर बस्ने होइन नि, छरछिमेकका अरूलाई पनि बताउनुपर्छ।
8: नेपाल सरकार विज्ञापन बोर्ड।
16: यता नआऊ है बुहारी, तलै बस, छाचुक नगर। आज कति दिन रे?
17: 3 दिन भयो।
16: तिमीलाई थाहा छ रिना, अझै पनि धेरै ठाउँमा महिनावारी भएका 5 दिनमा फरक फरक व्यवहार गरिन्छ। कतै घर बाहिर राखिन्छ, कतै चाहिँ घरभित्रै फरक व्यवहार गरिन्छ।
17: केही हुन्न मुवा, छुनै नहुने होइन कि, सफा गरे भइहाल्यो नि।
16: आ जेसुकै भन, म छाउन्जेल चाहिँ 4 दिन चाहिँ बार्नुपर्छ है, पछि जेसुकै गर।
17: मुवा महिनावारी भएको बेला खान नदिनु, भान्सा वा पूजा कोठामा जान नदिनु, केही कुरा छुन नदिनु, यी सबै विभेद हुन्। यस्ता कार्य कानुन र संविधान विपरीतका काम हुन्। अरूलाई भन्नुभयो भने त कारवाही हुन्छ मुवा, पहिलाको जस्तो छैन अहिले।
18: हो, तिमीले ठिक भन्यौ बुहारी, महिनावारी हुँदा वा नहुँदा समान व्यवहार हुनुपर्छ। यस्तो काम समानता, स्वतन्त्रता, महिला हक विरुद्ध छ। यस्तो विभेद मानसिक, शारीरिक, युनजन्य हिंसामा पनि जोडिएको हुन्छ। कस्तो नबुझेको?
16: भो भो, ससुरा बुहारी मिल्नु पर्दैन, मैले बुझेँ, अबदेखि गर्दिनँ। हामीले जे सिक्यौँ त्यही भनेको त हो नि, के गर्नु, हाम्रो पालामा जस्तो कहाँ हुन्छ र अहिले।
8: महिनावारीलाई मर्यादित बनाऊ, विभेद अन्त्य गरौँ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: लगभग सबैजना आइसक्नु भयो, आजको उडास्तरको छलफल सुरु गरौँ न त।
1: हुन्छ हुन्छ
2: ल हुन्छ।
0: आज हामी पहिरो जानु पूर्वको लक्षणहरूको बारेमा विज्ञको कुरा सुन्छौँ।
1: हेर्नुहोस्, भिरालो र सुक्खा जमिनमा पानी रसाउने, जमिन भुक्को फुल्ने, धाजा फाट्ने वा पहिल्यै फाटेको छ भने धाजा फराकिलो हुने र जमिन भासिने जस्ता लक्षण पहिरोका लक्षणहरू हुन्।
3: ल, पहिरोका पनि लक्षण हुन्छन् र भनेको? हामीले त पहिरो ईश्वरको लीला पो सम्झेको त। सचेतभन्दा पहिरो जाने सङ्केत थाहा हुने रहेछ है।
1: हो नि, पहिरो जानु पहिले जमिन मुनिबाट चट्याङ परेको जस्तो ठुलो आवाज आउने, पानीको मूल सुक्ने वा धमिलो हुने, रुख र बिजुलीका पोलहरू ढल्किने जस्ता लक्षणहरू देखिन सक्छन्।
0: पहिरो जाने सङ्केत थाहा पाएर के गर्नु? बसेको ठाउँ छोड्न सकिन्न?
1: त्यसो भनेर कहाँ हुन्छ? पहिरो जाने सङ्केत देखियो भने तुरुन्तै सुरक्षित स्थलमा गइहाल्नु पर्छ।
3: घरका सरसामान निकाल्नु पर्यो, यत्तिकै हिँडिहाल्न मिलेन।
1: यस्तो गल्ती चाहिँ झुक्किएर पनि गर्नु हुँदैन। घरका सरसामान निकाल्ने तर्फ लाग्नु भनेको जोखिम बढाउनु हो। सामानको लोभ गरेर अलमल गर्न थाल्नुभयो भने पहिरोका कारण ज्यान समेत जान सक्छ।
0: हो, उहाँले भनेको कुरा सही हो। ज्यान बाँचे पो धन, ज्यानै नभए के धन के मन।
4: नेपाल सरकार विज्ञापन बोर्ड।
5: आज त तिमी धेरै मलिन थकित देखिन्छौ नि, के भयो?
6: उसले आज फेरि गाली गर्यो, पैसा पनि दिएन, मोबाइल पनि खोस्यो।
5: ओहो दिदी, कुट्नु मात्र हिंसा होइन, गाली गर्नु, डर देखाउनु, पैसा नियन्त्रण गर्नु, यी सबै घरेलु हिंसा हुन्।
6: हो र, मैले त सोचेकै थिइनँ, यी त घरभित्रका सामान्य कुरा होलान् भनेर।
5: होइन नि, घरेलु हिंसा भनेको घरभित्र वा नजिकको सम्बन्धमा हुने कुनै पनि प्रकारको दुर्व्यवहार हो। यसमा शारीरिक हिंसा, मानसिक हिंसा, भावनात्मक हिंसा, यौन हिंसा सबै पर्छन्। मोबाइल नियन्त्रण गर्नु, आवत जावत रोक्नु पनि निजी कुरा होइनन् नि, घरेलु हिंसा हुन्, अपराध हुन्।
6: त्यसो भए अब म चुप बस्दिनँ, सहायता खोज्छु।
7: घरेलु हिंसा कसुर र सजाय ऐन 2066 ले हिंसा गर्नेलाई जरिवाना र कोही दुवै सजाय हुन सक्ने व्यवस्था गरेको छ। हिंसा गर्नेले 3,000 देखि 25,000 सम्म जरिवाना वा 6 महिनासम्म कैद भोग्नु पर्छ। दुर्व्यवहार दोहरिएमा सजाय दोब्बर हुन्छ।
8: हिंसा सहनु पनि अपराध हो। हिंसा भएको छ भने नजिकको प्रहरी कार्यालयमा उजुरी दिनुहोस्। उजुरी गर्दा दोषीलाई कारबाहीको दायरामा ल्याउन सकिन्छ।
9: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए बाबु, अँध्यारो छ।

0: सर्पको टुकाइबाट बस्न त खेतबारी र झाडीमा जाँदा गमबुट लगाउने, सुत्नु अघि ओछ्यान टकटक्याउने र झुल हालेर मात्रै सुत्ने बानी बसाल्नु पर्छ भनेर मिसले भन्नुभएको थियो।
1: अनि सर्पको टोकाइबाट जोगिन घर वरिपरि सफा राख्ने, घाँस पराल र दाउरा झिक्न जाँदा सचेत हुने भनेर मिसले भन्नुभएन?
0: भन्नुभयो नि। मिसले त घर वरिपरि दुलोहरू पुर्ने र ताल तलैया नदीनालामा विषालु सर्प हुन सक्ने भएकोले नजाने पनि भन्नुभएको थियो।
1: हो, सावधानी अपनाउँदा सर्पको टोकाइबाट बस्न सकिन्छ, सानो लापरवाहीले ज्यान जान सक्छ।
2: सतर्कता अपनाउने गरौ, सुरक्षित बनौ।
3: नेपाल सरकार विज्ञापन बोर्ड।
4: यदि कोही महिलाको इच्छा विपरीत जबरजस्ती प्रलोभन देखाई प्रेम सम्बन्ध बनाई पद प्रतिष्ठा या पैसाको मोहमा पारेर या झुक्क्याएर राखिने यौन सम्बन्ध जबरजस्ती करनी हो, कसैले 18 वर्ष भन्दा कम उमेरको बालिकालाई निजको मंजुरी नै लिएर यौन सम्बन्ध राखे पनि यो जबरजस्ती करनी नै हुन्छ। यस्तो कार्य दण्डनीय छ, खबरदारी गरौं। कोही कसैलाई यस्तो परेमा उजुरी गरौं र कानूनी कारवाही गरौं।
2: नेपाल सरकार विज्ञापन बोर्ड।
5: ए श्याम भाइ, त्यो पारीको बाटो बनाउने भनेर काम थालेका थिए तर रोकिएछ, किन हो? तिमीलाई केही थाहा छ?
6: खोइ दिदी, ठेकेदार र पालिकाले बजेट पुगेन भनेको छ रे, के भएको हो कुन्नी?
5: त्यसो हो भने यसो गर्नु पर्ला भाइ, उपप्रमुखलाई भेटेर सोधौँ न त के भएको रहेछ।
6: ए दिदीले सही भन्नुभयो, उसो भए दिपा र रमितलाई पनि सँगै लिएर जाउँ न।
5: ए भाइ बहिनी हो, तिमीहरू के गर्दैछौ त्यहाँ?
6: यता आइजाऊ न, एकपटक पारीको बाटो किन बन्न रोकिएको रहेछ बुझेर आउनु पर्यो।
5: कहाँ जाने दिदी, उपप्रमुखलाई भेट्न? नमस्कार उपप्रमुखज्यू।
7: ओहो, नमस्कार नमस्कार, सबैजना आउनु भएछ त, ल बसौँ बसौँ, कति कामले होला, आउँदै नआउने साथीहरूलाई पनि देख्छु त।
5: खासमा कुरा के हो भने उपप्रमुखज्यू, हाम्रो गाउँपालिको बाटो बन्दै थियो, बन्दा भन्दै रोकिएछ, अनि यसो बुझ्दा पालिकाले बजेट दिएन भन्ने सुनियो, खास कुरा चाहिँ के रहेछ त भनेर यही आएको बुझ्नलाई।
7: ए त्यो पारीको बाटो बन्दै छ त, बनिहाल्छ नि, किन हतार गर्नु भए, हामी त बाटो बनाउनै भनेर त आएका हौ नि, हतार नगरौँ न साथीहरू, बन्छ।
6: रोकिएको पनि 5-6 महिना भइसक्यो, के भएको रहेछ भनेर जानकारी लिउँ भनेर उपप्रमुखज्यू।
7: बाटो बन्छ, समयमै बन्छ, म अरू के भनौँ, हेर्नुहोस् अहिले अलि हतारमा छु, पछि कुरा गरौँ न, अहिले चाहिँ म निस्केँ है।
6: अब यतिकै छोड्नुहुन्न साथीहरू, बाटो के कारणले रोकिएको पत्ता लगाएरै छाड्नुपर्छ।
5: अनि के गर्नु त अब, उहाँ त निस्किसक्नुभयो।
8: अब यसो गरौँ दिदी, म सूचनाको हकको प्रयोग गरी जानकारी माग गर्छु, हेरौँ न के भएको रहेछ।
9: हरेक नागरिक निगरानीकर्ता र प्रयोगकर्ता हो, तपाईँको गाउँमा भएका वा हुन नसकेका विकास निर्माण, सडक, धारा वा अन्य योजनाको निगरानी गरौँ, शङ्का लागे उजुरी गरौँ, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाऊ, सचेत नागरिकको भूमिका निर्वाह गरौँ।
10: नेपाल सरकार विज्ञापन बोर्ड।
1: ए दाई, ए दाई, पख्नुस् त पख्नुस्, के गर्नु भएको?
11: ले देख्नु भएन, औषधि हालेको
1: लौन, शरीर ढाक्ने कपडा, मास्क र पन्जा खोइ, यत्तिकै बोट बिरुवामा विसाल्ने?
11: एकैछिन त हो नि, धेरै बेर होइन, खोइ अहिलेसम्म केही भएको छैन। तपाईँ पनि
1: हेर्नुहोस् दाई, यसरी बाली नालीमा विषादीको प्रयोग गर्दा प्रयोगकर्ता र उपभोक्ता दुवैलाई जोखिम हुन्छ, तत्काल विषादीले किरा मारे पनि अन्तत मानिस, जीव जन्तु, माटो, पानी र समग्र वातावरणमा गम्भीर असर पुर्याउँछ।
11: हजुर,
1: विषादी हालेको खानेकुरा खाँदा हामीलाई गम्भीर खालका रोग लाग्न सक्छ।
11: ए विषादीले धेरै नै जोखिम हुन्छ है, क्या हो नानी?
1: हो नि, रासायनिक विषादी प्रयोग गर्ने र प्रयोग गरेको फलफुल तरकारी खानेलाई रिङटार लाग्ने, टाउको दुख्ने, मूर्छा पर्ने, थकान महसुस हुने र होस हराउने जस्ता तात्कालीन र क्यान्सर, ट्युमर तथा श्वास प्रश्वास सम्बन्धी दीर्घकालीन समस्याहरू देखिन सक्छ।
11: ए अनि नानी, विषादी प्रयोग नगरे अन्नबाली नै हुँदैन, किरा लाग्छ, हाल्नु त पर्यो नि।
1: सुन्नुहोस् दाई, रासायनिक विषादीको सट्टा जैविक तथा परम्परागत विषादीको प्रयोग गर्न सकिन्छ, यसका धेरै विधिहरू छन्, यसले त तपाईँ, तपाईँको परिवार र उपभोक्ता समेतलाई गम्भीर असर पुर्याउँछ।
11: ए हस् नानी, मैले बुझेँ, म परम्परागत विषादी नै प्रयोग गर्छु।
3: नेपाल सरकार विज्ञापन बोर्ड।